0: म आजको आर्थिक अभियानमा यो खबर छ।
1: नेपालको पूँजी बजारको पूर्वाधारमा एक पटक फेरि गम्भीर समस्या देखिएको छ। 72 ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस र सर्भर होस्ट गरिएको डाटा हब प्रणालीमा ऱ्याम्सवेयर साइबर आक्रमण भएको हो। डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज नेप्सीले सोमबारको नियमित शेयर कारोबार पूर्ण रूपमा स्थगित गर्नु परेको थियो। पूर्णत विद्युतीय प्रणालीमा निर्भर भइसकेको
0: आर्थिक अभियानमा यो खबर छ।
1: नेपालको पूँजी बजारको पूर्वाधारमा एक पटक फेरि गम्भीर समस्या देखिएको छ। 72 ब्रोकर कम्पनीहरूको

हापाथाली स्थित शिखर वेज सेन्टरमा रहेको डाटा हब प्रणालीले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टीएसएम होस्टिङ सेवा प्रदान गर्दै आइरहेको छ। पुँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण आजको हिमालय टाइम्समा खबर छ।

0: unlimited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबर अब सरकार खबर नेपाली कम्युनिस्ट पार्टी नेपाललाई केन्द्रदेखि वडा सकस परेको छ। पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशभरका विद्यालयमा शिक्षकहरूको राजनैतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ।
2: सर्वोच्च अदालतले कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।
3: भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले दर्जनौ घर मोटरेबल पुल सड़क सञ्जाल र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको आर्थिक हिसाब किताब अझै पनि हुन बाँकी नै छ, तर घटनाले विपद व्यवस्थापनको तयारी भू उपभोगको अनुशासन र जलवायु जोखिम प्रति राज्यको संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।
2: राजधानी छपाईको ठेक्का प्रक्रिया कानूनसम्म थर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आईडीमियाका तीनवटै रिट खारेज गरिदिएको छ। तर यही प्रक्रियासँग जोड़िएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड़ रूपियाँको बिगो मागदारीको आधार र शैलीमाथि भने सर्वोच्चले गम्भीर कानूनी प्रश्न उठाएको छ।
3: नेपालमा वित्तीय अपराधका घटनाहरू प्रत्येक वर्ष बढ़िरहेका छन्। छोटो समयमा धेरै कमाउने लोभका कारण वित्तीय अपराधका घटना धेरै बढ़दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
2: राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्रिय बैंकको टोलीले दर्शन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले पहिलो चरणमा 3 महिना सहकारीको नियमन र सुपरिवेक्षण गर्नेछ।

0: योजना सेवा शुल्क मात्र 0.5%। रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966। गजुरी शाखा सम्पर्क 98513-18367। धुन्चे शाखा सम्पर्क 98513-17866। कल सेन्टर 015-721-165। टोल फ्री नम्बर 16601-1110। इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। मध्य पूर्व र युक्रेनमा जारी द्वन्द्व, कृत्रिम बुद्धिमत्ता एआईको बढ़दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला विश्वभरका नेताहरू यसै साता न्यूयोर्कमा भेला हुँदैछन्। यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वभरका नेताहरूका बीचमा छलफल हुने देखिएको छ। राष्ट्रसंघको 81 महासभामा करिब 130 राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ।
5: अब खेल खबर। जापानको आइची नागायोमा जारी विश्व एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ। पदकको आशा गरिएका खेलसहित विभिन्न प्रतिस्पर्धामा नेपाली खेलाड़ी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन्। महिला भलिबल, पुरूष कबड्डी, बक्सिङ, कराते, टेबल टेनिस, पौड़ी, सफ्ट टेनिसमा नेपाली खेलाड़ी पराजित भएका छन्।
4: अब विचार विश्लेषणको पालो। आजको हिमालय टाइम्समा प्राध्यापक डाक्टर भूप प्रसाद धमलाले लेख्नु भएको छ, लोकतन्त्र भनेको कानूनको परिधिभित्र रहेर उपभोग गरिने पूर्ण स्वतन्त्रताको राजनैतिक सामाजिक अवस्था हो। 18 शताब्दीदेखि नै आन्ध्र महासागरको वरपर लोकतान्त्रिक अवधारणाको तीव्र विकास भयो। एसिया र अफ्रिकामा पनि यसको विस्तार भयो। जताततै यो शासन व्यवस्था कायम भयो। आजसम्म पनि लोकतन्त्र जति लोकप्रिय व्यवस्था अर्को आएको छैन, तर वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास भने अझै हुन सकेको छैन। नेपाल एउटा सानो मुलुक हो जुन यो शताब्दीमा तानाशाही विरूद्ध वाम लोकतान्त्रिक आन्दोलनमा केन्द्रित रह्यो। सन् 1990 दशकमा लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा भएको संयुक्त आन्दोलनले तानाशाही व्यवस्थाको अन्त्य गर्यो, तर केही समय नेपाली कांग्रेसले सरकार बनाए पनि केन्द्र कमजोर भयो, अराजकता हावी भयो र आज पनि लोकतन्त्र अस्थिर अवस्थामै छ।
5: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: रंग बहार
8: वर्ज संगे उपहारे उपहार बंपर माल यामाहा रेजियार
7: वर्ज पेंट से घर रंगा उन्होंस रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जीतने मौका पाउन होस।
8: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी घर रंगाओ, खुशी बनाओ, उपहार जीतने अवसर पाओ।
7: वर्ज पेंट।
9: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
9: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
11: राज्यभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको एकादशी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोडिएनन् नुवाकोट र रसुवा।
12: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
11: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
12: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान। विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
11: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशा जनक, जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
12: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित राष्ट्रपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अरियालले बताउनुभयो।
13: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
12: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भटेकुसी बारीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्र संघीय महासभाको 81औं सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
14: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
15: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु, नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
14: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी, पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
12: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बारीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
16: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बाल बालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं।
12: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
17: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
12: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
19: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
20: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
18: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
20: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
12: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 वटा कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा चालू आर्थिक वर्षको 2 महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सेको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायीका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटेकोशी त्रिशुली बारीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
20: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको 2 दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। गर्जकामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका 2 महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन र भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6 अर्ब 42 करोड़ रूपियाँ राजस्व उठेको थियो। यो वर्षका 2 महिनामा 8 अर्ब 46 करोड़ राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै। औषधि उद्योगमा सरकारी लगानी 1 अर्ब 33 करोड़ संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो। बिजुलीमा लगाइएको भ्याट हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाई रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी घट्दैछ यार्चाको भाव शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरियो। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मंगसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बाढ़ी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मंगसिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कसुरजन्य सम्पत्ति तथा साधन रोगका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसुरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङको नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चित्कार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्नपार्क त्रिपुरेश्वर रोडमा चल्ने बा पाँच ख 4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दोङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लू बुक र लाइसेन्स दिन मानेनन्। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरीबीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएसको डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढ़ीबाट पर्यटनमा 52 अर्ब 67 करोड़ क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचित शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही 9-11 गतेसम्म रातिमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवाद शीर्षकमा मधु जङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार गरिमा अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय छिमेक स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हिक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाममा पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्रसंघको एक्काइसौं महासभाको उच्चस्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाइ रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
20: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नु भएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते उसु बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराटेले बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबलको 9 बाह्रौं स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेस एक्स स्पोर्टस एकाडेमीको आयोजनामा भएको 5-a-side महिला फुटसल प्रतियोगिताको उपाधि पेस एक्सले जितेको छ।
2: भोटिकुसी बारेको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावितका महिला र बालबालिकाको कुरा। भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं।
22: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला। त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू उहाँको मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला। कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ। कतिपय अवस्था महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
20: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने यो क्षेत्रमा हामीले अब राहतको पुनर्स्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
22: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ। खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
20: त्यो प्याकेज भनेर चाहिँ कस्तो खालको के दिनु पर्यो?
22: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू स्वस्थता शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ।
20: पोषणयुक्त भन्नाले अब जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ क्षेत्रमा भन्ने हो कि अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ।
22: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि त्यो आउँछ नि त्यति नै घिउ पनि आउँछ कि।
20: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बारीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
20: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
4: नेकपा एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
20: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
4: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई। पेश एक्सलाई महिला फुटसलको उपाधि।
20: साझा खबरको अन्त्यमा कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुदाउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ, अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ,
5: हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम टेसो खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुसी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ष पेन्स।
3: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
4: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
3: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
4: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
3: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटर साइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
4: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
3: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485 90 530।
4: बजाज सँगै यात्रा सुरक्षित यात्रा। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896625998।
3: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेसाथ नगरपालिकाद्वारा जारी सन्देश।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेसा बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
10: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेंट।
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाक वाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज।
6: कागजातहरू,
4: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
4: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
4: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
4: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
4: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
4: फलफूल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
4: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
4: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: तपाईँ हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
6: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
6: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
6: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
6: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: होइन यी बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
7: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 0 48 45 100 6, इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगा
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692599998।
5: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका
7: भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904

0: सर्भिस सेक्टरहरूमा चाहिँ नेपालीहरू अत्यन्त मात्रामा गइराख्नु भएको छ र जाने प्रक्रिया चाहिँ नितान्त रूपमा जसरी हामी चाहिँ एउटा डिमान्ड प्रक्रियाहरू लिन्छौँ, एमबिसीले डिमान्ड अटेस्टेड गर्छ, त्यहाँका सरकारको प्रक्रिया अनुसारका कलिङ भिजा निक्लिन्छ, ई भिजा निक्लिन्छ, त्यसरी नै गइराख्नु भएको थियो। त्यस्तो कुनै झन्झिलो प्रक्रियाहरू थिएन। तर विभिन्न कालखण्डमा मैले अघि नै पनि तपाईँलाई उद्घोषण गरिसकेँ, केही व्यक्तिहरूको चलखेलको कारणले गर्दा जाने श्रमिकलाई अनि यो बीचमा चाहिँ पठाउने जस्तै एजेन्सीहरू उताबाट पनि जस्तै मलेसियामा पनि लोकल एजेन्सीहरू हुन्छ, त्यो एजेन्सीहरूलाई चाहिँ केही दुःख दिने हिसाबले केही व्यक्तिहरूको चलखेल भइरहेको छ र पछिल्लो समयमा यो विषयमा तपाईँहरू पनि जानकार हुनुहुन्छ र हामी पनि निरन्तर रूपमा सरकारसँग यी विषयहरू जे बीचमा आएका छन् यी विषयहरू हटाउनका लागि निरन्तर रूपमा लागिरहेका छौँ।
1: अलिकति तथ्याङ्कमा पनि जान चाहे हरि शर्मा, जस्तै अहिलेको समयमा चाहिँ त्यो मलेसियामा कति नेपाली हुनुहुन्छ र दैनिक जस्तो कति हाराहारीमा चाहिँ श्रमिकहरू नेपालबाट उता गइरहनु भएको छ?
0: अब हामीले यसो डाटा हेर्दाखेरि प्रत्येक वर्ष त्यहाँ जाने भनेको श्रमिकहरू 4-5 लाख मलेसिया गइराख्नु भएको छ रेसियोमा, होइन अलमोस्ट 4.5-5 लाख यो वर्षमा गएको देखिनुहुन्छ। र त्यहाँ चाहिँ हामी जाँदाखेरि श्रमिकहरू जाँदाखेरि म्यानुफ्याक्चर सेक्टरमा त्यसपछि सेक्युरिटी गार्ड कम्पनीमा नर्मली 1,50,000 जति जानुहुन्छ, होइन मन्थली यसरी गएर पनि राख्नु भएको छ श्रमिकहरू चाहिँ। अहिले चाहिँ डाटा हेऱ्यो भने हाम्रो अहिलेसम्मको मलेसियामा श्रमिकहरू 5.5 लाख जति देखिनुहुन्छ, तर वर्षमा 1.5 लाख जति श्रमिकहरू त्यहाँ जानुहुन्छ, होइन सेक्युरिटी गार्ड म्यानुफ्याक्चरमा गएर 1,50,000-1,75,000 डाटा त्यसरी निक्लिरहेको छ, त्यसरी गइराख्नु भएको छ। वार्षिक त्यसरी जानु भएको छ, 1,75,000-1,75,000 जानुभएको छ। तर अहिलेसम्म हाम्रो श्रमिकहरू त्यहाँ हेर्दाखेरि 5.5 लाख एभब चाहिँ श्रमिकहरू देखिनुहुन्छ त्यहाँ चाहिँ।
1: अघि नै तपाईँले अलिकति यो समस्याको पाटो पनि जोडिसक्नु भएको छ र अहिलेको विशेष समस्या भनेको 25 म्यान पावर कम्पनी उहाँहरूले सिन्डिकेटको वातावरण सृजना गरेको भन्ने संघको आरोप छ र अहिले चाहिँ सरकारले चाहिँ त्यसप्रति छानबिन गरेर अब के कस्तो भएको हो भन्ने कुरा प्रक्रिया अगाडि बढाएको छ। यो विवाद जुन अहिले देखिएको छ, हामीले केही समय श्रमिकहरूलाई बाहिर पठाउन पनि रोक्यौं संघको तर्फबाट, विवादको जड चाहिँ के हो, कसरी सुरु भयो, यसको पनि अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
0: अब यो विशेष त साधारण जनताहरूलाई पनि थाहा भएका कुराहरू छ। यो चाहिँ मैले चाहिँ मिडियाबाट के भन्न चाहन्छु, यो 4th ATM हो, यस्ता खालका एकाधिकारहरू चाहिँ लगाउन खोजेको 4th ATM मलेसिया सरकारले भन्दा कुनै व्यक्तिले, मैले अघि नै भने कुनै व्यक्तिको प्रभावमा पारेर लगाउन खोजेको 4th पटकको एटीएम हो र तेस्रो पटकसम्म हामीले यसलाई निराकरण गरेका थियौँ र सरकारले पनि निरन्तर रूपमा साथ समर्थन दिनुभएको थियो र अहिले चाहिँ त्यो FWCMS भन्ने एउटा प्रोटोकल एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानून, हाम्रो देशको संविधान, हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर हाम्रा देशमा नेपाल सरकारले दिएका 1100-1200 एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो समावेश भयो FWCMS संस्था समावेश भयो, त्यो समावेश भइसकेपछि चाहिँ हामी नेपाल वैदेशिक व्यवसाय संघ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायजीहरूले समान तरिकाले स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउनु पाउनुपर्छ भन्ने खालको लडाइँ छ र त्यसको हामी अगाडि बढी पनि राखेका छौँ र यसलाई जसरी सक्दो चाँडो सरकारले कूटनीतिक नोट पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढाइराख्नु भएको छ।
1: यो 4th पटक हो भनेर तपाईँले जानकारी दिँदाखेरि अघिल्लो समयमा चाहिँ कहिले कहिले भएको थियो र त्यति बेला चाहिँ हामीले के गरेका थियौँ संघको तर्फबाट?
0: होइन, त्यति बेलामा पनि संघले यसरी नै व्यवसाय भेलाबाट यसका विरोध गर्ने विरोधका कार्यक्रम गर्ने त्यसरी सरकारलाई घचघाएका थियो, सरकारले चाहिँ त्यसलाई कूटनीतिक नोटहरू पठाएर सरकारलाई तुरन्त रूपमा चाहिँ हामीले हाम्रा नेपाल सरकारलाई जसरी यहाँ श्रमिकहरू पठाउने लाइसेन्सहरू दिएका छौँ मेन पावर एजेन्सीलाई, उक्त मेन पावर एजेन्सीहरूले सम्पूर्ण तरिकाले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको सरकारले कूटनीतिक नोट पठाएपछि यो तेस्रो पटक जो 4th पटकको जुन एटीएम भन्दा तेस्रो पटकको एटीएमसम्म चाहिँ निरन्तर रूपमा हामीले हटाउन सफल भएका थियौँ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार नयाँ चुनाव आउन थाल्यो भने अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। यो 4th पटक मैले अघि हजुरलाई भनिसकेँ, जस्तै यो 4th पटकमा पनि अहिले हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ, होइन यसरी योभन्दा पहिले पनि त्यस्तै हेरेर जस्तै मलेसियाको नयाँ सरकार आउने बेलामा अथवा त्यहाँ चुनावी प्रक्रिया सुरु हुने बेला भयो भने जस्तै नेपालमा पनि केही यस्ता भव्य घटनाहरू भइरहेको बेलामा चाहिँ यस्ता प्रक्रियाहरू आउने गरेका छन्।
1: यो हुन त 1 महिना अगाडिको कुरो हो, होइन यो जेएनजी आन्दोलनको बारेमा र सँगसँगै मलेसियामा सरकार परिवर्तन भइसकेपछि भएको कुराहरू पनि सम्झोडिन्छ। तपाईले संस्थागत भन्दा पनि व्यक्तिगत चलहेलो भन्ने कुरा गर्नुभएको थियो अलिकति
0: अनि यो त सरसरी देखिन्छ जस्तै हामीले मलेसियाको सरकारले FWCMS भन्ने एउटा पोर्टल ल्यायो होइन त्यो पोर्टल ल्याइसकेपछि जुन 25 जना व्यवसायहरूको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राख्यो त्यो 25 जना चाहिँ त्यो मलेसियाको गभर्नमेन्टले कसरी थाहा पाउँछ नेपालको 25 जना संस्था मात्र क्यापिटल छ भन्ने कुरा त उसलाई थाहा हुँदैन नि त र नेपाल सरकारले पनि के बुझ्नुपर्छ भन्दा हामीले पनि के बुझ्नु पर्यो नेपाल सरकारले हामीलाई समान तरिकाले व्यवसाय गर्नको लागि लाइसेन्स दिइसकेपछि हामीले त नेपाल सरकारले जुन जुन देशमा श्रमिक पठाउनु पाउनुपर्छ भनेर चाहिँ संस्था पठाउनु पाउनुपर्छ भनेर कानुन लिएका छ त्यो कानुन लिएको देशमा त स्वइच्छाले स्वविवेकले स्वतन्त्र हिसाबले सम्पूर्ण व्यवसायले पठाउनु पाउनुपर्छ कुरा त्यही नै हो अनि हेर्दाखेरि त कुनै व्यक्ति गएर नेपालका केही सीमित मेन पावर एजेन्सी र मलेसियाको कुनै एउटा व्यक्ति भनौँ न कुनै एउटा सीमित व्यक्ति त्यो FWCMSको चाहिँ जुन सञ्चालक हुनुहुन्छ त्यो व्यक्तिको मिलोभित्र पनि ल्याएको कुरा प्रश्न देखिन्छ कुरा त्यही नै हो
1: त्यो 25 वटा जति पनि मेन पावर कम्पनी यसमा आबद्ध भएको देखियो सङ्घ अन्तर्गतको हो कि बाहिरको
0: होइन हाम्रो त सम्पूर्ण यी व्यवसायजीवहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थाहरूसँग त्यो अधिकार छ त्यो संस्थाबाट हामी निलम्बन गर्ने हटाउने हामीलाई त्यो अधिकार छ त्यो आइसकेपछि हामीले उहाँहरूलाई स्पष्टीकरण सोधेका छौँ र केही व्यक्तिलाई हामीले कारवाही पनि गरिसकेका छौँ र यो सरस्वती हेर्दाखेरि के पनि बुझ्नुपर्छ भन्दा FWCMSको के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्यजनक छ कि सबैभन्दा किनभने जो व्यक्तिहरू 25 वटा कुनै व्यक्ति त आजसम्म मलेसियामै श्रमिक पठाउनु भएको छैन कुनै कुनै संस्थाहरू त त्यो लाइसेन्स मात्रै लिएर बस्नु भएको छ संस्था पनि छैन भनेपछि यस्ता देखिँदाखेरि के सरस्वती देखिन्छ भने त्यहाँ काहीँनिर चाहिँ बढी आर्थिक खेल भयो कि आर्थिक चलखेल भयो कि अनि एकाधिकार गर्न खोज्दाखेरि काहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ यसलाई सरकारले अनुसन्धान गर्दैछ
1: यो आपत्तिको विषयमा कुराकानी गर्दाखेरि स्वतन्त्र रूपमा सबैले बराबरी एक समान तरिकाले काम गर्नु पाउनुपर्छ भन्ने तपाईँले बताइसक्नु भएको छ आर्थिक खेलबाड पनि हुन सक्ला भन्ने कुरा पनि अलिकति आशंका आयो त्यो मात्रै आपत्तिको विषय हो कि अरू पनि छ
0: होइन हामीले त भनिसक्यो नि हामीले नेपाल सरकारसँग लाइसेन्स लिँदाखेरि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको नि हिसाबले नेपाल सरकारले हामीलाई दिएका हो त्यही कारणले गर्दाखेरि कुनै पनि पेसा व्यवसायमा कुनै पनि ठाउँमा एकाधिकार हुनु हुँदैन यो त संविधान हाम्रो देशको संविधान हाम्रो देशको कानून हाम्रो देशको स्वाभिमान पनि होला नि स्वाभिमानभन्दा माथि रहेर कुनै एउटा व्यक्तिले मलेसियाको कुनै एउटा व्यक्तिले आएर देशको कानूनभन्दा माथि रहेर म देशको तिम्रो देशको कानून मान्दैन तिम्रो देशको स्वाभिमान मान्दैन संविधान मान्दैन भनेर चाहिँ लिएका कुरामा आपत्ति हो हामीले सम्पूर्ण व्यवसायले समान तरिकाले समान हिसाबले वैदेशिक रोजगारमा श्रमिक पठाउनु पाउनुपर्छ हाम्रो त्यही मात्रै आपत्ति हो र हाम्रो उद्देश्य पनि त्यही हो र हाम्रो माग पनि त्यही हो
1: यो अर्को प्रसङ्गमा जाँदाखेरि जुन सुरुमा चाहिँ 25 वटा कम्पनी मात्र छनौट भएको कुराहरू आयो र त्यसपछि चाहिँ अहिले जुन 250 वटा एजेन्टको विरोधमा चाहिँ के फरक छ यो दुईटामा
0: होइन यो त सरस्वती हेर्दा के देखिन्छ त्यो 225 वटा संस्थाले ती 250 वटा संस्थाले 250 वटा संस्थालाई मोहराको रूपमा प्रयोग गरेका हुन् होइन त्यो 25 वटा संस्थाका सब एजेन्टका रूपमा आएका कुराहरू हुन् होइन केही 250मा त आफू अलिकति यो 25 जना जो FWCMSमा पढ्नुभयो त्यहाँ आफू अलिकति बोल्यो हुन जस्तो देखिएर होइन र व्यवसायका व्यवसाय बीचमा चाहिँ एकता भङ्ग गर्ने हिसाबले लिएर उहाँले अन्धाधुन्ध राख्नु भएको छ धेरै साथीभाइहरूसँग जुन व्यवसायजीहरूसँग हामी 250 जना व्यवसायजीसँग स्पष्टीकरण सोधेका पनि छौँ उहाँहरूले प्रतिबद्धता पनि दिनुभएको छ होइन केही व्यक्तिहरूलाई चाहिँ प्रयोगको रूपमा चाहिँ त्यहाँ राखेका छ र 250 व्यवसायजीहरूले के बुझ्न जरुरी छ भन्दाखेरि त्यो FWCMSको पोर्टलमा उताको कम्पनीले राखेको होइन यी 25 जना व्यक्तिले चाहिँ उनीहरूसँग युजर आइडी र पासवर्ड आफूसँग छ उनीहरू कुनै पनि बेला हटाउन सक्छन् कुनै पनि बेला राख्न सक्छन् र त्यो अहिले सरस्वती देखिँदाखेरि यसमा धेरैजना व्यवसायहरू निर्दोष देखिनु भएको छ त्यसको अनुसन्धान हामी वैश्विक व्यवसाय सङ्घले पनि गर्दैछ सरकारले पनि उहाँहरूलाई 250 जनालाई स्पष्टीकरण सोधिसकेको छ अब यसमा गर्नुपर्ने कुराहरू अगाडि बढाउनु पर्ने कुराहरू सरकारले पनि त्यसको अनुसन्धान गर्ला अनुगमन गर्ला र हामीले पनि बुझेका छौँ निर्दोष साथीभाइहरूलाई बचाउँछौँ तर सरस्वती हेर्दाखेरि त्यो 25 वटा संस्थाले यो 250 वटालाई चाहिँ मोहराको रूपमा प्रयोग गरेको चाहिँ आफू अलिकति बलियो हुनलाई चाहिँ देखाएको कुरा मात्रै हो
1: यसको ठोस आधार छ त हरि सर
0: यसको ठोस आधार त सरस्वती देखिन्छ नि उनीहरूले त्यो सुरुवातमा जुन 250 जनाको नाम लिएपछि पनि बीचमा चाहिँ तल माथि पार्ने नामहरू चेन्ज गर्ने परिवर्तन गर्ने देखिराख्दाखेरि चाहिँ जसले विरोध गरिराखेको छ होइन अन्धाधुन्धा रूपमा राखिदिनु भयो त्यसको विरोध गरिराख्नु भएको छ त्यसले गर्दाखेरि पनि त्यहाँ सरस्वती देखिन्छ र दोस्रो कुरो मैले अघि नै पनि हजुरलाई उद्घोषण गरिसकेँ यो 25 वटालाई चाहिँ त्यो FWCMSको जुन सञ्चालक अमिन भन्ने हुनुहुन्छ त्यो अमिनले चाहिँ उहाँहरूलाई चाहिँ युजर आइडी पासवर्ड दिइसकेपछि उहाँहरूले यहाँबाट प्रयोग गर्नु त्यो FWCMS संस्थाको पोर्टलमा उहाँहरू चाहिँ आफै परेको होइन FWCMSको संस्थाले राखेको होइन त्यो चाहिँ यहाँका 25 वटा संस्थाले आफ्नो मनमाने हिसाबले राखेको कुराहरू
1: अमिन भनेको चाहिँ बङ्गलादेशी नागरिक
0: यो एउटा बङ्गलादेशको नागरिक हुनुहुन्छ र अहिले FWCMS को सञ्चालक पनि उहाँ हुनुहुन्छ. उहाँले केही वर्ष पहिले बङ्गलादेशमा एक खालको सिन्डिकेट पनि लगाउनु भएको थियो. त्यो सिन्डिकेट लगाएपछि त्यहाँ एउटा जेनजी मुभमेन्ट भयो. जस्तै नेपालमा जे मुभमेन्ट भयो त्यस्तै बङ्गलादेशमा जेनजी मुभमेन्ट भएपछि उहाँलाई देशबाट लखटियो. उहाँ अहिले बङ्गलादेश जान सक्नुहुन्न र त्यसपछि त्यसमा संलग्न भएका 25 संस्था हामीले एउटा के पनि सिनारी के पनि हेर्नुपर्छ भने बङ्गलादेशमा यही नजिक स्थापित भएको थियो जसले गर्दा त्यहाँ सञ्चालनमा आएका 25 संस्थाहरू जेनजी मुभमेन्टपछि भाग्नुभयो. होइन उहाँहरूलाई चाहिँ भ्रष्टाचारको मुद्दा लाग्यो. त्यहाँको त्यो सञ्चालक जुन आमिन हुन्थ्यो त्यहाँ आमिन भाग्नुभयो. कारण कालोबजारी धेरै भयो. एकाधिकार भएपछि खुम्चिसकेपछि त के सीमित व्यक्तिको मनोपोली भयो. गर्दाखेरि जाने सर्मीलाई आर्थिक भार भयो. त्यसपछि जेनजी मुभमेन्ट भइसकेपछि त्यहाँ त्यो सञ्चालन गर्ने 25 एजेन्सी र त्यसको ओनर जो हुनुहुन्छ उहाँहरू अहिले पनि त्यो देश छोडेर भाग्नु भएको छ. उहाँहरूको भ्रष्टाचारको मुद्दा लागेको छ. उहाँ त्यो देशमा फर्किन सक्नुहुन्न भन्दा त्यहाँको एउटा नजिर पनि नेपालमा त्यो स्थापित हुनसक्यो भने हामीलाई डर हो. किनभने जाने श्रमिकलाई अत्याधिक आर्थिक भार पर्छ. होइन त्यही कारणले गर्दा यो मोनोपोली कुनै पनि यो कानूनभन्दा माथि रहेको कानूनको विरुद्धमा रहेको कुराकानी गर्दाखेरि हामी यसको जहिले पनि विरोध गर्छौँ र समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने नै हो.
1: त्यो 25 र 250 जति पनि कम्पनीहरू हुनुहुन्छ उहाँहरूको छनौट प्रक्रिया पारदर्शी केही प्रक्रियागत तरिकाले भएको हो कि?
0: पहिलो कुरा त्यो 25 संस्था छ जो आजसम्म मलेसिया नै पठाउनु भएको छैन.
2: 25
0: मध्येमा धेरै जसोले मलेसिया पठाउनु पनि भएको छैन. मलेसिया टेक्नु पनि भएको छैन. मलेसियाको बजार कस्तो छ भन्ने कुराहरू बुझ्नु पनि भएको छैन. त्यहाँ श्रमहरू कसरी जान्छन् भन्ने कुराहरू बुझ्नु भएको छैन. र केही व्यक्तिहरूले आफू पछाडि बसेर दोस्रो संस्था दर्ता गरे पनि बस्नु भएको छ केही व्यक्तिहरू. त्यो पनि देखिन्छ 25 संस्थामा. होइन अनि सरसरी हेर्दाखेरि अर्को कुरा के पनि देखिन्छ जो चाहिँ पूर्ण इथिकल रूपमा चाहिँ इम्प्लोयमेन्ट पे मोडेलमा श्रमिकहरू पठाइरहनु भएको मेन पावर एजेन्सी ती मेन पावर एजेन्सी पनि त्यो बाहिर छन् त 25 संस्थामा बाहिर. र 250 कुरा मैले अघि तपाईँलाई उद्घोषण गरिसकेँ. यी 25 संस्थालाई सरकारले निर्मम भएर कारवाहीको प्रक्रिया अगाडि बढिसकेपछि अलिकति व्यवसायका बीचमा चाहिँ एकता भङ्ग गर्ने हिसाबले होइन व्यवसाय भङ्ग गर्ने हिसाबले र आफू अलिकति बलियो भइन्छ कि भन्ने हिसाबले चाहिँ त्यहाँ केही व्यक्तिहरूलाई प्रयोग गरेर 250 बनाएको दिएको छ. तर त्यहाँ कुनै मापदण्ड छैन. मैले हजुरलाई अगाडि पनि उद्घोषण गरिसकेँ किनकि नेपाल सरकारले लाइसेन्स दिँदाखेरि सम्पूर्ण व्यवसायले समान तरिकाले स्वतन्त्र तरिकाले नेपाल सरकारले मान्यता प्राप्त दिएको देशमा श्रमिक पठाउनु पाउने अधिकार सुनिश्चित गरेको छ. देख्दाखेरि यी 25 व्यवसायीजीले चाहिँ यो यो यो पेसालाई अस्तव्यस्त बनाउनको लागि व्यवसायको बीचमा एकता भङ्ग गर्नको लागि केही 250 व्यवसायहरूको नाम राख्नु भएको छ. त्यसमा धेरैजसो निर्देशन त्यसको अनुसन्धान गर्दैछ. सरकार अनुसन्धान गर्दैछ र हामी पनि यसको व्यवसाय सङ्घ पनि यसको अनुसन्धान गर्दैछौँ.
1: यो झन्डै 1 महिना जति भयो यो विवाद सृजना भएको. यो बीचमा चाहिँ हामीले श्रमिकहरू पठायौँ कि पठाएनौँ?
0: अनि यो यो बीचमा त श्रमिकहरू गइराख्नु भएको छ. जो पहिले जसरी हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँथ्यो त्यो तरिकाले आएका डिमान्डहरू गइराखेका छन्. पहिले चाहिँ आएका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेका छौँ. जो 250 + 25 संस्था बाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ. त्यो पुरानै तरिकाबाट पुरानै प्रक्रियाबाट गइराख्नु भएको छ. तर अब चाहिँ सरकारले अनुसन्धानको दायरामा तानेको छ 275 संस्था 25 मेन संस्था 250 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू रोकिएको छ. सरकारले अनुसन्धान गर्दैछ यसमा चाहिँ. तर अरू संस्था त्यो बाहेक त बाहिर 800 संस्था छ नि त्यो 800 संस्थाले पठाइराख्नु भएको छ.
1: जुन अहिलेको विवाद छ यसलाई अलिकति सरकारले पनि कसरी समाधान गर्न सकिन्छ अथवा के हो वास्तविकता भन्ने कुराहरू पनि कस्तो खालको इन्भेस्टिगेसन नतिजा निकाल्छ भन्ने कुराहरू पनि आइरहेको छ. अहिलेसम्मको अवस्था हेर्दाखेरि सरकारको उपलब्धि चाहिँ कस्तो देखिन्छ यसमा?
0: यो त कानूनका प्रक्रियाका कुराहरू हुन्. कानूनको प्रक्रिया एउटा निचोट मामलाको समय पनि लाग्छ र कूटनीतिक पहलबाट नै समस्याको समाधान गर्ने हो. सरकारले निरन्तर रूपमा किनभने यो त सुशासनको सरकार हो. सुशासनको नारा लिएर आएको सरकारले यस्ता एकाधिकार यस्ता मोनोपोली यस्ता सिन्डिकेटमा पक्कै समर्थन गर्दैन. हामीले पार्टी सभापतिलाई पनि भेटेका छौँ. पार्टी सभापतिले पनि स्पष्ट रूपमा भन्नुभएको छ कि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ. हामी कुनै पनि हालतमा कूटनीतिक पलबाट यसको समाधान गर्छौँ भन्नुभएको छ. मन्त्रीज्यूले हामीलाई चाहिँ अत्यन्त साथ र समर्थन दिनुभएको छ. कुनै पनि हालतमा हामी सिन्डिकेट मान्ने हुँदैन र सिन्डिकेट नेपालमा आजसम्मको कानूनमा नलेखेका कुराहरू हामीलाई मान्ने हुँदैन र कूटनीतिक नोटबाट हामी यसका समाधान गर्छौँ भन्नुभएको छ. दुईपटक एम्बेसीको एम्बेसडरलाई बोलाएर उहाँहरू छलफल पनि गरिसक्नु भएको छ. दुईपटक कूटनीतिक नोट पनि पठाइसक्नु भएको छ. यसको निष्कर्ष निक्लिन्छ र दुई देश बीचको सम्बन्ध जहाँसम्म लाग्छ हिजो जस्तो सम्बन्ध थियो आज पनि त्यही सम्बन्ध रहन्छ. किनभने यसमा मलेसिया सरकार पनि चनाएको हुनुपर्छ. किनभने भोलि यो कुरा त समाजमा गयो भने विभिन्न देशहरूमा फैलियो भने त्यो मलेसिया सरकारको जुन इज्जत प्रतिष्ठा छ अथवा त्यहाँको पनि एउटा कानून होला संविधान होला त्यसका विभिन्न किसिमका इज्जत र प्रतिष्ठासँग जोडिएका कुराहरू होला भोलि यी इन्टरनेसनल मिडियाहरूले पनि अलिक कभर गरिरहेको छ यसले गर्दा देशमा देशको आफ्नो इज्जत र प्रतिष्ठाको कारणले गर्दा पनि यसले सकारात्मक रोल खेल्नेछ पक्कै पनि हिजो हामी जसरी श्रमिकहरू पठाइरहेका थियौँ श्रमिक नेपालबाट जसरी गइराख्नु भएको थियो वास्तवमा भन्यो भने त मलेसियाले नेपालीहरूलाई चाहिँ पहिलो रोजाइमा रोज्छ श्रमिकका रूपमा भनेपछि त्यही कारणले गर्दाखेरि पनि यसले भोलि आफ्नै सरकारमा पनि विभिन्न प्रक्रियाहरू अगाडि आउने होइन र सरकारको देशको पनि आफ्नो मैले अघि तपाईँले इज्जत र प्रतिष्ठासँग जोडिएको कुरा कारणले गर्दाखेरि जति सक्दो चाँडो हामी एकदम के कुरामा ढोको छौँ भन्दाखेरि मलेसिया सरकारले हामी सम्पूर्ण व्यवसायजीवहरूलाई समान तरिकाले व्यवसाय गर्ने खालको वातावरण सृजना गर्छ र नेपाल सरकारबाट जे खालको कूटनीतिक नोट जान्छ त्यसलाई सकारात्मक रूपमा लिनुहुन्छ जस्तो मलाई लाग्छ।
1: त्यो कूटनीतिक नोट मात्रै पठाएर समस्या समाधान हुन्छ कि किनभने यस अघिका जति पनि समस्याहरू थिए यतापट्टि विभागले अथवा मन्त्रालयले पनि त्यस्ता गतिविधिहरू गरेका थिए तपाईँको यो मध्य पूर्वको युद्धको बेलामा पनि त्यस्ता खालका गतिविधिहरू भएका थिए यतापट्टिबाट नियोगहरूमा पनि समन्वय भइरहेको छ भन्ने तर वास्तविकता नदेखिने त्यो चाहिँ एकदम ठूलो समस्याको रूपमा देखिएको थियो। कूटनीतिक नोट चाहिँ पठाइरहेको छ अब तपाईँहरूले अध्यक्ष रविजीसँग होला पक्कै पनि होइन उहाँसँग भेट्यो श्रम मन्त्रीसँग भेट्यो भन्ने कुरा पनि गर्नुभयो भेटेर र तपाईँको कुराकानी गरेर अथवा नोट मात्रै पठाएर त समाधान हुँदैन होला नि
0: यसलाई यसलाई यसरी पनि लिनुपर्छ। मैले अघि पनि तपाईँलाई उद्घोषण गरिसकेँ अब अहिले हाम्रोमा मलेसिया जो नेपाली राजदूतावास छ त्यहाँ चाहिँ हाम्रो एम्बेसेडर हुनुहुन्थेन राजदूत हुनुहुन्थेन नियुक्ति पनि गरिसक्नु भएको छ अब चाँडै जानुहुन्छ र उहाँबाट उहाँहरूले चाहिँ यो पहल पनि गर्नुहुन्छ र यताबाट जोइन्ट टेक्निकल मिटिङ पनि चाँडै आयोजना गर्दै हुनुहुन्छ त्यो जोइन्ट टेक्निकल मिटिङ गरिसकेपछि कूटनीतिक नोट पठाइ पनि सक्नु भएको छ र जोइन्ट टेक्निकल मिटिङ राखिसकेपछि त्यसपछि हामी सम्पूर्ण कुराहरू नेपालको कानून अथवा नेपालका हरेक कुराहरू कसरी यी कुराहरू आए भन्ने कुराहरू अगाडि राख्छौँ र हामीले अलिकति बुझ्नुपर्ने कुरा के भन्दाखेरि यसको एउटा प्रक्रिया चाहिँ लामो हुन्छ अलिकति समय लाग्छ त्यसको नतिजा राम्रो आउँछ कूटनीतिक दुईपटक पठाइसक्नु भएको कारणले गर्दाखेरि अब राजदूत गइसक्नुभयो भने चाँडो त्यस्तो चाँडो पठाउँदै हुनुहुन्छ जानुभयो भने यसलाई समस्याको समाधान लाग्छ र बीचमा यो जोइन्ट टेक्निकल मिटिङ पनि राख्दै हुनुहुन्छ र त्यसपछि अझ बढी प्रभावकारी हुन्छ यसले चाहिँ।
1: यो सिन्डिकेट भन्नुभयो नि तपाईँले सिन्डिकेट सफल भयो भने के हुन्छ
0: यो त देशको कानून देशको संविधानलाई नै नटेरेर अथवा नमानेर नेपाल सरकारले यसलाई स्वीकार गर्छ भन्ने मलाई लाग्दैन किनभने मान्नु पनि हुँदैन किनभने हामीले आफ्नो हामी होला हामी देश भलै सानो होला तर हाम्रो त आफ्नो स्वाभिमान त छ नि त कुनै एउटा देशले तेरो देशको कानून मान्दैन तेरो म एक पच्चिसवटा स्वस्थ छ मात्र लिन्छु भन्ने खालको प्रक्रिया अगाडि बढायो भने बरु उक्त डिस्टेन्समा हामी श्रमिक नपठाउँ न होइन त्यस्ता अरू देशहरू अघि सुरुमा तपाईँले खोज्नु भएको थियो हामीले युरोप अमेरिका जस्तो युरोप अनि त्यसपछि बाल्कन कन्ट्रीहरू त्यसमा सेन्जेन कन्ट्रीहरू अनि जस्तै कोरियाहरू इजरायलहरू होइन विभिन्न जापानहरू विभिन्न देशहरू छन् त्यो देशहरूमा श्रमिक पठाउन अगाडि बढाउँ नयाँ सर्व गन्तव्य मुलुकहरू खोजौँ जहाँ नेपाली मुलुक नेपाली जानुभएको छ होइन एउटा चाहिँ स्वस्थ्यगत नगर व्यक्तिगत जाँदा जुन किसिमको बिचमा कालो बजारी भएका छ जो विकृति भएको छ त्यसको लागि पनि हामीले घचाइरहेका छौँ। अस्ति मात्रै श्रीमान सचिवलाई हामीले नयाँ 63 गन्तव्य मुलुकमा चाहिँ स्वस्थ्यगत हिसाबले श्रमिक पठाउने भनेर एउटा ध्यानाकर्षण पनि गराइसकेका छौँ। त्यही कारणले गर्दा मेरो एउटा कुरा कहाँ रहन्छ भने नेपाल सरकारको जे कानून छ जे संविधान छ जे स्वाभिमान छ त्यो स्वाभिमानमा अडिग रहेर अटल रहेर मात्र यो अगाडि बढ्नुपर्छ। सिन्डिकेट कुनै पनि हालतमा मान्ने हुँदैन मान्नु हुँदैन। नेपाल सरकारको आफ्नो इतिहासका कुरा पनि छ राष्ट्रियताका कुराहरू छ स्वाभिमानका कुरा छ त्यही कारणले सिन्डिकेट कुनै पनि हालतमा लागू हुँदैन लागू आजको दिनसम्म भएको पनि छैन। त्यही कारण यो सुशासनको नारा लिएको सरकारले यो जसरी हुन्छ एकाधिकार यो मनोपुली हटाउनुपर्छ।
1: यो जुन एउटा एक प्रकारको द्वन्द अथवा विवाद छ मेन पावर हामी व्यवसायी भनौँ मेन पावर व्यवसाय र सँगसँगै जुन 25-250 कम्पनीहरूको बीच यसले गर्दाखेरि आम श्रमिकहरू कुनै पनि समस्यामा पर्नु भएको छैन होइन त अहिलेसम्म
0: अहिले सब पर्नु भएको छैन आज जति रिक्वायरमेन्ट आउनुपर्ने आइराखेको छ र जानेहरू गइराख्नु भएको छ होइन र अब सरकारले मलेसिया सरकारले बुझ्नु पनि प्रक्रिया कुरा के हुन्छ नेपाल सरकारले 250 संस्थालाई इन्भेस्टिगेसनमा तानेको छ 25 संस्थाको चाहिँ रोकेको छ होइन 250 संस्थालाई चाहिँ अहिले पूर्वका जुन प्रक्रियाहरू रोकेको छ सँगसँगै मलेसियामा चाहिँ अहिले नयाँ एप्रुभलहरू सुरु भएको छैन जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू सुरु भएको छैन र अहिले चाहिँ यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छैन जाने श्रमिकहरू गइराख्नु भएको छ जुन पुरानो मिडिया मेथड छ जुन प्रक्रिया छ त्यो प्रक्रियाबाट चाहिँ श्रमिकहरू गइराख्नु भएको छ। अब आउने नयाँ एप्रुभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि यसलाई मैले अघि नै भनिसकेँ दुई देश बीच के अरे मिटिङ राखेर हुन्छ कि कूटनीतिक पहल गरेर हुन्छ कि यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन।
1: हरि सर यो जुन 25 र 250 संस्था भन्नुभयो नि यदि 700 सिन्डिकेट उहाँहरूले सृजना गर्न खोज्नु भयो भने उहाँहरूलाई चाहिँ किन बन्द नगर्नु भएको
0: होइन उहाँहरूको त बन्द छ त
2: सबै छ
0: उहाँहरूको त जस्तै 25 जना संस्था त इन्भेस्टिगेसनमै गइसक्नु भएको छ नेपाल सरकारले अनुसन्धान गर्दैछ किनभने जब देशको कानून भन्दा फरक रहेर देशको कानून भन्दा माथि रहेर देशको कानूनको विरुद्ध रहेर गर्नु भने त त्यो कानूनको विरुद्धै कुरा हो कानूनको विपरीत कुरा भएपछि कानूनले गर्नुपर्ने प्रक्रिया त अगाडि बढ्छ उहाँ 25 जना संस्था पछिल्लो संस्थाको त टोटली पूर्वहरू बन्द नै छ उहाँहरूले श्रमिक पठाउने पाउनु हुँदैन किनभने उहाँ सरकारको देशको कानून भन्दा फरक रहेर काम गरिराख्नु भएको छ उहाँहरूको त धेरै पनि भइसक्यो र पछिल्लो समयमा 250 जना संस्थाको पनि पूर्व चाहिँ मलेसियाको मात्रै मलेसियाको चाहिँ अरू कन्ट्रीको होइन मलेसियाको पूर्व उहाँहरू 250 जनाको पनि सरकारले इन्भेस्टिगेसन गर्दा गर्दै कहाँनिर संलग्न हुनुभएको सरकारको अधिकारको कुरा होइन र कानूनभन्दा फरक रहेर कानूनलाई नमानेर गरेको प्रक्रियाको कुराहरू त सरकारले इन्भेस्टिगेसन गर्छ र त्यहाँ कहीँ अनुसन्धान गर्दाखेरि निर्दोष हुनुहुन्छ भने हामीले उहाँहरूलाई संरक्षण पनि गर्छौँ हाम्रा सदस्य संस्थाहरू हुनुहुन्छ उहाँहरू होइन तर उहाँ 250 जना संस्थालाई जसरी अस्ति नाम आए नाम आइसके अहिले चाहिँ उहाँहरूले त्यो श्रमिक पठाउनलाई मलेसिया देशमा त्यो गन्तव्यमूलकमा श्रमिक पठाउनलाई चाहिँ उहाँहरूको पूर्वको जुन प्रक्रिया हुन्छ त्यो प्रक्रिया चाहिँ उहाँहरूको बन्द छ
1: त्यो यो गलत कानून विपरीत कामहरूमा पनि संलग्न त छ छैन भन्ने कुराको तपाईँले अलिकति त्यो जिकिर गर्दाखेरि अहिलेसम्मको इतिहास हेर्दाखेरि त्यस्तोमा संलग्न भएको देखिएका छन् ती संस्थाहरू
0: होइन आजसम्म त्यस्ता संस्थाहरू देखेन यो एकाधिकारमा मैले अघि तपाईँलाई भनिसकेँ जस्तै नेपाल सरकारले लाइसेन्स दिइसकेपछि सम्बन्ध सरकारले श्रमिक पठाउनु पाउनुपर्छ त्यो श्रमिक चाहिँ नेपाल सरकारको कानूनमा रहेर हामीले श्रमिकहरू पठाइरहेका छौँ र आजसम्म ती संस्थाहरू आज ती 250 वटै संस्था चाहिँ त्यो एक खालको एकाधिकारमा चाहिँ लाग्नु भएको थिएन तर अहिले चाहिँ नामै पहिले प्रयास भयो होला पहिले प्रयास भएको थियो होला के थियो होला त्यो आफ्नो फरक पाटो तर अहिले चाहिँ नामै सम्प्रेषण आइसकेपछि नामै आइसकेपछि यसलाई त पक्कै गलत मान्नु पर्यो त्यही कारणले आजभन्दा पहिले उहाँहरूको त्यो नाम सम्प्रेषण थिएन अथवा त्यहाँ आएको थिएन तर अहिले चाहिँ यी 275 वटा संस्थाको चाहिँ नाम आइसकेपछि उहाँहरू कानुनी प्रक्रियामा चाहिँ सरकारले सोध्ने अथवा के अरे स्पष्टीकरण लिने चाहिँ सरकारको अधिकार कुरा हो उहाँको क्षेत्र अधिकारभित्र कुरा हो उहाँहरूले त्यसलाई लिनुहुन्छ
1: कार्यक्रम देश परदेशमा हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला हरेक मान्छेको सपना जपना र चाहना पैसा
3: पैसामा छ शक्ति पैसामा छ सहारा
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
1: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
7: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस् युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस् टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोड़िएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी।
2: हरि सर, यो बेला बेला तपाईँको यो मलेसियासँगको यो शून्य लागत सम्झौताको बारेमा पनि अलिकति चर्चा परिचर्चा भइरहेको हुन्छ। 2075 सालमा भएको जुन यो शून्य लागतको जुन कुराहरू छ, यो चाहिँ के हो खासमा?
3: होइन, त्यो बेलामा एउटा श्रम सम्झौता भएकै हो र त्यसलाई आधार मानेर धेरै कम्पनीहरूले चाहिँ इम्प्लोयमेन्ट पे मेडलमा लानु पनि भएको, श्रमिकहरू गई पनि राख्नु भएको थियो। पछिल्लो समयमा हामीले भन्यौँ, जब 2072 सालमा फ्री भिजा फ्री टिकटको एउटा देखिदारी लोकप्रिय, तर त्यसले चाहिँ व्यवसायमा चाहिँ अथवा त्यो बजारमा चाहिँ त्यसले कालोबजारी गरायो। त्यो फ्री भिजा फ्री टिकट आएपछि अलि धेरै विकृति भयो र सँगसँगै अहिले हामी निर्वाचित भएर आइसकेपछि यो फ्री भिजा फ्री टिकटको जुन प्रक्रिया छ यसलाई पुनरावरण गरौँ र जाने श्रमिकले निश्चित रूपमा एउटा लागत तोकेर श्रमिक पठाउन पाऊँ भन्ने हिसाबले पनि हामीले निर्वाचित भएर आइसकेपछि त्यो कामहरू गरेका छौँ। झन्डै 90% कामहरू कम्प्लिट पनि भएको थियो, तर बीचमा यी विभिन्न किसिमका क्रियाकलापले गर्दाखेरि फेरि त्यसलाई निरन्तर दिन सकेको छैन। तर अहिले त्यो कानून संशोधन भएर, त्यो एन संशोधन भएर 90% कानून मन्त्रालयमा छ र अब आउने दिनमा हजुरले जुन कुरा निकाल्नुभयो, जाने श्रमिकले एउटा निश्चित लागत तिरेर विदेश जानुपर्छ र यो बजारमा जे कालोबजारी छ, जे भाष्य प्रयोग भएको छ र यो भाष्यलाई पनि हामी परिवर्तन गरेर यो पेसालाई स्थापित पेसा बनाउन चाहिँ हामी लागेका छौँ।
2: जस्तै कस्तो खालको कालोबजारी, त्यो पनि बुझाइदिनु।
3: कालोबजारी देखिनु, जब एउटा तपाईँले गरेको व्यापारको मूल्य तोकिँदैन नि, मूल्य तोकिँदैन नि, तिनीहरू त्यो त अमूल्य जिरो कस्टमा पठाउन सक्ने कन्डिसन छैन भनेर हामी 2072 साल त भन्दै आएका हौँ। फ्री भिजा फ्री टिकटमा सम्भावना छैन, एउटा हामी चाहिँ के अरे रोजगार दिने रोजगारदाता कम्पनीमा चाहिँ एउटा मेन पावर एजेन्सी गएर मार्केटिङ गर्नुपर्ने, हिँड्नुपर्ने, जानुपर्ने, विभिन्न मागपत्रहरू लिएर आउनुपर्ने कन्डिसनमा हाम्रा पनि केही खर्चहरू छन्। त्यो खर्च अनुसारको चाहिँ हामीले चाहिँ जे सरकारले तोकेको छ त्यो तोकेको पैसामा अथवा मूल्यमा हामी पठाउन सक्दैनौँ भनेका थियौँ। त्यसले गर्दाखेरि त्यहाँ बजारमा त्यो मूल्य नतोकिँदाखेरि कालोबजारी भएको थियो, तर त्यसलाई चाहिँ कालोबजारी त्यहाँ कहीँ आर्थिक लेनदेनमा केही तलमाथि भएको थियो होला, त्यो कुरालाई परिमार्जित गर्नलाई चाहिँ हामी यसलाई चाहिँ व्यवस्थित गर्दैछौँ र व्यवस्थितको प्रक्रियामा छ। यो सुशासनको नारा लिएको सरकारले हामीलाई समर्थन गर्नु छ र धेरै अगाडि पनि बढिसकेको छ। जाने श्रमिकलाई अब निश्चित लागत दिएर वित्तीय संस्थाबाट हामी श्रमिकहरू पठाउँछौँ र यो पेसालाई पुस्ता हस्तान्तरणको पेसा बनाउनुमा चाहिँ हामी अगाडि बढेका छौँ।
2: यो शून्य लागतलाई चाहिँ फेरि मलेसिया सरकारले नेपालसँग मात्रै गरेको हो यो सम्झौता भन्ने कुराहरू पनि सुनिन्छ, एक तरिकाबाट अलिकति प्राथमिकता दिएको भन्ने कुराहरू पनि आउँछ नि।
3: अनि यो तपाईँले राखेको एकदम क्वेसन ठिक पनि हो। किनभने हामी जस्तै अरू गन्तव्य मूलकहरू पनि छन् क्या, होइन, किनभने होला रोजगारीको सबैभन्दा आकर्षकको मुलुक चाहिँ नेपाल होला, अथवा नेपालबाट मलेसिया धेरै जानुहुन्छ होला, तर अरू देशहरूबाट आउनुहुन्छ। हामीले बार बार भनेकै थियो, अरू देशको हामी यति सार कन्ट्रीसँग नै श्रमिक पठाउनलाई कम्पिटिसन गर्ने हो, अथवा मागपत्र उहाँहरूसँगै ल्याउने हो, अरू देशका श्रमिकहरू कसरी गरिराख्नु भएको छ र हामीले त्यसरी पठाउनुपर्छ, यदि त्यो भएन भने रोजगारी गुम्ने सम्भावना हुन्छ भनेर सरकारलाई खचकिराखेका थियौँ। र अहिले चाहिँ केही कुराहरू चाहिँ अगाडि बढेका छन्। र अर्को कुरा बुझ्ने जरुरी के पनि भन्दाखेरि, मलेसियाको सरकारले पनि, मलेसियाको आफ्नो सरकारले पनि त्यहाँ पनि लोकल एजेन्सी हुनुहुन्छ कि, कुनै पनि कम्पनीले नेपालसँग डाइरेक्ट मेन पावर एजेन्सीसँग श्रमिकहरू लग्दैन कि, भनेपछि त्यहाँको सरकारले त्यहाँको लोकल एजेन्सीहरूलाई प्रमोट गरेर देखिन्छ। तर हाम्रो चाहिँ फेरि के छन्, केही नेताहरूले आफ्नो त्यो भोट ब्याङ्केटको लागि, बटुल्नको लागि लिएको अलोकप्रिय नारा हो कि वास्तवमा भनिदिनु, यो देख्दा फेरि भिजा फ्री टिकट होइन, तर उहाँहरूले नेपाल सरकारको मेन पावर एजेन्सी कमसे एउटा नीति, स्पष्ट नीति भयो भने यो खालको समस्या हुने थिएन नि। उहाँहरूले चाहिँ अनुसन्धान नगरेर अथवा त्यसको अध्ययन नगरेर एउटा चाहिँ हचुवाको वर्ग भन्छौँ, अझ हचुवाको वर्ग लिएको एउटा चाहिँ नाराले गर्दा रोजगारी गुमियो। हामी बीचमा चाहिँ हामी व्यवसायीलाई चाहिँ सरकारलाई यत्रो ट्याक्स तिरेका छौँ, यति धेरै आन्तरिक रूपमा रोजगारी दिएका छौँ, होइन, रोजगारी खोजेर विदेशमा दिएका छौँ, र हामीलाई चाहिँ गलत भाषा प्रयोग गरिरहेका छौँ, त्यो प्रयोग भइरहेको छ समाजमा, त्यो कारण यी सबै कुराहरू हटाउन लागि पनि अलिकति सरकारले अध्ययन गर्नुपर्ने देखिन्छ र हाम्रा छिमेकी मुलुकहरूले कसरी श्रमिकहरू पठाइरहेछन् त्यो पनि गर्नु पर्यो र मलेसिया सरकारले त्यहाँको लोकल एजेन्सीलाई प्रमोट गर्छ अथवा त्यसलाई समर्थन गर्छ, त्यहाँ भनौँ न सहसहयोग दिइरहेका छ, कानुनमा चाहिँ यसरी चलाउनु भन्ने कुरा दिइरहेका छ भने त्यो कुरा चाहिँ नेपाल सरकारले पनि बुझ्नुपर्छ, बरु त्यसलाई एउटा स्पष्ट लागत तोकिएर जाने श्रमिकलाई पनि आर्थिक भार नपर्ने गरी पठाउनुपर्छ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ र केही समयमा चाहिँ यो कानुन संशोधन भएर आउँदैछ, त्यसपछि यो पेसा अनि जाने श्रमिकलाई पनि धेरै राम्रो हुनेछ, एउटा निश्चित लागत तोकेर जान पाउनुहुनेछ।
2: यो यसमै पनि हरिजी जस्तै मलेसियाले अहिले 38,000 श्रमिक मागेको छ भन्ने कुराहरू पनि आएको छ, यो चाहिँ के हो?
3: अनि श्रमिक र मलेसियाको मैले अघि नै भनिसकेँ, मलेसिया सरकारको त मलेसियामा भएका धेरै कम्पनीको मुख्य रोजाइमा रहेको नेपाली श्रमिकहरू होइन, नेपाली श्रमिक आउने जति एप्रुभल छ त्यो एप्रुभलको 40% त नेपालबाटै लानुहुन्छ होइन, अरू 60% अरू देशबाट, 40% जति नेपालबाटै लानुहुन्छ श्रमिकहरू। अब एप्रुभल नयाँ एप्रुभलहरू सुरु हुँदैछ, त्यही एप्रुभलहरू चाहिँ आउने चलखेलमा देख्दाखेरि कहिलेकाहीँ यसो हामीले दुई तर्फ पनि हेर्नुपर्छ, नेपालमा चाहिँ एक खालको अस्थिर बनाइदिने होइन, आखिरमा चाहिँ त्यो चाहे अमिन त बङ्गलादेशको नागरिक हुनुहुन्छ होला, यो कुरामा हाम्रा कमसेकम सञ्चालकहरू जो एफडब्ल्युसिएमएसमा पर्नु भएको छ यी पनि अलिक चनाएको हुनुपर्थ्यो, अनि यता बिजनेस त अस्थिर बनाएर यताको एप्रुभलहरू अथवा नेपाली श्रमिकहरूको जुन माग थियो त्यो माग त बङ्गलादेशतिर डाइभर्ट गर्नु खोज्नुभयो कि अथवा अरू देशतिर डाइभर्ट गर्नु खोज्नुभयो कि भन्ने खालको अलिकति शङ्काको घेरा, शङ्काको सुई जता पनि घुम्छ त्यसै गरी त्यता पनि घुमाउनु खोज्यो कि भन्ने जस्तो लाग्छ। त्यसले गर्दाखेरि यो बजारलाई अस्थिर गर्दा जुन गराउनु भएको छ, जुन चलखेल भएको छ, यसमा चाहिँ मैले भनेपछि एउटा सेन्डिकेटको चलखेल भयो र अर्को कुरा नबुझेर अथवा नबुझेर त्यहाँ जानुभयो अथवा बुझेर जानुभयो अथवा लोभमा परेर जानुभयो अथवा प्रलोभनमा परेर जानुभयो, यसमा चाहिँ उहाँहरूले बुझ्न जरुरी थियो र माग चाहिँ कुनै हालतमा पनि गर्दैन। नेपाल सरकारले मलेसिया सरकारसँग स्पष्ट रूपमा आफ्ना विचारहरू पठाइसकेका छ र मलेसिया सरकारसँग हामीलाई के विश्वास छ भने हामी दुई देश बीचको सम्बन्ध सधैँभरि प्रकार रहन्छ।
2: यो अलिकति कलिङ भिसाको पनि सन्दर्भ अलिकति प्रष्ट पारिदिनुहोस्।
3: अनि कलिङ भिजा मैले भनिसकेँ नि, अब यो एफडब्ल्युसिएमएसमा जाने कुरा हो, यसमा त एफडब्ल्यु कलिङ भिजा त्यहाँबाट सबमिट भएर आउनलाई त हामीलाई समस्या छैन होइन, मात्रै कुरा के भन्दाखेरि हामीले नेपाल सरकारले 2016-17 जसरी अगाडि चाहिँ एफडब्ल्युसिएमएसमा इन्क्लुड भएर श्रमिक पठाउँथ्यो त्यसरी सबै मेन पावर एजेन्सी समान तरिकाले त्यहाँ इन्क्लुड भएर पठाउनु पायो भने यो कुरामा काहीँ अब्जेक्सन नै छैन, समान तरिकाले हामीले मलेसिया पठाउनु पाउनुपर्छ भन्ने मात्रै लडाइ हो, हाम्रो त्यहाँ देशसँगको लडाइ होइन, कसैसँग लडाइ होइन, मात्र त्यो एफडब्ल्युसिएमएसमा जे प्रक्रिया आयो अहिले पछिल्लो समय त्यो प्रक्रियाको विरुद्ध हामीले गरेको छ त्यो एक खालको लडाई हो, यो लडाई चाहिँ हामीले जसरी पनि जित्नुपर्छ, सबै व्यवसायले समान तरिकाले पठाउनुपर्छ, यदि भएन भने ठूलो कालोबजारी हुन्छ, जाने श्रमिकलाई आर्थिक भार हुन्छ, किनभने यही नजिक बङ्गलादेशमा बसिसकेका हुनाले यो कुराहरू हामीले बुझ्न जरुरी छ र यो हाम्रो देशको कानुनभन्दा विपरीत कुरा पनि हो, कुनै पनि क्षेत्रमा कुनै पनि पेसामा एकाधिकार हुँदैन, त्यो पेसालाई संकुचित बनाउनुपर्छ भन्ने कानुनमा विधानमा कहीँ पनि लेखेको छैन।
2: अब अलिकति सन्दर्भ थोरै मुडौ, यो मलेसियाको विषयमा हामीले धेरै लगभग आधी घण्टा जति कुराकानी गर्यो, मलेसिया बाहेक अरू देशहरूमा चाहिँ आजभोलि नेपाली श्रमिकहरू चाहिँ कता बढी आकर्षित भइरहनु भएको छ, गन्तव्य देशहरू चाहिँ कता कता अलिकति प्रायोरिटाइज भइरहेछन्?
3: अनि अहिले त सरस्वती हामी एउटा सरकारले पनि के मात्रै भनिराख्नु भने हामीलाई चाहिँ ए पुराना देशहरू जस्तै कतार मलेसिया होइन दुवैतिर मात्र पठा भनिराख्नुभयो, यी कुरालाई चाहिँ हामी आइसकेपछि सरकारलाई कसो चाहिएका छौँ, अहिले श्रमिकहरूको चाहिँ उच्च माग रहेको आकर्षण रहेका देशहरू जस्तै सेन्जेन कन्ट्रीहरू होइन, युरोपका केही कन्ट्रीहरू जस्तै जापान अनि त्यसरी कोरियाहरू यी उच्च आकर्षणमा रहेका छन् र अहिले पछिल्लो समयमा मैले अघि नै भनिसकेँ कानुन को अन्तिम चरणमा छौँ हामी संशोधन गर्ने कुरामा र अब युरोपको मागपत्र पनि खुल्दैछ, ती मागपत्र संस्थाको नहुँदाखेरि यति धेरै ठगेका घटनाहरू भएको छन् त्यो सरकारले बुझ्नु भएको छ, अहिले व्यक्तिगत रूपमा चाहिँ गरेका जस्तै युरोप जाने कुरामा हेर्नुहोस् अहिले जसलाई नेपाल सरकारले श्रमिक पठा भनेर लाइसेन्स थियो ती व्यक्तिहरूलाई चाहिँ श्रमिक पठाउनबाट वञ्चित गरिराख्नु भएको छ कि, अहिले युरोप त कसले पठाइराख्नु भएको छ, एउटा बाटोमा चिया पसल गर्नुभएकोले पठाइराख्नु भएको छ होइन, एउटा ट्राभलले गरिराख्नु भएको छ, कन्सल्टेन्सीले गरेर मान्छे युरोप पठाइराख्नु भएको छ भन्दाखेरि हामीलाई श्रमिक पठाउने लाइसेन्स चाहिँ नेपाल सरकारले मेन पावर एजेन्सीलाई दिने तर मेन पावर एजेन्सीलाई फेरि त्यो संस्थागत पठाउनलाई बन्द गरिराख्नु भयो, त्यसले गर्दा धेरै विधि तपाईँ देख्नु भएको छ, तपाईँ मिडियाकर्मी साथीहरूले के बुझ्नु जरुरी छ भन्दा पछिल्लो समयमा सबैभन्दा ठगिएको घटना भनेको व्यक्तिगत घटना, तपाईँ अहिले पनि विभागमा जानुहोस् त्यसको ठगिका यति घटना छ नि, विशेष गरी युरोप अरू देशमा जानेका ठगीहरू भएको छन्, त्यही कारणले हामीले बार बार सरकारलाई भनेका छौँ अब जहाँ उच्च आकर्षक देशहरू छन् त्यो देशमा चाहिँ संस्थागत खुलाइदिनुहोस्, संस्थागत भयो भने संस्थाले जिम्मा लिन्छ, हामीलाई हाम्रो जरुरी छ, अहिले तपाईँले हेर्नुहोस् विभागमा जानु भने संस्थागतको जरुरी धेरै कम छ, धेरै कम छ, अझ त्यसलाई हामी अझ न्यून गर्नतिर लागिरहेका छौँ। त्यसलाई हामीले पनि आफ्नो सदस्य संस्थाहरूलाई बार बार सुझावहरू दिइरहेका छौँ, सल्लाह दिइरहेका छौँ। त्यही कारणले अब युरोपको मागपत्रहरू खोल्नुपर्छ र जाने श्रमिकहरूलाई संस्थागत पठाउनुपर्छ जहाँ उच्च माग पनि छ हेर्नुहोस्। त्यही कारणले अब चाहिँ हाम्रो सरकारसँग एउटा चाहिँ अनुरोध पनि के होला है, यी उच्च माग भएका देशहरू संस्थागत जति सक्दो चाँडो खुलाउनुपर्छ।
2: तपाईँले सेन्जेन र युरोपका केही देशहरू भन्नुभएको छ, विशेष गरी यो पछिल्लो जुन खाडीको देशहरू भनौँ न, छ सातवटा जति पनि देशहरू हुनुहुन्छ, त्यहाँबाट सिफ्ट हुने, त्यहाँ गएर पनि अरू देशहरू जाने ट्रेन्ड पनि बढ़िरहेको छ। ती देशहरूमा चाहिँ कुन कुन देश अलिकति बढी प्राथमिकतामा परेका छन् अहिले नेपाली श्रमिकहरूको?
3: पछिल्लो समय यसो हेर्दाखेरि तपाईँ हामी सबैले हेरौँ, रोमानियामा पनि धेरै श्रमिकहरू जानुभयो, क्रोसिया जानुभयो, माल्टा जानुभयो, पोर्चुगल जानुभयो, होइन, गइराख्नु भएको छ नि, देखिन्छ डाटाबाटै देखिन्छ। अनि पछि जस्तो बुल्गेरियाहरू, सोलोभानियाहरू, होइन, टर्की, धेरै कन्ट्रीहरू छन् जो कन्ट्रीमा चाहिँ श्रमिकहरू उच्च रूपमा गइराख्नु भएको छ। तर त्यही कन्ट्रीमा चाहिँ मान्छे चाहिँ के गरिरहेको छ, व्यक्तिगत गइराख्नु भएको छ कि त्यो मेन पावरले पठाइराख्नु भएको छ। जो मैले अघि तपाईँलाई उद्घोषण गरेँ, जहाँ भने नेपाल सरकारले लाइसेन्स जसलाई दियो त्यसले श्रमिक पठाउनु पाउनुपर्ने हो नि त, होइन, अनि कन्सल्टेन्टले विद्यार्थी पठाउनु पर्ने क्रममा श्रमिक पठाइराख्नु भएको छ, अनि त्यहाँनिर ठगी घटनाहरू हुन्छ, होइन, अनि कुनै व्यक्तिले पठाइराख्नु भएको छ, पढ हामी पनि नेपाली पढ्लो भने विभिन्न मिडियाहरूमा, विभिन्न टिकटकहरूमा हेरौँ न, सामाजिक सञ्जालमा दिइराखेको हुन्छ, त्यसैकै भरमा चाहिँ विश्वास गरेर जाने श्रमिकको ठगिराख्नु भएको छ, हजारौँ श्रमिक ठगिराख्नु भएको छ। अनि अलिकति उच्च आकर्षक भनेको साइप्रस हो, साइप्रस मात्रै एउटा देश हो जो संस्थागत पठाउनु पाइन्छ, त्यो पठाउनु भएको छ, र त्यहाँ त्यति धेरै ठगिएका छन्, किनभने संस्थागत पठाउने भइसकेपछि अटोमेटिकली कानुनका प्रक्रियाहरूलाई नै मानेर र कानुनको प्रक्रियाहरू फलो गरेर जाने कुराहरू रहन्छ। त्यही कारणले चाहिँ अहिले पछिल्लो समयमा अझ धेरै कन्ट्रीहरूको माग बढ़िरहेको छ, त्यो मागहरू हामी हेर्छौँ, हेरे अनुसारको चाहिँ सरकारलाई मैले अघि भनिसकेँ 63 नयाँ देशमा चाहिँ योभन्दा पहिले हाम्रो 111 देशमा चाहिँ श्रमिकहरू गइराख्नु भएको थियो, संस्थागत रूपमा जानुभएको थियो, अब 63 नयाँ देशहरू खुलाइदिनुहोस् भनेर हामीले त्यो श्रीमान सचिवलाई पनि जानकारी गरेर ध्यान आकर्षण गरेर पत्रकार गरेका छौँ।
2: त्यो गन्तव्य देश फेरिनुमा फेरिनुका मुख्य कारणहरू चाहिँ अब हुन त अब राम्रो पारिश्रमिकदेखि लिएर अरू कुराहरू पनि होलान्, त्यो श्रमिकका अधिकारका कुराहरू जोड्दा भनौँ, अरू सर सुविधाहरूको कुरा गर्दाखेरि के छन् जसले चाहिँ श्रमिकहरू आकर्षित गरिरहेछ?
3: पहिलो कुरा त रोजगारीको ग्यारेन्टी, होइन, सेवा सुविधाका कुरा नै रहन्छ। एउटा श्रमिक जहाँ जाँदाखेरि पनि उसले पाउने पारिश्रमिक कुरा महत्त्वपूर्ण रहन्छ, होइन, उसको आफ्ना जीवनका कुराहरू हुन्छ। जस्तो मिडिल वेल्थमा जानुभयो भने त्यो 2 वर्षपछि फेरि नेपाल फर्किनै पर्छ, होइन, तर उच्च आकर्षक मूल्य घरमा तपाईँ 10 वर्ष बस्न सक्नुहुन्छ, उस्तै पऱ्यो भने युरोपमा चाहिँ पछि आफ्नै फ्यामिली पनि लानु पाउनुहुन्छ, उहाँहरूको भविष्य सुनिश्चित हुन्छ भनेर मान्छेहरूको ती देशहरूमा चाहिँ तलब सँगसँगै सेवा सुविधा सँगसँगै आफ्नो भविष्यको पनि सुनिश्चित हुने भएको कारणले गर्दाखेरि उहाँहरू त्यो उच्च आकर्षक देशहरूमा, जस्तै युरोपमा जानुभयो भने पहिले नर्मल देशमा सेन्जेन र नन सेन्जेन कन्ट्रीहरू हुन्छ, नन सेन्जेन कन्ट्रीमा जानुभयो भने त्यहीँबाट फेरि सेन्जेन कन्ट्रीमा जानुहुन्छ, जहाँ गइसकेपछि उहाँका भविष्यका सुनिश्चित भए, होइन, पिआर पाउने कुराहरू रहन्छन्। त्यो कारणले गर्दाखेरि मुख्य आकर्षक त्यो कारणले रहेको भन्ने कुरा लाग्छ मलाई चाहिँ श्रमिकहरूको।
2: जुन खाडी देशहरूमा एउटा आकर्षण थियो र जुन श्रमिकहरूले जाने गर्नु भएको थियो, विशेष गरी यो भनौ न तपाईँको यो के भन्ने त्यसलाई यो नन टेक्निकल वर्क भनौँ, तपाईँको स्काफोल्डिङका कुराहरू भयो, होइन, अनि बिल्डिङ बनाउने कुराहरू भयो, त्यस्तो कामहरूमा जान्नुहुन्थ्यो, अनि त्यो युरोपियन देशहरूमा चाहिँ त्यस्तै काम हुन्छ कि कामको प्रकृति चाहिँ फरक हुन्छ?
3: युरोपमा ती देशहरूको ती माग ती कामको माग पनि छ, जे भनौँ न टेक्निसियन पार्कका जस्तै इलेक्ट्रिसियन प्लम्बर, होइन, वेल्डरहरू, त्यो टेक्निसियनहरू पनि छ, त्यसको मागहरू पनि छ। सँगसँगै अरू जस्तै सर्भिस सेक्टरका होटेल लाइनहरूमा, होइन, मागहरू स्पेसल धेरै छ, होइन, अब अहिले पछिसम्म जस्तै ड्राइभरको माग पनि बढ्न थालेको छ, ड्राइभरको मागहरू, होटेल लाइनमा चाहिँ जस्तै बारिस्टाहरू, वेटर वेटेसहरू, हाउस किपिङहरू, यी मागहरू एकदम बढेको छ। र विशेष गरी विदेशमा जाने भनेकै सुरुमा नर्मली उहाँहरू नर्मलमा गए भने पनि उहाँहरूलाई के मात्र चाहना हुन्छ भने मलाई त्यो हाई प्रोफेसनल मलाई चाहिएन मात्रै त्यहाँ जान पाउनु पर्यो, होइन, जस्तै चाहे क्लिनरमा होस् चाहे लेबर सेक्टरमा होस्, त्यसरी उहाँहरू अपग्रेड जाँदै अपग्रेड गर्न पनि अवसर पाइन्छ। त्यो कारणले गर्दाखेरि माग चाहिँ जति पनि छ यी मागहरू पनि छ, टेक्निकल जुन भन्नुभयो हजुरले त्यो टेक्निकल माग पनि धेरै छ, र सँगसँगै नर्मल हेल्पर, लेबर, क्लिनर, र गइसकेपछि 3 महिना 6 महिनापछि जब चेन्ज गर्न पाउँछ, त्यसरी चेन्ज पनि गरिराख्नु पर्छ। जाँदाखेरि उहाँहरूको चाहिँ प्रायः यसो बजारमा देखिँदा चाहिँ सुरुमा चाहिँ युरोप जान मात्रै पाए हुन्थ्यो भन्ने खालको पनि छ, होइन, तर मार्क चाहिँ हजुर भने जस्तै मार्क चाहिँ हरेक प्रोफेसनलका मार्क चाहिँ छन्।
2: त्यो कमाइको फरक चाहिँ के छ खाडीमा र उताको तुलना गर्दा?
3: धेरै फरक छन्, धेरै फरक छ खाडीमाको र युरोपमा चाहिँ। अघि नै मैले भनिसकेँ स्यालेरीकामा त आकाश पातालकै फरक छ। नर्मली एउटा वर्कर्सलाई तपाई युरोपतिर जानुभयो भने $500-700 €500-700 छ भनेपछि त्यो त ठ्याक्कै डबल पैसा नै हेर्नुहोस् होइन. त्यही पैसा मिडल गल्फमा जाँदाखेरि नेपाली भनौँ नेपाली मूल्य 50-60 हजारमा हुन्छ भने युरोपमा जाँदाखेरि त्यही पैसामा एक लाख रुपियाँ कमाउने हुन्छ होइन. त्यसमा रोजगारीको ग्यारेन्टी पनि भयो. अनि हामी आफै पनि हाम्रो चाहिँ भाषा के छ त कन्सेप्ट के छ युरोप भन्ने बित्तिकै सोच्ने दृष्टिको पनि फरक छ. त्यहाँका श्रमिकलाई सेवा सुविधाको फरक छ होइन. जस्तै मिडल गल्फमा जे सेवा सुविधा छ श्रमिकलाई जे ग्यारेन्टी त्यो भन्दा चाहिँ युरोपमा हरेक कुरा इन्सुरेन्सका कुराहरू जीवन बिमाका कुराहरू धेरै कुराहरू छ अनि त्यही कुराले गर्दा श्रमिकहरूको उच्च आकर्षण पनि छ र तलब पनि धेरै फरक छ.
1: अब अलिकति चुनौतीको बारेमा कुराकानी गर्दाखेरि तपाईँले ठगीका घटनाहरू धेरै बढ्ने गरेका छन् व्यक्तिगत तरिकाले उहाँहरूले जाने गइरहनु भएको छ भन्ने कुरा तपाईँले गर्नुभएको थियो. त्यसलाई रोक्न चाहिँ के कस्ता प्रक्रियाहरू भइरहेका छन् कि भइरहेका छैनन्?
3: मैले अघि सुरुमा हजुरलाई उद्घोषण गरिसकेँ हाम्रो यो वैदेशिक व्यवसायिक सङ्घ जुन निर्वाचित भएर एउटा नेतृत्व यो आयो यो यहाँ आयो आइसकेपछि हाम्रो पहिलो प्रयास नै र पहिलो एजेन्डा पहिलो नारा नै के थियो भन्दाखेरि हामीले यो पेसालाई व्यवस्थित र मर्यादित बनाउने र समाजमा यो पेसालाई पुस्ता हस्तान्तरण गर्ने भन्ने हिसाबले नारा लिएर आएका थियौँ र काम पनि गरिरहेका छौँ. मेरो एउटा कुरा मिडियाबाट के भन्न चाहन्छु भने हामीले पनि एउटा दूरदराजबाट रोल्पाबाट अथवा रुकुमबाट एउटा श्रमिक वैदेशिकमा आउँदाखेरि बीचका बिचौलियाहरूबाट पर्न जाने होइन विभिन्न किसिमका ठगीका कुराहरू छन्. अब हामीले यो पेसालाई एउटा स्थापित पेसामा कसरी बनाउन चाहन्छौँ भने जाने श्रमिकलाई एउटा निश्चित लागत तोक्दिनु पर्यो होइन. जस्तै हामीले पनि हाम्रा जस्तै जाने श्रमिका पनि पर्सनल्ली वैज्ञानिक सेवा सुरु हुन्छ. जस्तै जाने श्रमिका पनि उसलाई उसको आफ्नो पर्सनल लागि लाग्ने खर्चहरू जस्तै इन्सुरेन्सहरू होइन त्यसपछि वेलफेयरका कुराहरू होइन जस्तै कुनै कुनै कम्पनीले टिकट नदिन सक्छ टिकटका कुराहरू ती सबै नै मेन पावर एजेन्सीले ल्याउँछ भन्ने खालको भाषा छ. अनि हामीले के भनेका छौँ भन्दाखेरि जाने श्रमिकको लागत उहाँहरूको के लाग्छ छुट्याउने र त्यस बाबत मेन पावर एजेन्सीले चाहिँ आफ्नो सेवा शुल्क चाहिँ यति ल्याउनु पाउने र त्यो लिइसकेपछि त्यो तोकिसकेपछि सरकार यति निर्मम भएर कारवाहीको प्रक्रिया पनि अगाडि बढाउनु पर्यो र हामी पनि त्यो यति गलत गर्यो भने त्यो कारवाही भोग्न पनि तयार हुनु पर्यो. किनभने एउटा वित्तीय संस्थाबाट फेरि त्यो बीचको कुनै मिडिएटरबाट होइन कि वैदेशिक रोजगार व्यवसायको आधिकारिक खाताबाट नै वित्तीय संस्थाबाट चाहिँ कारबार गरियो भने सरकारले तोकिएको भन्दा फरक रकम कसरी लियो भने कारवाहीको प्रक्रिया गरेर बनाउँछ. यस्ता ठगीको घटनाहरू र अघि नै भनिसके सबैभन्दा बढीको ठगीको घटना चाहिँ व्यक्तिगत ठगी घटनाहरू छन्. त्यो व्यक्तिगत ठगीको घटना हटाउनलाई मैले भने सम्पूर्ण प्रक्रियाहरू संस्थागत प्रक्रिया भयो भने हामीले नेपाल सरकारले जे नियम बनाउँछ अथवा जे कानुन बनाउँछ र जे रकम तोक्छ त्यो रकमभन्दा फरक तरिकाले कसरी लिन्छ भने त्यसलाई कारवाहीको प्रक्रिया गरेर बनाउनुपर्छ र निर्मम भएर सरकार लाग्नुपर्छ भन्ने हो.
1: हरिजी अलिकति समस्याको बारेमा म बताउन चाहन्छु. हुन त यो समय अलिकति छोटो छ त्यही भएर म सरसर्ता छोटकरीमा बताउँछु. यो साउदी अरबसँगको भर्खरै भएको जति पनि यो पहिलो सम्झौताको कुराहरू छ होइन त्यो सँगसँगै इजरायलले प्रस्ताव गरेको यो थापा प्रोटोकलको विषयको कुराहरू छ. यो इजरायल केयर गिभिङका कुराहरू कृषि क्षेत्रमा जाने प्रक्रिया त्यहाँको सुरक्षाको अवस्थाको कुराहरू छ. बेलायततर्फको यो फेरि अर्को छ यो भूपू ब्रिटिस गोर्खा सैनिकको कुराहरू छ होइन. अनि त्यसै गरी यो कतार र ओमानसँगको नयाँ श्रम सम्झौताको कुराहरू छ. जापानसँगको सिपमूलक श्रम सम्झौताको कुराहरू छ. यसो हेर्दाखेरि त यो यति धेरै गन्तव्य मुलुकहरूमा एकैचोटि यो सम्झौताका विवाद चलिरहँदाखेरि सरकारसँग चाहिँ यो समकूटनीतिक क्षमता पर्याप्त छ भन्ने कुराहरूको आधार छ.
3: मैले भनिसकेँ नि पहिलो कुरा यी उक्त देशहरूले जो देशहरूले नेपालबाट लान चाहनुहुन्छ सरकारले आफ्ना कुराहरू र श्रमिकका कुराहरू स्पष्ट रूपमा राख्नुपर्छ. त्यो श्रम सम्झौता गरेर मात्रै कागज मात्रै सीमित गर्नु त्यो लागू भयो कि भएन भने सरकारले त्यो कागजको पहल गर्न जरुरी देखिन्छ र त्यसको लागि मेन अहिले भनिसके जब यो नयाँ सरकार आइसकेपछि हामीलाई कूटनीतिक पहल गर्ने जुन हाम्रा के एम्बेसीहरूमा जुन राजदूतका नियुक्तिका कुराहरू थियो त्यो नियुक्तिका कारणले गर्दाखेरि पनि नभएको कारणले खरिद्ध भएको कारणले गर्दा धेरै खालको समस्याहरू भएको थियो र सरकारले अहिले पहिलो प्राथमिकतामा यो राखेर राजदूत नियुक्ति गरिसकेपछि हामीले रोजगारीमा जाने श्रमिकका विषयमा चाहिँ अध्ययन गरेर जाने श्रमिकलाई अप्ठ्यारो नपर्ने गरी र जाने श्रमिकलाई मुख्य प्राथमिकता राखेर चाहिँ अगाडि बढ्नुपर्छ. त्यसको लागि चाहिँ अघि नै मैले भनिसकेँ राजदूत नियुक्ति गरिसकेपछि कूटनीतिक पहलबाट गइयो भनेपछि त्यसको समाधान गर्न सकिन्छ.
1: हामीले हरिसर सरकारको कुरा त गर्यौँ होइन अनि म्यान पावर व्यवसायभित्र चाहिँ समस्या छैन
3: होइन. मैले अघि नै भनिसकेँ समस्या धेरै समस्या छन्. त्यो समस्या तपाईँ एउटा बजारमा सरस्वती हेर्नुहोस् 2068 अगाडि कतार जानलाई यति पैसा लाग्छ भन्दाखेरि 1 रुपियाँ पैसा पनि बढेर लिँदैन थियो. मलेसिया जानलाई सरकारले त्यो भन्नु पर्यो. जब 2072 एउटा नजिर अघि मैले तपाईँलाई फ्री फिटिङको नजिर आयो त्यसपछि त्यो यति धेरै अस्थिर भयो कि यति धेरै कालोबजारी भयो होइन, त्यहाँ चाहिँ नियम एउटा खालको छ र त्यसलाई नियम उल्लङ्घन गर्ने व्यक्तिहरू हाजिरी भयो कि, त्यही कारणले यसलाई चाहिँ समस्या छ, समस्या नहोइन यी समस्यालाई हटाउनको लागि, यी समस्यालाई निराकरण गर्नको लागि यो पेसा चाहिँ सरकारलाई पनि अपरिहार्य छ, जाने श्रमिकलाई पनि अपरिहार्य छ, सबैलाई अपरिहार्य छ भने यो पेसालाई चाहिँ मर्यादित बनाउनको लागि, यो पेसालाई व्यवस्थित बनाउनको लागि सबैको ध्यान आकर्षण जानुपर्ने जरुरी देखिन्छ। त्यही कारणले चाहिँ त्यो भएको कालोबजारी अथवा त्यहाँ भएको समस्याहरूलाई, मेनपावरभित्र भएका समस्याहरू, श्रमिकभित्र भएका समस्याहरू, सरकारभित्र भएको समस्याहरू सबै हटाउनलाई नै यो कानून र ऐन संशोधन गरेर गयो भने नीतिगत सुधार गरेर सम्पूर्ण कुराहरू क्लियर हुन्छ, प्रष्ट हुन्छ, यो पेसा सुध्रिन्छ। त्यसको लागि अघि नै भनिसके सरकारले यसको अनुसन्धान गरेर छिमेकी देशहरूबाट कसरी श्रमिक गइरहेका छन् त हामीले के राख्दा ठिक हुन्छ, एउटा जाने श्रमिकलाई कति लागत तोक्दा ठिक हुन्छ, त्यो अनुसन्धान गरेर राख्यो भने मैले अघि नै भनिसकेँ सरकार निर्मम भएर कारवाहीको प्रक्रिया अगाडि बढ्न तयार हुनुपर्छ र व्यवसाय पनि त्यो कारवाही भोग्न तयार हुनुपर्छ। यदि नियम उल्लङ्घन गर्यो भने नेपाल सरकारले एउटा चाहिँ निषेध लागत तोक्दियो भने त्यो निषेध लागत तोक्नुपर्छ, त्यो भयो भने यो पेसा व्यवस्थित हुन्छ, मर्यादित हुन्छ। त्यही अनुसारको हामीले आफ्नो सदस्य संस्थाहरूलाई पनि जानकारी गराउँछौँ र उहाँहरूलाई खबरदारी पनि गर्छौँ।
4: यो व्यवस्थित र मर्यादित गराउने कुरा त छँदैछ सर होइन, अब समस्या कहाँनिर हो के हो भन्ने कुरा वर्षदेखि पटक पटक भनि नै आएको हो होइन, समस्याहरू देखाउँदै आएको हो, सरकारलाई पनि थाहा छ, व्यवसायीलाई पनि थाहा छ, तर समस्या चाहिँ जिउका जिउ छ।
3: होइन मैले अघि नै भनिसकेँ, मैले अघि तपाईँलाई उठाउँछु, यो सबै भएको कानूनले गर्दा समस्या भएको, हेर्नुहोस् यो अव्यवहारिक नियम छ कि, तपाईँले भनौँ न एउटा श्रमिक गाउँबाट काठमाडौँ उसको 20-30 लाख पैसा खर्च हुन्छ भनेपछि हामी चाहिँ यत्रो मेन पावर सञ्चार स्टाफहरू राखेर कर्मचारीहरू राखेर हामीले बजार व्यवस्था विभिन्न चोक चोकमा गएर विभिन्न गल्ली गल्लीमा गएर मार्केटिङ गरेर एउटा मागपत्र लिएर आउनुपर्छ भनेपछि हामी फ्री बजार फिटिङमा पठाउन सक्छौँ, जिरो कस्टमा पठाउन सक्छौँ, जब तपाईँको मूल्य तोकिँदैन भने कालोबजार डेफिनेटली हुन्छ। भएको समस्या यही हो। अब हाम्रो सञ्चारकर्मी मिडिया साथीहरूले पत्रकारज्यूले पनि के बुझ्नु जरुरी भने यसलाई व्यवस्थित गरौँ होइन, कानून संशोधन गरौँ र व्यवस्थित भइसकेपछि पनि व्यवसायहरूले चाहिँ सुध्रिनु हुन भने मैले अघि नै भनिसकेँ निर्मम भएर कारवाही गर्नु पर्यो। कारवाहीको प्रक्रिया के रहन्छ त्यो कारवाही गर्न तयार हुनुपर्छ, सरकार तयार हुनु पर्यो, व्यवसाय लिन तयार हुनुपर्छ। हामी त व्यवस्थित हुन चाहन्छौँ त, यो पेसालाई व्यवस्थित बनाउन चाहन्छौँ भनेपछि भएको हिजो 2072 सालदेखि आजसम्म यो सक्दैनौँ भनिराख्यो हामीले बार बार भन्यो सरकार, तपाईँको मूल्य तोकिँदैन भने कालोबजार डेफिनेटली हुन्छ। भएको समस्या यही हो। अब हाम्रो सञ्चारकर्मी मिडिया साथीहरूले पत्रकारज्यूले पनि के बुझ्नु जरुरी भने यसलाई व्यवस्थित गरौँ होइन, कानून संशोधन

0: सरकार यो अस्थिर सरकार सात महिनामा चेन्ज हुने एउटा मन्त्री आउनुहुन्छ फेरि परिवर्तन गर्न खोज्दा अर्को मन्त्री आइदिनुहुन्छ होइन सरकार अस्थिर भएको कारणले पनि यो खालको समस्या भएको थियो यो बेलामा स्थिर सरकार छ भित्याएको सरकार छ स्थिर सरकार छ परिवर्तन गर्नुपर्छ पेसालाई व्यवस्थित गराउनुपर्छ किनभने हामीलाई आन्तरिक रोजगार छैन अहिले सफिसियन्ट छैन नि त गरेपछि वैदेशिक रोजगार अपरिहार्य छ भनेपछि यसलाई व्यवस्थित गरौँ व्यवस्थित गर्दाखेरि सरकारले तोकिएको रकम हेरेर हामीलाई पनि समस्या नहुने गरी जाने श्रमिकलाई पनि समस्या नहुने गरी र राज्यलाई पनि समस्या नहुने गरी नियम कानून बनाउनलाई अगाडि बढिसकेको छ त्यो कानुन इम्प्लिमेन्ट भयो भने त्यो कानुन इम्प्लिमेन्ट भयो भने यो पेसा व्यवस्थित हुन्छ अघि भन्छ कि कहीँ गलत गर्छ भने कारवाही चाहिँ हुनुपर्छ कारवाही हुन्छ त्यसै हाम्रो सदस्य संस्थालाई हामी खबरदारी गर्छौँ
1: हरि सर महासचिवको हैसियतले आम श्रमिकहरूलाई नागरिकहरूलाई जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ अथवा त्यो प्रक्रियामा आबद्ध भइरहनु भएको छ उहाँहरूलाई चाहिँ के सन्देश दिनुहुन्छ
0: होइन मैले बार बार भनेको छु हामी निर्वाचित भएर आइसकेपछि हाम्रो मेन उद्देश्य मेन लक्ष्य भनेकै जाने श्रमिकले दुःख नपाओस् हामीले जाने श्रमिकहरू नठगिउन् होइन आफ्नो परिवार छोडेर आफ्नो समाज छोडेर होइन आफ्नो सम्पूर्ण कुरा देश छोडेर अरूको देशमा श्रम गर्न जाने हो जाँदाखेरि उसलाई चाहिँ आत्मसन्तुष्टि त्यो महसुस होस् होइन आत्मसम्मान महसुस होस् यहीँबाट जाँदाखेरि नै उसलाई विभिन्न जुन झन्झटिला प्रक्रियाहरू छन् जाने खर्चका प्रक्रिया छन् यी कुरा सबै परिवर्तन गर्न हामी लागेका छौँ र हजुर जस्ता सञ्चारकर्मी ज्यूहरूले पनि पत्रकारज्यूहरूले पनि सकारात्मक प्रभावहरू फैलाउनु पर्यो र जाने श्रमिकलाई पनि म के आग्रह गर्न चाहन्छु यो लडाई हामी हजुरहरूका लागि लड्दैछौँ यो कानुन परिवर्तन गर्न हजुरहरूका लागि लड्दैछौँ र यो व्यवसाय यो पेसालाई व्यवसायलाई मर्यादित व्यवस्थित बनाउनलाई लडिरहेका छौँ हामीलाई केही समय तपाईँहरूले दिनुपर्छ र यसपछि हाम्रा श्रमिक नेपाली दाजुभाइहरू चाहिँ समान तरिकाले सरकारले तोकिएको लागतमा र एउटा दूरदराजबाट आएको श्रमिक मेन पावरलाई भेट्न पनि गाह्रो हुन्छ बिचका बिचुलाहरूमा पर्नुहुन्छ यी सबै कुरा निराकरण गर्नलाई हामी अगाडि बढेको छौँ केही समय धैर्य गर्नुहोस् र त्यसपछि यो पेसालाई हामी व्यवस्थित बनाउँछौँ भन्न चाहन्छु म
1: धेरै धेरै धन्यवाद
0: धन्यवाद यो आवाज यो मेरा केही कुराहरू चाहिँ राख्न दिनुभयो म उज्यालो रेडियोलाई धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाङ्गी देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा कुराकानी गर्यौं देश परदेशको आजको समय सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz तथा उज्यालो अनलाइन .com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला संघर्ष विष्ट र प्रवीण श्रेष्ठसँगै म महेश गेवाली पनि विदा माग्छु नमस्कार वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति
2: हजुरको रेडियो 102.1 MHz
3: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ
4: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ
3: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा
4: लेबर चार्जमा 50% छुट इन्जिन आयलमा 16% छुट स्पियर पार्ट्समा 10% छुट टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ
3: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस् आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क
4: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म
3: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप सम्पर्क नम्बर 0848 590 530
4: बजाज सँगै यात्रा सुरक्षित यात्रा
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
5: अचानक उच्च ज्वरो आउनु
4: टाउको दुख्नु
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
4: हार जोड्ने तथा मांसपेशी दुख्नु
5: वाकवाकी लाग्नु बान्ता हुनु
4: शरीरमा बिमिरा आउनु
5: डेङ्गु रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
5: घर वरिपरि

0: सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
4: दैनिक रु 197 मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुटुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै सिन्धुलीका 4 जना सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनैतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा कार्यवाहीका लागि सिफारिश। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म ठूलो वर्षाको सम्भावना भएकोले पूर्व तयारीसहित सचेत रहन आग्रह। र समुद्री आँधी जापानतर्फ बढ्दै झन्दै 300 उडान रद्द, 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको पूर्ण बैठक बस्नु अघि आज विभिन्न 4 संसदीय समितिका बैठकहरू समेत बस्दैछन्। संसद सचिवालयका अनुसार आज बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ समिति केही नेपाल कानूनलाई संशोधन र खारेज बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ। सो क्रममा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग दफावार छलफल गर्ने तयारी छ। सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ। यसै गरी बिहान एघार बजेर पन्ध्र मिनटमा बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक डाकिएको छ। उक्त बैठकमा नेपालमा स्वदेशी वैदेशिक निजी तथा सार्वजनिक लगानीको वर्तमान अवस्था, जलवायु परिवर्तनले लगानीमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन एवं लगानी मैत्री वातावरणका लागि आवश्यक नीतिगत र कानूनी सुधारबारे विस्तृत छलफल हुनेछ। त्यस्तै बिहान 11:30 बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारले अघि बढ़ाएको पुस्तकालय नीतिको मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग राय परामर्श गरिने संघीय संसद सचिवालयले जनाएको छ। नेकपा एमाले केन्द्रीय कमिटिको तेस्रो बैठक आज दोस्रो दिन बिहान 9 बजेबाट शुरू हुँदैछ। पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनीमण्डल स्थित रामबाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम शुरू हुनेछ। हरेक केन्द्रीय सदस्यले बढ़ीमा 3 मिनटमा पार्टी अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जनाउनु भएको छ। अध्यक्ष केपी शर्माले हिजो बैठकमा जानकारी गराएका 9 एजेण्डा मध्ये 8 कार्यवाही आजबाट शुरू हुने हो। आजबाट क्रमशः केन्द्रीय कमिटिमा सदस्यहरूको मनोनयन, विभागहरूको गठन, पोलिट ब्यूरो गठन, स्थायी कमिटिको गठनका एजेण्डा अघि बढ़ाउने तयारी छ। यसै गरी सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मंच, अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्नेछ। एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयन गरेर बैठकमा धारणा राख्ने क्रम शुरू हुनेछ। पोलिट ब्यूरो, स्थायी कमिटी लगायत नेताहरूको जिम्मेवारी बाँडफाँड भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए। संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 11औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गएको चैत्रमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्कने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको पटुकोशी नदीमा आएको बाढ़ी र त्यसले पारेको असर तथा जलवायुजन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नु भएको छ। राष्ट्रमन्त्री खनाल असोज 13 गते मंगलबार स्वदेश फर्कनु हुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनाल र भूटानका प्रधानमन्त्री छिरिङ तोग्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघ 11औं महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरूबीच भेट तथा साइलाइन वार्ता भएको। भूटानका प्रधानमन्त्री तोग्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्विर सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ। भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढ़ीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घड़ीमा भूटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले नेपालका लागि भूटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार, उडान र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि उहाँहरूबीच छलफल भएको छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल हिजो न्यूयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्र मन्त्री खनाल र युरोपेली संघ युकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा बीच पनि भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल युरोपेली संघ यु साझेदारीका विभिन्न पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र मन्त्री खनालले भोटेको सिवाड़ीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र एकबद्धता व्यक्त गर्दै रिबेराले दिनुभएको सन्देशप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा दुवै पक्षले नेपाल र यु बीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदान प्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोराएका छन्। विशेष गरी हालैको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरेसम्म सार्वजनिक यातायातको भाड़ा पनि नबढ़ने बताउनु भएको छ। यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़े पनि नेपालमा चाडपर्वको समयमा मूल्य वृद्धि गर्न नहुने बताउनु भएको हो। उहाँले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेमा सरकारले तोकेको सार्वजनिक यातायातको भाड़ा दर नै कायम रहने स्पष्ट पार्नु भएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ़ाएमा व्यवसायीले बाध्य भएर यातायात भाड़ा बढ़ाउनु पर्ने अवस्था आउने बताउनुभयो। साथै उहाँले चाडपर्वका समयमा तोकिएको भन्दा बढ़ी भाड़ा अशून्य अवस्था आउन नदिन यात्रुलाई पनि आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट लिन आग्रह गर्नुभएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692665998।
10: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
11: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
12: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
4: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। तपाईँको समाचार सिन्धुलीका चारजना सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनैतिक दलका गतिविधिमा संलग्न नभएको आरोपमा कार्यवाहीका लागि सिफारिशमा परेका छन्। शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले सम्बन्धित स्थानीय तहलाई पत्रचार गर्दै प्रचलित कानून अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउन अनुरोध गरेको। शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जिल्लाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रम र गतिविधिमा सक्रिय रूपमा सहभागी भएको सूचना प्राप्त भएको जनाएको छ। एकाईका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्री तथा अन्य माध्यमबाट प्राप्त विवरणका आधारमा केही शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको एकाई प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्र मार्फत दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गरिएको छ। कार्यवाही सिफारिश गरिएका शिक्षक तथा कर्मचारीमा दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिका अन्तर्गत कार्यरत प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल सिन्हा रहेका छन्। शिक्षा विकास तथा समन्वय एकाईले शिक्षक तथा कर्मचारीले राजनीतिक दलका कार्यक्रमहरूमा प्रत्यक्ष रूपमा सहभागी हुनु शिक्षा नियमावली 2059 संशोधन सहितमा उल्लेखित व्यवस्था विपरीत हुने जनाएको छ। सोही कानूनी व्यवस्थालाई आधार बनाउँदै सम्बन्धित स्थानीय तहलाई उनीहरूमाथि प्रचलित कानून बमोजिमा आवश्यक निर्णय लिन आग्रह गरिएको पत्रमा स्थानीय तहबाट गरिएको कार्यवाहीको विवरण शिक्षा विकास तथा समन्वय एकाईलाई तत्काल उपलब्ध गराउन समेत भनिएको छ। साथै उक्त पत्रको बोधार्थ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा विभागलाई समेत पठाइएको जनाएको छ। त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा गम्भीर घाइते भएका 25 वर्षीय चालक अर्जुन दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। B5K4274 नम्बरको सार्वजनिक बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका 25 वर्षीय चालक लामाको किर्तिपुर अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको डाइरेक्टर निजिना ताम्रकारले जानकारी दिनुभएको छ। मूलपानीदेखि ठानकोटतर्फ जाँदै गरेको रिद्धि सिद्धि यातायातको बसमा आगजानी भएको थियो। आगलागी लगतै दमकलको सहायताले आगो नियन्त्रणमा लिए पनि 90% भन्दा बढ़ी शरीर जलेका लामाको उपचारकै क्रममा मृत्यु भएको घटना हुनुभन्दा केही मिनट अघि 12:37 समयमा उनले ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको थियो। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सिस्नेरी स्थायी घर भई हाल कोटेश्वर बस्दै आएका अर्जुन दावा 7 भाई मध्ये एक हुन्। विगत 6-7 वर्षदेखि सवारी चालकका रूपमा कार्यरत लामाले केही समय अघि ट्याक्सी तथा चन्द्रगिरी यातायात चलाउने गर्थ्यो भने विगत 3-4 महिनादेखि रिद्धि सिद्धि यातायातमा कार्यरत थिए। प्रहरीले घटनाको वास्तविक कारण र आगजानीको पृष्ठभूमिबारे थप अनुसन्धान अघि बढ़ाएको छ। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन मार्फत केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मुसलधारी वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्न सक्ने आकलन छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ। पूर्व तयारीसहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको। नदी, नाला र खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। यस्तै नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढ़ीबाट जोगाउन, खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्काउन अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्य पूर्व बंगालको खाड़ीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तर पश्चिम दिशातर्फ सनो देखिन्छ। हाल कोशी प्रदेश लगायत यसको हिमालय र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफादेखि अंशक बादल लागेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्य प्रदेश तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति कोशी र मध्य प्रदेश लगायत देशको हिमाली भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै 300 उडान रद्द गरिएका छन् भने 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। जापान एयरलाइन्सले 135 र अल निप्पोन एयरवेजले 140 उडान रद्द गरेका छन्। टोकियो आसपासका 9,000 भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ। टोकियो चिबा कानागावा र सिचुवाका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवा समेत स्थगित भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार आजसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाग्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना छ। एजेन्सीले आँधी आउनु अघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिएको थियो। विपद व्यवस्थापन अधिकारीहरूका अनुसार राजधानी र आसपासका क्षेत्रमा 16 लाख भन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। आँधीका कारण चिबामा आयोजना भइरहेको टोकियो गेम शो निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ। चिबामै आयोजना हुने भनिएको ठूलो खुला संगीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्विरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेशन आसपासका सड़क डुबानमा परेको देखिएको छ। कामाकुराका मेयर ताकासी मात्सु ओले सड़कमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनु भएको छ। टोकियो नजिकैको कात्सुरा शहरबाट करिब 130 किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रति घण्टा करिब 144 किलोमिटरको गतिमा हावा चलेको थियो। नयाँ समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै सिन्धुलीका 4 जना सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा कार्यवाहीका लागि सिफारिश। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म ठूलो वर्षाको सम्भावना भएकोले पूर्व तयारी सहित सचेत रहन आग्रह। र समुद्री आँधी जापानतर्फ बढ्दै झण्डै 300 उडान रद्द 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
8: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150
11: हजुर हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी।
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर। फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
12: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
12: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भने कि छे जाऊ त लिएर आऊ
3: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848 76 48 03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
6: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
5: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईसँग रहन्छौ। आज मंगलबारको बसाई रहेको छ। आजको बसाईमा तपाईँले नयाँ साथी बनाउन चाहने साथीले फोन गरेर आफ्नो फोन नम्बर अर्थात तपाईँको फेसबुक आईडीहरू चाहिँ तपाईँले छोडेर चाहिँ नयाँ साथी बनाउन सक्नुहुन्छ। साथसाथै विशेष गरी तपाईँका फेसबुक कमेन्टहरूलाई आजको बसाईमा हामीले वाचन गर्नेछौं भने तपाईँ यो समय उकाली उडाले लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा रमाइला मञ्चने लोकगीतहरूको साथसाथै यो एक घण्टाको समय तपाईँसँग रहेर सहयात्रा गर्नेछौ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले कमेन्ट पठाउनुहोस्, कार्यक्रम पनि शेयर गर्नुहोस्। आजको बसाईमा चाहिँ तपाईँका लेख रचना सहितका कमेन्टलाई पनि हामीले स्थान दिइरहेका छौं। हजुरको रेडियो तपाईँले नेपालीमा सर्च गर्नुभयो भने भेटाउन सक्नुहुन्छ। साथै अन्य हामीलाई हाम्रो पात्रो नेपाली पात्रो लगायतका अन्य सामाजिक सञ्जालहरूबाट पनि सुनेर साथ दिन सक्नुहुन्छ भने यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता है। तपाईँ भने फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता हुनुहोला। 048-40-0026 नम्बर तपाईँको लागि खुल्ला छ भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो र माइलो गीत हिरन जोडा राजेश ढकाल सरोज लामिछानी अनि ठिका पर्सानको आवाजमा रहेको यो गीत राख्छौ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूवातमा राख्यौं हामीले एकदमै मिठो रमाइलो गीत हिर नजुडा भनी बोलेको गीत राखेर कार्यक्रम लोकोशैलीको शुरूवात गरिसकेका छौं। पालो तपाईँको रहेको छ, तपाईँले आजको व्यवसायमा साथी बनाउन सक्नुहुन्छ। नयाँ साथी बनाउन चाहने साथीले आफ्नो फेसबुक आइडी अर्थात आफ्नो फोन नम्बर छोडेर असल साथी बन्न बनाउन सक्नुहुन्छ। 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी भन्दा नि पहिलो साथी हुनुहुन्छ आजको कार्यक्रमको, चाहिँ को हुनुहुन्छ स्वागत गर्छु। हेलो, नमस्कार, गुड मर्निङ हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मेरो पनि भइसकेको छ, के गर्दै हुनुहुन्छ? खाना खाएर बस्दै हुनुहुन्छ? ल ठिक छ, खाना खाइवरी बस्दै हामीलाई सुन्दै हुनुहुन्छ। आज पनि घाँस लिएर आइसक्नु भएको हो विनिताजी? ल सबै काम सघाएर बस्दै हुनुहुन्छ, कार्यक्रम लोकोशैली पनि सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाटै सुन्दै हुनुहुन्छ होइन त? ल सुनेर हामीलाई साथ दिनुहुन्छ, आउनु पनि हुन्छ विनिता, अझै खुसी लागेको छ। समग्रमा आजको मौसम चाहिँ कस्तो छ भन्नुहोस् न?
1: आज त धुम्म पर्दैछ, घरि घाम पनि लाग्दैछ, मन त त्यतातिरको
0: यता पनि त्यस्तै त्यस्तै छ भन्नुपर्छ। विशेष गरी अहिलेसम्म चाहिँ घामै लाग्दैछ, अब पानी पर्छ भन्दै हुनुहुन्छ मौसमविदहरूले, सायद अब पानी पर्यो भने चाहिँ के गर्ने भन्ने भइरहेको छ विनिताजी।
1: पानी पर्यो भने अब के गर्ने, अब बसिराख्ने
0: बसिराख्ने भन्नुहुन्छ, फेरि म त आउनुपर्छ यसै फेरि पानी परे पनि हेर्नुहोस् न।
1: हामी त हो नि,
0: पानी पर्छ पानी पर्यो भनेर पाइएन, आउनै पर्छ तपाईँहरूसँग, फेरि यसरी बोल्नै पर्छ, आफूलाई पनि फेरि बोल्नै मन लाग्छ, गाह्रो पो छ त विनिताजी।
1: पानी अब ठिकै छ, अब खोलाको छेउछेउमा अलिक डराउनु, अब अस्ति पनि त्यस्तो भयो होइन,
0: त्यही भएर अब पूर्वानुमान हो, अब खोला छेउछाउ चाहिँ बस्ती बसाल्ने व्यक्तिहरूले अब यो खबर सुन्नुहुन्छ होला, कतिले पुर्याइसक्नु भएको छ होला यो खबरहरू, पक्कै अब भोलिदेखि नै सम्भवत पानीहरू पर्छ भन्दै हुनुहुन्छ। विशेष गरी अब पर्सिदेखि चाहिँ ठूलो पानी पर्ने सम्भावना छ भन्दै हुनुहुन्छ, अब सतर्कता गर्नुहोला, टाढाको यात्रा नगर्नुहोला पनि भनिराख्नु भएको छ। यो समाचार सुन्ने साथीहरू पक्कै सतर्क भइराख्नु भएको छ होला भन्ने छ। यो आज मात्र नभएर भोलि मात्र नभएर विगतदेखि नै भइ आएका प्रकृति विपत्तिहरू छन्, यो देखेर पनि अब आफै सचेत हुनुपर्छ भन्ने पनि लाग्छ।

आफ्नो फेसबुक आईडीको नाम भन्नुभएको छ, तपाईँले पक्कै सर्च गर्नुहोला। हामीलाई रेडियोको फेसबुक पेजमा पनि उहाँको कमेन्ट प्राप्त भइरहेको छ, यहाँले भेट्टाउन सक्नुहुन्छ उहाँलाई भन्ने भन्न चाहन्छु। तपाईँका फेसबुक कमेन्टहरू पनि वाचन गर्छौं आजको बसाइमा, साथसाथै हामी नयाँ साथीहरूले चाहिँ साथी बनाउन सक्नुहुन्छ, नयाँ साथीहरूले पनि फोन गर्न सक्नुहुन्छ आजको बसाइमा। तर यदि तपाईँलाई नयाँ साथी बनाउन मन छ, चाहनुहुन्छ, म असल साथीको खोजीमा छु है भन्ने साथीले फोन गर्नुहोस्। र तपाईँले गत हप्ताहरू पनि अब चाहिँ साथीहरू यदि बनाइसक्नु भएको छ भने उहाँ साथीले चाहिँ सुनेर पनि साथ दिन सक्नुहुन्छ, किनकि कतिपय साथीले तपाईँको गत हप्ता नै नम्बर पनि प्राप्त गरिसक्नु भएको हुन्छ, अर्थात तपाईँको फेसबुक आइडी पनि उहाँलाई थाहा भइसके हुन सक्छ। हुन त फेरि अस्तिको हप्ता नसुन्ने साथीले आजको हप्ता कार्यक्रम सुन्नु भएको छ भने उहाँले पनि साथी बनाउन सक्नुहुन्छ, त्यो हुँदाखेरि पुरानो साथीले पनि फोन गर्न सक्नुहुन्छ, खास त्यो त केही फरक परेन। विशेष गरी नयाँ हुनुहुन्छ भने नयाँको लागि पनि स्थान दिनुहोला पनि भन्न चाहन्छु मैले। साथसाथै तपाईँका फेसबुक कमेन्टहरू छन्, फेसबुक लाइभबाट पनि हाम्रो साथीहरूले साथी बनाउन आफ्नो फोन नम्बर छोड्नु भएको छ, उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। मनोज जसवन्त दासले लेख्नुहुन्छ, साथी बनाउन चाहनुहुन्छ भने चाहिँ मलाई फोन गर्नुहोला, नम्बर भन्दिनुहोस् है दिदी भन्दै हुनुहुन्छ। म हाम्रो मनोज सुन्दासजीको चाहिँ फोन नम्बर भन्दैछु, पक्कै नयाँ साथी बनाउने साथीले टिप्नुहोला भन्न चाहे। हाम्रो मनोज सुन्दासजीको नम्बर रहेको छ 9849147770, 9849147770 चाहिँ फोन गरेर उहाँलाई साथी बनाउन सक्नुहुन्छ तपाईँले। मनोजजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै उहाँले दिदी नमस्ते है, गुड मर्निङ, के छ खबर, म पनि कार्यक्रम सुनिरहेको छु है, सिन्धुलीको झाँगाझोली रातमाट बजारबाट अब बस्ने गरी सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। त्यसै गरी निशा ठोकरजीले पनि नमस्कार छ है दिदी, म कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ हामीसँग, हुनुहुन्छ अर्को साथी सुजन ढुङ्गेलजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो हजुर दिदी नमस्ते नमस्कार, म चाहिँ सुजन ढुङ्गेल दौलखा घर हाल चाहिँ मलेसियाबाट कार्यक्रम सुन्दैछु अनलाइन मार्फत, अब बज्ने गीत उहाँले अनलाइन मार्फत चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ भने अब बस्ने गीत चाहिँ विशेष गरी हजुरको लागि, त्यसै गरी प्राविधिक मित्रको लागि, उहाँको लागि, साथै घर परिवारमा रहनु भएको मम्मी बाबा जीवनसाथी शर्मिला ढुङ्गेल, छोरा सक्षम ढुङ्गेल, सौरभ ढुङ्गेल र मलाई सुजन ढुङ्गेल भनेर चिन्नुहुने सम्पूर्णको लागि, साथै दसैँको गीत पनि बुझाउन मिल्छ भने बजाइदिनुहोला भन्दै हुनुहुन्छ। दसैँको गीत बच्चन नआतिनुहोस् है, तानाकोसी एफएममा चाहिँ दसैँका गीतहरू पनि बजिरहेका छन्, कार्यक्रम लोकको शैलीमा पनि दसैँका गीत बज्छन् है त सुजनजी, नआतिनुहोस् म कि हामीले बजाउँछौ, हामीले नबजाउने त कुरै हुँदैन। वर्ष दिनमा आउने चाडपर्वहरूमा तपाईँलाई चाहिँ चाडपर्व अनुसारका होइन त्यो समय सन्दर्भसँग मिलेका गीत सङ्गीत हामी नबजाउने त कुरै हुँदैन, बज्छ प्रतीक्षा गर्नुहोस् भन्छु। त्यसै गरी सम्भवत मिल्छ भने हामी राख्ने पनि छौं, किनकि यहाँले दसैँको गीत भन्दै हुनुहुन्छ, ठ्याक्कै यो गीत भन्नुभएको छैन, दसैँको जुनसुकै भए गीत बजाउने प्रयास गर्छौं, यदि भएन भने हामी अरू गीत पनि बजाउँछौं कार्यक्रममा। त्यसै गरी सुरेन्द्र बानियाजीले पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है अनि हेर्दै पनि छु भन्दै हुनुहुन्छ, नेपालगंजको बाँकी हाल चाहिँ भरतपुर चितवनबाट मिल्छ। साथीहरूले कमेन्ट अलिक अस्पष्ट लेख्नुहुन्छ, प्रष्ट लेखेर चाहिँ पठाउनु भयो भने हामीलाई पनि भाषण गर्न सहज हुन्छ है, किनकि कतिपय कमेन्टहरू हामीले तपाईँको मिलाएर भाषण गरेका हुन्छौँ, अब हामीले मिलाएका पनि तपाईँले भन्न खोज्नु भएको त्यो सन्दर्भ मिलेको छ या छैन हामीलाई थाहा हुँदैन, तपाईँहरूले कमेन्ट लेख्दा चाहिँ अलिक स्पष्ट बुझ्ने गरी लेख्नुहोस्। कतिपय ठाउँमा तपाईँको अक्षरहरू पनि छुटेका छन्, काहीँ तपाईँले एउटा मात्र अक्षर लेखेर छोड्नुहुन्छ, त्यसरी त हामीले बुझ्न सकिँदैन नि त भन्छ है म चाहिँ। हामीले कमेन्ट भाषण गरिरहँदा चाहिँ हाम्रो कमेन्ट अधुरो भाषण भयो, अस्पष्ट भाषण भयो नभन्नुहोला, किनकि सकेसम्म हामीले तपाईँका नाम ठेगाना र तपाईँले पठाउनु भएका कमेन्टहरू चाहिँ प्रष्ट उच्चारण गरेर भाषण गर्ने प्रयत्न गर्छौँ, र तपाईँले नै कमेन्ट अधुरो लेख्नुहुन्छ भने चाहिँ त्यो हाम्रो

समस्या हुँदैन भन्छु म चाहिँ, किनकि मिलेन भन्ने र तपाईँहरू नभन्नुहोला पनि भन्न चाहन्छु मैले चाहिँ। उहाँ लेख्नुहुन्छ हाम्रो सुरेन्द्रजीको कमेन्टमा वाचन गर्दैछु। उहाँले सम्झना छ सबैको लागि भन्दै हुनुहुन्छ, एउटा लोकगीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। उहाँले खोटाङमा रहनुहुने सबैको लागि पनि मिठो सम्झना भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद। कार्यक्रममा लोकगीत बज्ने चिन्ता नगर्नुहोस् है सुरेन्द्रजी। त्यसै गरी अर्को साथी हुनुहुन्छ धर्मराजजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते, म ढोकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई सुरेश अन्जान र अन्जिता भिगको लौनरी यस्तो भएमा किन बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। धेरै साथीले गीत रोज्नु भएको छ, कुन साथीको गीत बजाउने भन्ने भइरहेको छ है। त हाम्रो योभन्दा अगाडिको साथीले दसैँको गीत रोज्नु भएको छ, धर्मराजजीले चाहिँ लौनरी यस्तो भएमा किन भन्ने बोलको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। त्यसै गरी आज जन्मदिन मनाउने मेरी बहिनी प्रिन्सु ढकाल, त्यसै गरी सानीमा विमला चापागाई, साथी सुजिना मुक्तान तामाङ र दिलु एम्फु राईलाई चाहिँ जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामनाको साथमा मिठो माया भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, विनिता दाहाल सुवेदीजीको, उहाँले हामीलाई टेलिफोन पनि गर्नुभएको थियो। हेलो दिदी, के छ खबर, म विनिता दाहाल धनकुटाबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। अब बज्ने गीत मार्फत चाहिँ सम्झनु पर्दा उहाँ लेख्नुहुन्छ लोचन्न सुवेदीको लागि, त्यसै गरी लुकेश सुवेदी, सुषमा दाहाल, त्यसै गरी विमला दाहालको लागि, झुमा दाहाल, कुमार दाहाल, तुलसा खड्का, जानुका चापागाई, त्यसै गरी जानुका चापागाई भण्डारी, त्यसै गरी भूमिका भण्डारीको लागि, दुर्गा कटुवाल, डम्बर ढुङ्गानाको लागि, विष्णु खनाल, त्यसै गरी शुक्रराज रसाईले निर्दोषको लागि, हरपल रोसले पूर्वेलीको सिमवता पोया, राजीव श्रेष्ठ, त्यसै गरी सुभाष कटुवाल, प्रेम भण्डारी, मम्मी बाबाको लागि भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यस्तै अर्को साथी हुनुहुन्छ यति बेला कमल श्रेष्ठजी, उहाँ पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, आज मलाई टिकापुन र मनिष खड्काको आवाजमा रहेको लोकगीत अनौठो परीक्षा भन्ने गीत बजाइदिनुहोस् ल भन्दै हुनुहुन्छ। सबै साथीहरूले गीत रोज्नु भएको छ, ठिक छ, हामी अनौठो परीक्षा भन्ने बोलको गीत पनि राख्ने प्रयास गर्छौं। त्यसै गरी उहाँ लेख्नुहुन्छ कमेन्टमा, हेलो नमस्कार हजुर, म तेन्चुरी मिडिया ग्रुपको सदस्य तीरथुमको फिदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा देवासकोटा मनोज भुजेल सुचिया र दिलिम्बु, त्यसै गरी लोकेन थोकलेन लिम्बु, राजन कतिवडा, चित्र योगी, सुशीला कार्की, सरोला राई, मिडिया प्रेमी निर्मला ओनेम, फूलमाया आङ्केवाल लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई बज्ने मिठो गीत समर्पण गर्दै म चाहिँ विदा हुन्छु भन्दै हुनुहुन्छ। कमलजीलाई पनि विशेष धन्यवाद दिँदै गर्छु। तपाईँ फटाफट कमेन्टहरू पठाउँदै गर्नुहोस्, तपाईँको फेसबुक लाइभबाट प्राप्त भएका रमाइला मिठा लेख रचना सहितका कमेन्टहरू वाचन गर्छौ, साथसाथै हामी तपाईँको टेलिफोन सम्पर्क पनि लिन्छौ। 0840 40 00 26 फोन गर्नुहोस्। हजुरको रेडियोको फेसबुक पेजबाट तपाईँले कमेन्ट पठाउनुहोस् भन्दै यति बेला भने चाहिँ हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98727820। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
9: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
9: कति रे? 98540 अनि
7: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
9: 048-540-40 चालीस दुई तीन नौ
10: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
10: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
7: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
0: विराज किसानको साथी
4: भूछाय नियन्त्रण गरौं उर्वर भूमि जोगाउँ
2: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
4: भूछाईले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
2: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
2: आउनुहोस् भूछाय नियन्त्रण गरौं उर्वर माटो जोगाउँ सुरक्षित भविष्य निर्माण गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
11: रंगबहार
12: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
11: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
12: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
11: वर्ज पेन्स
13: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
14: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864141788
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
14: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
15: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
16: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
17: हजुर विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
15: प्रोपाइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422544
17: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: कार्यक्रम लोककोशले मेरो आँखा एकदमै मिठो रमाइलो गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्राम पछि फेरि पनि आइसकेका छौं। आजको व्यवसायमा तपाईँका रमाइला मिठा कमेन्टहरूको साथसाथै तपाईँको टेलिफोनलाई पनि लिइरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार देवजी, के छ खबर?
1: हजुर मेरो खबर एकदम ठिक छ है दिदी। हजुरहरूको के छ नि सुनाउनुहोस् लगायत। रामेछाप डाँडातिर पनि आज मौसम कस्तो छ? यतातिर घाम लागिरहेको छ भन्नुभयो है त?
0: ल, यता पनि मजाले घाम लाग्दैछ। अब राम्रै रमाइलै घमाइलै छ, यस्तै यस्तै छ भन्नुपर्छ यता।
1: हजुर हजुर, पक्कै पनि।
0: अनि खाना भयो अथवा बाँकी नै छ?
1: खाना पस्किँदै हुनुहुन्छ भाउजीले बोलाउँदै हुनुहुन्छ, अब खानुपर्छ एकैछिन। हजुरहरूसँग बोलिसकेपछि खानेछु भन्नुपर्छ है त। दिदी हजुरले खानुभयो?
0: मैले त खाइसके है त।
1: ए हस् हुन्छ, म पनि अब खानेछु एकैछिनमा है त दिदी हजुर।
0: ल हुन्छ, आरामले बिस्तारै कार्यक्रम सुन्दै सुन्दै खाना खानु होला। कार्यक्रममा पनि आउनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आजको कार्यक्रमको बारेमा थाहा छ?
1: एकदम थाहा छ, अस्तिदेखि थाहा पाएको मैले भन्नुपर्छ है त दिदी हजुर।
0: ल भन्नु, सबै कार्यक्रममा के भन्न चाहनुहुन्छ त?
1: कार्यक्रममा अब साथी बनाइसकेपछि विजयमा नछोड्ने साथीहरू चाहिँ भेट्न सकौँ, साथी होइन बनिसकेपछि कति साथीहरू चाहिँ आज साथी बनेर भोलि बाई गरेर जाने साथीहरू पनि भेटेको छु। अनि मैले अहिले चाहिँ के अरे एनटिसीको नम्बरमा चाहिँ साथीहरू छ, अहिले पनि चाहिँ छ होइन, साथीहरू बोलि नै राखेको छ, अहिलेसम्म कन्ट्याक्टमै छ, बोलि नै राख्नु पाएको छ। एकदम सबैले सम्झिरहनुहुन्छ, खुसी लागेको छ भन्नुपर्छ। यसमा चाहिँ साथीहरू मलाई छ साथीहरू भन्न चाहन्छु। अर्को एनसेलको नम्बर छोड्न चाहन्छु म साथी, एनसेल हुने साथीहरूले चाहिँ एनसेलको नम्बरमा साथी सक्नुहुन्छ। म नम्बर एनसेलको नम्बर चाहिँ छोड्न चाहन्छु। आज चाहिँ यदि साथी बन्न चाहनुहुन्छ भने 97 16 61 10 97 16 61 27 10 चाहिँ मलाई साथी बनाउन सक्नुहुन्छ। यदि इच्छा हुने साथीहरू बन्न हुने साथीहरूले चाहिँ त्यो नम्बरमा फोन अथवा मिस कल गर्न सक्नुहुन्छ भन्न चाहन्छु। र अनि जति पनि साथीहरू यतिखेर कार्यक्रम सुनिराख्नु भएको सबै सबैलाई सम्झना मिठो सम्झना मिठो माया भन्न चाहन्छु। र अनि भन्दै भन्दै आजको लागि छुट्टिन चाहन्छु भन्छ है दिदी। नमस्ते बाबाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले आफ्नो फोन नम्बर छोडेर गइसक्नु भएको छ। केही सुन्दरीको झाँगा झोलीबाट हुनुहुन्थ्यो देवजी, उहाँलाई साथी बनाउन चाहने साथीले उहाँले फोन नम्बर भनिसक्नु भएको छ। तपाईँले उहाँलाई साथी बनाउन सक्नुहुन्छ। पालो तपाईँको रहेको छ। यति बेला म फेरि पनि लाग्छु तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ नै। हुनुहुन्छ सैलुङ शर्मिला सिलवालजी, उहाँ लेख्नुहुन्छ हेलो दी नमस्ते भन्दै हुनुहुन्छ। मेरो तर्फबाट पनि यहाँलाई नमस्कार छ भन्न चाहे। त्यसै गरी गीता लिम्बोजीले पनि लेख्नु भएको छ, शिवारो हजुर म प्याकुली गीता इलामबाट कार्यक्रम सुन्दैछु है। अब बस्नेको त सबैको लागि भन्नुभएको छ। निमा एसपी लामाजीले पनि लेख्नुहुन्छ हेलो के छ खबर हजुरको, म यता ओखलढुङ्गाको चरणालुबाट निमा शेर्पा हो, अब बस्नेको त सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ हरपल रोशनीजी, उहाँ पनि लेख्नुहुन्छ हेलो नमस्ते शिवा है नाना, म हरपल रोशनी धनकुटाबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। त्यसै गरी विनोद बरुवालजीले पनि लेख्नुहुन्छ हेलो नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है, सालुबाट विनोद बरुवाल हो, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। भावना चामलिङजीले पनि ह्याप्पी बर्थडे भन्दै हुनुहुन्छ दिलु एम्फूको लागि, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। फिकल आर्यन गाउँलेजीले पनि नमस्कार साई हजुर भन्दै हुनुहुन्छ, धन श्रेष्ठजीले पनि गुड मर्निङ भन्दै हुनुहुन्छ, बुद्ध भद्रचार्यजीले पनि सुजिना मुक्तान नानालाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ। सुजिनाजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ है त। त्यसै गरी राजकुमार महतेजीले पनि लेख्नुहुन्छ, नमस्ते है दिदी, मेरो घर चाहिँ दुरुम्बा दुई, हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु है। अब भजनिक त सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी कमल बुढा छेत्रीजीले पनि नमस्ते, म पनि कार्यक्रम सुनिरहेको छु, अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको विषयमा रहेर हामीले तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्दैछौ, साथसाथै तपाईँको टेलिफोनलाई पनि हामीले लिइरहेका छौं। फोन गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। तपाईँले फोन सहभागिता चाहिँ जनाउनु भएन भने कमेन्ट मार्फत अर्थात हजुरको रेडियोको फेसबुक पेजबाट पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भने चाहिँ म कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्न चाहन्छु। कार्यक्रममा बज्छ अर्को एकदमै मिठो अनि रमाइलो गीत, गीतपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

गीत सबैको लागि नयाँ साथी बनाउनको लागि चाहिँ फोन नम्बर भनिदिनु होला है भन्दै हुनुहुन्छ। यदि तपाईँले विनोद बरुवालजीलाई चाहिँ साथी बनाउन चाहनुहुन्छ भने उहाँले फोन नम्बर छोड्नु भएको छ, म नम्बर भन्नेछु 9845-83-67-92 चाहिँ फोन गरेर साथी बनाउन सक्नुहुन्छ। भान्तबाजीजीले पनि सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। गोविन्द कुमार खत्रीजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है ओखलढुङ्गाबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। एन्जिना शेर्पाजीले पनि नमस्ते टासी ढेले है भन्दै हुनुहुन्छ, उहाँलाई पनि नमस्कार छ। त्यसै गरी सुभाष कार्कीजीले पनि नमस्कार छ है हजुर भन्दै हुनुहुन्छ। जेनी लिम्बूजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। रामचन्द्रजीले पनि हेलो नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है उदयपुर बेलुका नगरपालिका 6 भन्दै हुनुहुन्छ, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सपना तामाङजीले पनि नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ है नाना, खाना खानु भयो त अनि सन्चै आरामै हुनुहुन्छ होला, सबैलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ तपाईँका यतिजेलसम्म प्राप्त भएका कमेन्टहरू मैले वाचन गरेर सकाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी विनिता दाहाल सुवेदी, त्यसै गरी देव महाजीजी हुनुहुन्थ्यो, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै तपाईँले हामीलाई यतिजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्छु। साथसाथै कार्यक्रम लोकोशैली अवधिबाट बजेका मिठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एउटा मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशैलीको बुझाइबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक दलका गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। उहाँले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ। शिक्षा नियमावली 2059 संशोधनको नियम 133 शिक्षकले कसैमाथि पनि कुनै राजनीतिक वा अवांछनीय प्रभाव पार्ने वा प्रभाव पार्न प्रयत्न गर्न नहुने उल्लेख गर्नुभएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न हुने कार्य नियमावलीको व्यवस्था विपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानून अनुसार आवश्यक कार्यवाही गर्न पालिकालाई अनुरोध गरिएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै गरे भए गरेका कार्यवाहीको सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाईका जानकारी गराउन समेत पत्र मार्फत भनिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभागलाई दिइएको छ। जापानले नेपालमा हालै भएको विपदपछि आपतकालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन पुनर्स्थापनासम्म सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिका पुगेका जापानका विदेश मन्त्री तोशिमित्सु मोटेगी र नेपालका परराष्ट्र मन्त्री शिशिर खनालबीच न्यूयोर्कमा भेटवार्ता यसबारे छलफल भएको छ। भेटमा विदेश मन्त्री मोटेगीले नेपालमा भएको विनाशकारी विपदबाट ठूलो क्षति पुगेकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धांजलि तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले विपद प्रभावितको उद्धार तथा राहतमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताउनु भएको छ। मोटेगीले जापानले आपतकालीन राहत सामग्री अन्तर्राष्ट्रिय तथा अन्य संस्था मार्फत 30 लाख अमेरिकी डलरको आकस्मिक अनुदान बेपत्ता व्यक्तिहरूको पहिचान सहयोग गर्न विशेषज्ञ टोली तथा डीएनए परीक्षणका उपकरण उपलब्ध गराउने जानकारी दिनुभएको छ। जापानको सहयोग आपतकालीन चरणमा मात्र सीमित नरहने भन्दै उहाँले नेपाललाई मध्यम तथा दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भर प्रयासमा समेत सघाउने बताउनु भएको छ। जवाफमा परराष्ट्र मन्त्री खनाली विपदका बेला जापान सरकार र जनताले व्यक्त गरेको एकबद्धता तथा सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले विपत्ता विदेशी नागरिक विशेष गरी जापानी नागरिकको खोज तथा उद्धारमा नेपाल सरकारले कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। भेटमा नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाबारे 70 वार्षिकोत्सवबारे समेत चर्चा भएको थियो। मोटेगीले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने नेपाल जापान फेस्टिभलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप गहिरो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले हिजो सोमबार हतकडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई आन्तरिक तौरले अनिवार्य रूपमा हतकडी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिनुभएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम उसको व्यवहार आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायतका वस्तुगत अवस्थाको विश्लेषण गरी हतकडी प्रयोग नगरी नहुने अपरिहार्य परिस्थिति देखिमा मात्र त्यसको अभिलेख राखेर हतकडी लगाउन सकिने जनाएको छ। शोषण आउजिस समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई
समेत विपक्षी बनाएको थियो। आदेशमा प्रचलित कानून अनुसार पक्राउ परेका व्यक्तिलाई भाग्नबाट रोक्न र पक्राउ पर्ने क्रममा आवश्यक बल प्रयोग गर्न नसकिने व्यवस्था भए पनि हत्कडी लगाउने वा नलगाउने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था, कार्यविधि वा मापदण्ड नरहेको उल्लेख गर्नुभएको छ। अदालतले पक्राउ परेका व्यक्तिको हकमा हत्कडी लगाउने कार्यलाई केवल सुरक्षात्मक उपाय रूपमा मात्र बुझ्नुपर्ने जनाएको छ। व्यक्तिको मौलिक हक र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै कानूनको शासनका न्यूनतम मान्यता समेत पालना गर्नुपर्ने आदेश उल्लेख गर्नुभएको छ। राजनीतिक विशेषज्ञ भरत दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा आज सुनवाईका लागि पेशी तोकिएको छ। दाहाललाई आइतबार प्रहरीले बोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्यूब च्यानल मार्फत भू राजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कुरा कसुरमा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिनुभएको छ। उक्त रिटमाथि मंगलबार आज न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनवाईका लागि प्रेषित गरिएको हो। नेपाल स्टक एक्सचेन्ज नेफ्सीको सबै कारोबार आज पूर्व रूपमा सञ्चालन हुने भएको छ। 72 ब्रोकर कम्पनीको डाटा व्यवस्थापन गरिएको डाटा हबको प्रणालीमा भएको समस्या समाधान भएसँगै आज सबै ब्रोकरबाट कारोबार सञ्चालन हुन लागेको हो। यसअघि समस्या समाधान नहुँदा डाटा हब बाहेक अरू कम्पनीले डाटा व्यवस्थापन गरिरहेको ब्रोकरबाट मात्रै कारोबार र सञ्चालनको तयारी गरिएको थियो। आइतबारदेखि देखिएको समस्या आज बिहान मात्रै समाधान भएको हो। यसले गर्दा सोमबारको शेयर कारोबार ठप्प भएको थियो। नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा छानबिन गर्न एक सप्ताहको समय सीमा सहित निर्देशन दिइसकेको छ। त्रिपुरेश्वरमा सोमबार बसकामा आग लागि हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रहरी सक्रिय रहेको छ। जलेका व्यक्तिहरूको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका 25 वर्षीय दावा लामा रहेको जानकारी मीडियालाई दिएको थियो। तर दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको बताएपछि प्रहरीले दिएको विवरण फरक परेको आशंका रहेको छ भने लाइसेन्स दुरूपयोगको अनुमान समेत गरिएको छ। आफूलाई दावा लामा भन्ने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथ बाग्ने खानामा बोलाएको छ। उनीसँग अहिले सोधपूछ भइरहेको छ। अधिकृतले जानकारी दिनुभएको छ। रिदी सिधी यातायातको 5-5-42-74 नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो। बसमा आगो लाग्न अघि चालक र ट्राफिक प्रहरी बीच विवाद भएको थियो। त्यसको केही बेरमा बसको पछिल्लो भागतिरबाट आगो सल्किएको देखिएको थियो। सो घटनाको छानबिन भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले जानकारी दिएको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाड़ी भाग तथा मध्य प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार भोलि पनि कोशी बागमती मधेश र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। पर्सि बिहिबार लुम्बिनी प्रदेशमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबारदेखि देशका धेरै ठाउँमा मुसलधारे र केही ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको भन्दै सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिका इजरायलसँगको युद्धका कारण इरानको अर्थतन्त्रमा धक्का लागेको छ। सरकारी तथ्याङ्क अनुसार चालू फारसी क्यालेण्डरको पहिलो त्रैमासिकमा इरानको कुल ग्रास उत्पादन जीडीपी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 101% घटेको हो। यो अवधिले गत फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल युद्धका शुरूआती
नाहरूलाई समेट्नै रहेको छ। युद्धका क्रममा इरानको अर्थतन्त्रमा सबैभन्दा ठूलो असर देखिएको महत्वपूर्ण तेल तथा ग्यास क्षेत्रमा परेको छ। इरानको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्च 21 जून 20 अवधिमा कच्चा तेल तथा प्राकृतिक ग्यास क्षेत्र 26.4% ले खुम्चिएको छ। तेल क्षेत्रलाई बाहिर राखेर हेर्दा इरानको जीडीपीमा गिरावट 4.6% रहेको छ। अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गिरावट देखिएको छ। उद्योग तथा खाली क्षेत्र 14.7%, सेवा क्षेत्र 4.8% र उत्पादक मूलक उद्योग 2.5% घटेको छ। कृषि क्षेत्र पनि अपवाद बनेको छ। उक्त अवधिमा कृषि क्षेत्र 2.3% वृद्धि भएको तथ्याङ्कमा उल्लेख रहेको छ। खबरको अन्त्यमा खेल खबर। भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आईसीसी T20 विश्वकप एसिया उप क्षेत्रीय छनौट एकको तयारीका लागि भूटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा 4 अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ। भूटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यार 11 2-2 अभ्यास खेल खेल्नेछ। यी खेल पोखरा क्रिकेट मैदानमा यी 11, 12, 14 र 15 गते हुने तालिकामा रहेको छ। आईसीसी T20 विश्वकप एसिया उप क्षेत्रीय छनौट ए अक्टोबर 5-14 मलेसियामा हुँदैछ। यो छनौटमा भूटान सहित 7 टोली सहभागी हुनेछ। हवस्, बिहान 11 हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सघि साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ज़र संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ज़र पेंसले घर रंगा उन्होस्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज़र फेंस
2: तपाई हाम्रो शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ
3: तपाईको बजाज बाइकलाई अझ सुरक्षित भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा
3: लेबर चार्जमा 50% छुट इन्जिन आयलमा 16% छुट स्पियर पार्ट्समा 10% छुट टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% सम्म छुटको व्यवस्था छ
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस् आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क
3: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप सम्पर्क नम्बर 0485905530
3: बजाज सँगै यात्रा सुरक्षित यात्रा
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
5: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
6: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
7: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98540-40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 0485-40385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
9: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
3: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
8: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
10: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475-94-66 98692-65-99-8
10: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा। म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालि आज विशेष बनाउनको लागि। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछ। तपाईँसँग कुराकानी गर्छौँ, तपाईँले पठाउनुभएका मेसेजहरू वाचन हुनेछन्। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0840400026 रहेको छ, 0840400026 को माध्यमबाट आउन सक्नुहुन्छ भने साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले त्यहाँ हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने अडियो लाइभ भेटाउन सक्नुहुन्छ कार्यक्रम टप अफ द पपमा। त्यसको होइन अडियो लाइभको तपाईँले त्यहाँ मेसेजहरू पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्के, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाकोसी एफएम 95 MHz अनि अनलाइनका माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ। 11:21 गइसकेको छ हाम्रो स्टुडियो घडीमा, यति बेला कार्यालयतिर रहेर सुन्दै हुनुहुन्छ होला, काम गर्दै हुनुहुन्छ होला, हिँड्दै हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, खाना खाइवरि आराम गर्दै होइन हामीलाई सुन्दै हुनुहुन्छ होला, जहाँ जसरी जस्तो अवस्थामा रहेर सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने फटाफट फोन डायल गरिहाल्नुहोस्, स्टुडियोको नम्बर खाली रहेको छ, 0840400026 रहेको छ भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छन्। तपाईँको माझमा पाङदेन शेर्पा अनि सुशान्त घिमिरेको आवाजमा गीत छ पागल पागल बल गीत, तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गर्छौँ। त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला त।

अहिले तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आवाजमा म श्रोता सुनासु साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनलाई पनि हुन चाहन्छ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 00 26 रहेको छ। 0440 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ भने मेसेजहरू पनि पठाउन सक्नुहुन्छ भन्ने मलाई चाहिँ कुराकानी गर्ने कोसिस गर्छौँ। साथसाथै तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुन्छन् पनि भन्न चाहन्छु। यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ। यति बेलाको समयमा रियाप गीत रहेको छ कि यति बेलाको समयमा यो गीत राख्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
7: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
7: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्टमा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्टमा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
7: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
7: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
7: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

हाँ, यो सटन स्वीट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको प्रविधि पदमा रमाला रमाला नेपाली प्रविधहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामुक एफएम 95.5 MHz हामीलाई सुन्नुहुन्छ, सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला तपाईँको माझमा अर्को एउटा गीत राख्न चाहन्छ, त्यसपछि हामी आउँछौँ। यति बेलाको समयमा तपाईँको माझमा रोक राख्न चाहन्छ, होइन यति बेलाको समय राख्न चाहन्छौँ तपाईँको माझमा यो गीत, त्यसपछि आउँछौँ।

यो अस्तिकी कंगाल बोलकी तपाईको माझमा राखेको कार्यक्रम जवाब दिपो पनि अरू भइराखेको छ आवाज नमस्ते राज महसु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला भन्न चाहे यति बेला तपाईँको माझमा के एउटा सिंह लिम्बुको आवाज हुने कि त अर्को गीत राख्छ त्यसपछि आउँछ।

तब को माज में राख कि अर्सिंग लिंबू को आवाज में गीत थी कार्यक्रम प्रवृत्ति पर भैराख मैसेज वाचन करने मैसेज प्राप्त ये बेला सामाजिक संजाल फेसबुक में सब को सारा कार्यक्रम सुंदु वहां विशेष रूप में धन्यवाद दिन चाहिए सोना कंदुंग कार्यक्रम सुंदु वहां विशेष रूप में धन्यवाद तस्ते करें नमस्ते इतराम चौधरी इटारी दास सुंद समझना अब सब वहां चंद्र बस्नेत राजकाली मगर गगनतिर थिमे दिनेश चौधरी अलिसा लिंबू हरफल रोशनी प्रतिमा स्पर्श सुमन कुमारी कांची कुलुंग कला लिंबू सुम निम चौधरी रोशन फुलहांग दिवस कुलुंग पृथक शंभु कटवाल लगात सब में संजना वहां विशेष रूप में धन्यवाद दिन चाहिए तस्ते कर सुनाकंदुंग हीराबहादुर लकाई समझना वहां विशेष रूप में धन्यवाद दिन चाहिए हीराबहादुर लकाईजी वहां सुंद पुटौलबाट सम्झना सबैमा छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहुन्छ त्यस्तै गरेर यति बेला मेसेजहरू पठाउनु भएको छ केही मेसेजहरूमा वाचन गर्ने कोसिस गरिरहेको छु यति बेलाको समय सामाजिक सञ्जाल फेसबुकमा केही मेसेजहरू छन् सर नाम लिने कोसिस म गरिरहेको छु यति बेलाको समयमा हजुरको रेडियोमा सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गरिरहेको छु हिराबहादुर लकाजी हुनुहुन्छ सुन्दैछु सङ्गीता लामा सङ्गीत हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछ दोलाखाबाट भन्नुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछु खलडुङ्गा पोकली कर्बै आज साउदी अरेबियाको रियादबाट सम्झना सबै भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै विनिता दाहाल सुवेदी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि धनकुटाबाट सम्झना सबै भन्नुहुन्छ वसन्त श्रेष्ठजी हुनुहुन्छ उहाँले पनि सुन्दैछु ताप्लेजुङ सिदुङ्गुवा बाटो भन्नुहुन्छ सम्झना सबै हुनुहुन्छ सुमित्र थापा मगरजीले पनि सुन्दैछु भन्नुहुन्छ बेली अछामीजीले पनि सुन्दैछु है कार्यक्रम सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला केही मेसेजहरू अझै छन् वाचन गर्ने कोसिस म गरिरहेको छु सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ सत्यकला इशाराजी हुनुहुन्छ उहाँले सुन्दैछु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ बेली अछामी हुनुहुन्छ सुन्दैछु भन्दै हुनुहुन्छ भने विनोद बरवालजीले पनि सालुबाट सुन्दैछ सम्झना सबै भन्नुहुन्छ टेकु क्षेत्र हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ समय सधैँ एकनाश हुँदैन र कठिन परिस्थितिसँग जुझ्ने सबैभन्दा ठूलो हतियार नै धैर्य विवेक र बुद्धिमानी हो संयमित भएर चालिएका कदमहरूले नै मानिसलाई ठूला खाडलहरूबाट बचाउँछन् भन्नुहुन्छ नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै र सम्पूर्ण रेडियो प्रेमी साथीहरूलाई मुठफुट्ने गरी सम्झना छ भन्नुहुन्छ दुवा कतारबाट सुन्दैछु देवेन किशोर अन्जान हो भन्नुहुन्छ सपना तामाङले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ उहाँले पनि दादा राम्रो लाग्छ कार्यक्रम सुन्दरीबाट सुन्दैछु भन्नुहुन्छ घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ सम्झना प्रधान त्यस्तै मेनुका दर्नाल शर्मिला शर्मिला मनिता दर्नाल होइन अनि रमिला तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ बुने प्रशंसा योन्जन प्रमिला तामाङ विशाल तामाङ भाइ सबिन श्रेष्ठ दिदी रमा तामाङ अनि लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने त्यस्तै रूपसना योगीजीले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ उहाँले पनि सुन्दरी टुङ्गे बासबाट हिराबहादुरजीले पनि सम्झना सबै भन्दै हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै छुटिनुपर्छ पछि यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहे प्राविधिक बाटोमा रहेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद ललिताजी लगायत सम्झनाजी उहाँहरूलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा पवित्र राख्दै राख्दै आजको विषयबाट चाहिँ छुट्न चाहन्छु यतिन्जेलसम्म सुनेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै छुट्टे हवस् त नमस्कार।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू, आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली कडी रोड अन्तर्गत छारेभीरको पहिरो पन्छ्याउन समस्या, भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाँती घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो, आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार भेञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्यूयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे, तर प्रधानमन्त्री शाह न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार शुरू भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको

डेटा सेन्टर अर्थात डेटा हब प्रणालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित शेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधार सहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढ़ाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका दुई रिप नजिकैको छारेवीरमा पहिरोसँगै ढुङ्गा पन्छ्याउन समस्या भएको छ। दुई ठाउँबाट पहिरो खसेपछि झण्डै 100 मिटर सड़कमा ठूलठूला ढुङ्गा थुप्रिएका छन्। सड़कमा खसेका ढुङ्गा सामान्य स्कावेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सड़क खुलाउन निरन्तर काम भइरहेको तर झण्डै एक हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सड़कको भीरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाड़ी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवत जावत नगर्न आग्रह समेत गर्नुभएको छ। गएको शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलाश मान सरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्। मोदी खोला र किमरूङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सड़क गएको साउन 28 गतेदेखि अवरूद्ध थियो। सड़कको प्रारम्भिक पुननिर्माण तथा मरमत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 बिरेठाटी एबीसी र पुन हिल तथा घोडेपानीको प्रवेशद्वार हो। बिरेठाटी मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाहज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने, डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले हत्कडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम, उसको व्यवहार, आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कडी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कडी लगाउन सकिने जनाएको छ। रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1700 रूपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,300 रूपियाँले घटेर तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 30 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण 2 जनाको ज्यान गएको छ, 5 जना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ़्यो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएच केले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा, उडान र रेल सेवा प्रभावित भए। जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर। जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत पुरूष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अंक जोड्दा पाकिस्तानले 30 अंक बनायो। त्यस्तै दोस्रो हाफमा नेपालले 26 अंक थप्दा पाकिस्तानले 28 अंक जोड्यो। नेपालले दुवै हाफमा कुल 43 अंक बनाउँदा पाकिस्तानले 58 अंक जोड्दै 15 अंकको जित निकालेको हो। पहिलो खेलमा नेपालले थाइल्याण्डसँग 59-48 अंकले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 पराजित गरेको हो। यस्तै कराँतेको महिला टीम काताको कास्य पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेईसँग 5-0 पराजित भएको हो। त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेईलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो। यस्तै पौडीको महिलातर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाती घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुवानका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: That's my number one banana.
1: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
2: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
1: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
3: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
6: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
10: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
10: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सिनी सुगाको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफ्रेम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु र आज मंगलबारको बसाई आजको बसाइमा चाहिँ तपाईँको माझमा हामीले एउटा केही सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं र तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। मिलाउनु भयो भने साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 0840400026 फोन गरेर फटाफट आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं। एउटा मिठो गीत राख्छौं, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत निशब्द चलचित्रगीत रहेको थियो। सङ्गतो ढाफोके सबोकलमा स्नेह कटुवाल, कपिल पौडेल लिरिक्समा रहेको छ ओम सेन्चुरी, म्युजिकमा महेश विक्रम पाण्डे रहेको छ, रिमिक्समा श्रीवा रहेको छ, दिनेश राजबहाग रहेको छ। सो गीत हामीले कार्यक्रममा राखेर शून्य सौगातको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 048 40 40 26 फोन गरेर आजको समयमा तपाईँले सहभागिता जनाउनुहोस्। हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौं। एकदमै सजिलो छ, योभन्दा पहिले पनि हामीले सोधेका हुन सक्छौ, प्रश्नहरू दोहोरिएका पनि छन् र तपाईँले सहभागिता जनाउनुहोला, प्रयास गर्नुहोला। तपाईँको लागि हाम्रो अप्सन पनि रहेको छ, तपाईँले हामीले चारवटा अप्सन दिनेछौ र त्यसमा तिमबाट चाहिँ कुन चाहिँ सही उत्तर हो भन्ने छानेर चाहिँ तपाईँले प्रतिक्रिया दिनुपर्ने हुन्छ। र यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। र जो साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोस्, तपाईँले प्रयास गर्नुहुँदाखेरि चाहिँ सिक्ने मौका पनि पाउनुहुन्छ। भर्खरै निरन्तर कार्य तपाईँले पढ़ाईमा ध्यान दिँदै हुनुहुन्छ भने तपाईँको लागि सहज पनि हुनेछ। र फटाफट फोन गर्नुहोला, तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 048 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नेपाल।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म त सिखालटेबाट दर्लामी मगर श्याम।
0: दर्लामी मगर श्याम बोल्नुभयो?
1: हजुर।
0: के छ हजुरको खबर?
1: मेरो एकदम ठिकै छ।
0: यता पनि एकदम ठिक छ। हामी सापटाडातिरको खबर पनि मजाले काम लागिरहेको छ। अरू सुनाउनुहोस्, खाना त भइसक्यो होला है?
1: खाना खाएर बसिरह भन्नुभएको
0: छ। खाना खाएर बसिराख्नु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: भर्खर
0: सुन्नुभयो, ठिक छ। योभन्दा अगाडि सुन्नु भएको थियो कि थिएन त? कहिलेकाहीँ यसो समय मिल्दा सुनेर साथी हुन्थ्यो, कुराकानी चाहिँ पहिलोचोटि जस्तो लाग्यो होइन?
1: पहिलोचोटि
0: नै हो, ठिक छ। अनि कार्यक्रम सुनिरहँदा के कसो लाग्छ यसो भन्नुहोस् न, हामीलाई पनि सल्लाह सुझाव दिनुपर्नेछ भने दिनुहोस्।
1: खासै त्यस्तो छैन, एकदम राम्रो लाग्छ।
0: राम्रो लाग्छ है? ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौ।
1: हुन्छ।
0: ल ठिक छ, हामीले आज के गर्छौ भनेर त हजुरले थाहा भइसक्यो होइन? ठिक छ, एकदमै सजिलो छ। यदि आएन भने पनि केही छैन, फ्यासल गर्न पाउनुहुनेछ र हामीले तपाईँलाई अप्सन पनि दिनेछौँ, चारवटा अप्सन हुनेछ। तपाईँले सही उत्तर चाहिँ छानेर हामीलाई उत्तर चाहिँ दिनुपर्ने हुन्छ है त? ठिक छ। विश्वमा सबैभन्दा बढी कार बनाउने कम्पनी कुन हो? अप्सन ए रहेको छ टोयोटा, र त्यस अप्सन बी रहेको छ होन्डा, अप्सन सीमा रहेको छ बीएमडब्ल्यू र अप्सन डीमा रहेको छ डिमलर एलजी। अप्सन ए भन्नुहुन्छ?
1: हजुर।
0: ठिक छ, हामी कम्प्युटरबाट चेक गर्छौँ है त। सञ्जय
1: हजुर,
0: के भयो जस्तो लाग्यो?
1: खासै
0: सुन्नुभएन, एकदम मिलाउनु भएको छ है हजुरले, मिलेको छ उत्तर, सही उत्तर दिनुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद र साथी सङ्गीलाई पनि सम्झनुहोस् है त।
1: सर्वप्रथम हजुरलाई हजुरको सुनेर भन्नु सम्पूर्णलाई।
0: हवस् त, नमस्कार। आउनु थियो श्याम दर्लामी श्याम मगरजी हुनुहुन्थ्यो, उहाँले पनि प्रश्नको उत्तर दिएर छुटिसक्नु भएको छ। भालु तपाईँको रहेको छ 048 40 40 26 फटाफट फोन गरेर तपाईँ सहभागिता जनाउनुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी। हजुर
0: नमस्कार, देवजी बोल्नुभयो?
2: हजुर हजुर, म बोल्दैछु। आज पहिलोचोटि है दिदीहरूसँग सबै कार्यक्रमहरू आज बोलिराखेको थिएँ, आज यो कार्यक्रममा चाहिँ आज पहिलोचोटि नै बोल्दैछु भन्नुपर्छ है त,
0: पहिलोचोटि है। ठिक छ, अब आउनुपर्छ नि त, सबै कार्यक्रममा सहभागिता जनाउनु पर्छ नि होइन?
2: हजुर हजुर, आज चाहिँ म चाहिँ कतै गएको पनि छुइनँ, सङ्गति थियो, आज बिहान पनि सजिरहेको छुइनँ, त्यही भएर घरमै बसिरहेको हुनाले अनि कार्यक्रम सुन्नु पनि पाएँ।
0: सुन्नुपर्छ है त केही छैन. अब कार्यक्रम यसरी सहभागिता भएर हामी कतै जान सकेनौँ भने पनि हाम्रो सहारा भने जस्तै हाम्रो रेडियो छ होइन. अब दिक्क लागेको बेलामा पनि रेडियो सुनेर आनन्द लिने होइन आफ्नो दिक्कपनलाई चाहिँ हटाउने कुराहरू भइराखेको छ. र एकदमै घामले यता चाहिँ चर्किरहेको छ. मौसमको कुरा गर्नुपर्दा चाहिँ त्यहाँ के कस्तो छ त?
2: हजुर हजुर पक्कै पनि
0: यता चाहिँ घाम चर्केको छ त्यता के कस्तो छ भनेर सोधेँ मैले.
2: हजुर घाम लाग्छ है मौसमको कुरा गर्नुपर्दा त्यतातिर. अनि त्यता दिदी लगायत रामेश्वरतिर कस्तो के छ सुनाउनु?
0: यता पनि एकदम चर्को चर्को घाम लागिरहेको छ. समग्रमा सबै ठिक छ भन्नुपर्छ. ल हामी कार्यक्रमतर्फ लाग्यौ कि केही नयाँ नौलो खबर छ सुनाउनु पर्ने कुराहरू छ भने सुनाउनुहोस् है त.
2: हुन्छ दिदी हजुर कार्यक्रमै तर्फ नै लागौँ है. त्यस्तो खासै नयाँ नौलो त अब भएछ नै हाल्छु नि म दिदी हजुरहरूलाई.
0: ठिक छ त्यसो भए हामी प्रश्नतर्फै लाग्छौँ. समय पनि सुरु हुन्छ. बिहान मात्र फूल पार्ने चरा कुन हो? अप्सन ए ढुकुर, अप्सन बी काग, अप्सन सी हाँस, अप्सन डी परेवा. बिहान मात्र फूल पार्ने चरा कुन हो? अप्सन ए ढुकुर, अप्सन बी काग, अप्सन सी हाँस, अप्सन सी परेवा. कुन चाहिँ सही उत्तर हो? ढुकुर भन्नुहुन्छ. ठिक छ हामी कम्प्युटरमा चेक गर्छौँ है त. देवजी के भयो जस्तो लाग्यो? ल ठिक छ यसको सही उत्तर रहेको छ हाँस है त. ठिक छ प्रयास होस् हाम्रो मिलाउनु पर्छ भन्ने पनि छैन. प्रयास गरिसकेपछि अब थाहा भयो नि त होइन. अब हामीले केही जान्ने कुरा पनि जान्नलाई पनि अवसर पाउँछौ नि देवजी. सबै कुरा मिल्छ हामीले सफलता मात्र प्राप्त गर्नु सबै कुरा ठुलो हो भन्ने कुरा सोच्नुहुन्न होइन. प्रयास पनि सबभन्दा ठुलो चाहिँ हो भनेर सोच्नुपर्छ है त. ल कार्यक्रममा आउनुभयो एकदमै धेरै खुसी लाग्यो. देवजीसँग कुराकानी गर्नु पाउँदा पनि आगामी वर्षमा पनि आउँदै गर्नुहोला. अहिलेको बसाइबाट हामी छुटौँ है त. हवस् नमस्कार. आउनुहुन्थ्यो देवजी. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउनुभयो. पालो तपाईँको रहेको छ 0048 40 0026 फोन गरेर तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला फेरि कोही पनि अर्को साथी पनि आउनु भएको छ उहाँलाई म स्वागत गर्छु. नमस्कार.
3: हेलो दिदी नमस्कार.
0: नमस्ते नमस्कार हजुर. हाम्रो यो आवाज सिन्धुलीदेखि कि कता जस्तो लाग्यो? अनिताजी बोल्नुभयो? अनिता बोल्नुभयो कि अन्य साथी बोल्नुभयो? दिपा श्रेष्ठ हाम्रो अनिताजी र दिपाजीको आवाज एउटै एउटै सुनिन्छ कुन हो भनेर झुकिन्छु म. धेरै पछि सहभागी त जनाउनु भयो. दिपाजीको खबर के छ सुनाउनु न सर्वप्रथम चाहिँ. मेरो पनि खबर एकदम ठिक छ. अनि हाम्रो दिपाजीलाई सन्चो छैन कि के हो? सुतेर उठ्नुभएको त्यही भएर चाहिँ आवाजमा अलिकति फरक आएको हो. ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो. अनि अन्य बसाइमा के गर्नुहुन्छ आजकल? केमा व्यस्त हुनुहुन्छ?
3: आजकल त्यो काम के भन्नुपर्छ है दिदी हजुर.
0: बसी बसाइ नै हो? ल ठिकै छ. बस्ती बसाइमा हामीलाई सुन्नुहुन्छ नि कार्यक्रममा सहभागिता कमै भए पनि? सुन्ने गर्नुभएको छ. हामी कार्यक्रमतर्फ
3: लागौँ.
0: ठिक छ तपाईँको लागि प्रश्न राख्दैछौ. ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई उत्तर पनि दिनुहोला है त. छुदा पुच्छर र खसालले जीव कुन हो? अप्सन ए माकुरा, अप्सन बी माउसुली, अप्सन सी छेपारो, अप्सन डी बिच्छी. कुन चाहिँ हो? बिच्छी भन्नुहुन्छ. ठिक छ हामी कम्प्युटरमा चेक गर्छौँ है त. दिपाजे के भयो जस्तो लाग्यो? यसको सही उत्तर चाहिँ माउसुली रहेको छ है त। ल कार्यक्रम आउनुभयो, धेरै धेरै धन्यवाद हजुरलाई। आगामी बसाइमा पनि आउँदै गर्नु होला, अहिलेको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो दिपा श्रेष्ठ, हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद। त्यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
9: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम एकदमै मिठो गीत चमेलीको पोइ चलचित्रको नाम रहेको थियो भने गीत रहेको थियो माया मान्छौ र एकदमै मिठो गीत हामीले कार्यक्रममा राख्यौं। त्यसपछि छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना गर्की भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हाईले। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार
1: दिदी हजुर। नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभ नाम बोल्नु भयो के छ भावनाजीको खबर मेरो पनि खबर एकदम ठिक छ राम्रो छ रमाइलो छ रमाइलो छ मौसमको कुरा गर्नु पर्दा यस्तै छ अनि हजुरसँग यसरी कुराकानी गर्नु पाउँदा झन् हामी एकदमै धेरै खुसी पनि छौँ। के छ हजुरको खबर सुनाउनुहोस् के गर्नुहुन्छ केमा व्यस्त हुनुहुन्छ आजकल?
1: आजकल त्यस्तो केही न स्कुल जान्छु पढ्नलाई भन्नुपर्छ है दिदी हजुर।
0: पढ्नलाई स्कुल जानुहुन्छ अनि आज चाहिँ बिहानको समयमा पढाइ चाहिँ
1: होइन दिउँसो नै हुन्छ नगएको
0: आज चाहिँ नजानु भएको
1: हजुर।
0: कतिमा पढ्दै हुनुहुन्छ त?
1: टेनमा
0: पढ्दै हुनुहुन्छ ला राम्रोसँग पढ्नु होला। आज चाहिँ किन नजानु भएको त? आज चाहिँ सन्चो भएन त्यही भएर जानु भएन र कार्यक्रम सुन्दै हुनुहुन्थ्यो सुन्दै हुनुहुन्छ खुसी लाग्यो। अरू केही छ त भन्नलाई? ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त। ल थाहा छ नि आज के गर्नुपर्छ भन्ने कुरा त तपाईँको लागि समय पनि सुरु हुन्छ र तपाईँले उत्तर सोचेर दिनुहोला है त। कालो जिब्रो हुने प्राणी कुन हो? अप्सन ए सिंह, अप्सन बी भालु, अप्सन सी जलगैडा, अप्सन डी जिराफ। कुन चाहिँ सही उत्तर होला? जलगैडा भन्नुहुन्छ। ठिक छ हामी कम्प्युटरमा चेक गर्छौँ है त। भावनाजी के भयो जस्तो लाग्यो? ल यसको सही उत्तर रहेको छ जिराफ है त। कार्यक्रममा आउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद। आगामी बसैमा पनि आउँदै गर्नु होला अहिलेको बसैबाट हामी छुटौँ। हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो सिन्धुलीबाट। उहाँलाई विशेष धन्यवाद प्रयास गर्नु भएको छ। सालो तपाईँको रहेको छ 048-40-40-0026 तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी सन्चै हुनुहुन्छ?
0: नमस्ते नमस्कार सन्चै छु भन्नुपर्छ है। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट सुरेश।
0: धादिङबाट सुरेश
2: गिरी? गिरी
0: सुरेश गिरी भन्नुभयो
2: हजुर दिदी।
0: के छ अनि सुरेशजीको खबर?
2: मेरो त छ दिदी यता बादलले पानीवाला जस्तो मौसम कुरा गर्दाखेरि चाहिँ यतातिर मौसम कस्तो बताउनु न।
0: ल यताको त मजाले घाम लागिरहेको छ भन्नुपर्छ। चर्को चर्को घाम थियो अहिले चाहिँ अघिसम्म चाहिँ अहिले चाहिँ अब के भएको छ अहिले चाहिँ थाहा छैन होइन म अनिहरूभित्र छु। अघिसम्म चाहिँ एकदम चर्को घाम लागिरहेको थियो। अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ है। खाना लिनुभयो
2: हजुर?
0: खाना लिनुभयो?
2: मैले खाना खाइसकेँ हजुर।
0: मेरो पनि खाना भइसकेको छ है त। अनि कार्यक्रम कतिको सुन्ने गर्नु भएको छ?
2: मैले पहिला नै सुनिरहेको थिएँ अनि अहिले पनि गरेर प्रोग्राम आइरहेछ अनि कल आइहाल्यो दिदी।
0: ठिक छ अनि कार्यक्रम सुन्दै हुनुहुन्थ्यो योभन्दा अगाडि?
2: योभन्दा अघि त सुनेको थिइनँ।
0: अहिले सुन्नु भएको छ है?
2: हजुर अहिले त सुनिरहेको छु।
0: अहिले सुनिराख्नु भएको छ। आजको विषयवस्तु के छ के गर्नुपर्ने भन्ने कुरा थाहा छ? कार्यक्रमतर्फ लागौ है त। ठिक छ सजिलो प्रश्न रहेको छ सोचेर उत्तर दिनु होला। नेपालको राष्ट्रिय गानका लेखक को हुन्? अप्सन ए रहेको छ लक्ष्मी प्रसाद देवकोटा, अप्सन बी रहेको छ सत्य मोहन जोशी, अप्सन डीमा रहेको छ भीमसेन थापा, अप्सन सीमा रहेको छ प्रदीप कुमार राई। अप्सन कतिको चाहिँ सही उत्तर होला?
2: यो प्रदीप कुमार राई।
0: प्रदीप कुमार राई भन्नुहुन्छ?
2: हजुर हजुर।
0: ल ठिक छ, हामी कम्प्युटरमा सिक्छौँ है त। सुरेशजी
2: हजुर,
0: के भयो जस्तो लाग्यो?
2: मिल्यो
0: मिलेको छ है, प्रदीप कुमार राई नै रहेको छ। हजुरलाई धेरै धेरै धन्यवाद। साथी सङ्गीलाई पनि सम्झनुहोस् है त।
2: कसलाई रे दिदी?
0: साथी सङ्गीलाई, तपाईँको साथी सङ्गीलाई सम्झनुहोस् भनेको मैले।
2: ए सर्वर हजुरको लागि। अनि प्राविधिकमा को हुनुहुन्छ?
0: हाम्रो ललिता श्रेष्ठ हुनुहुन्छ है त।
2: ललिता दिदीको लागि अब हजुर यो हजुरको रेडियो होल युनिटको लागि होइन, अनि मलाई सुरेश गिरी भने चिन्ने नचिन्ने सम्पूर्णलाई अब बन्ने गीत चाहिँ अब सुनाउन चाहन्छु, म पनि सुन्न भन्न चाहन्छु दिदी।
0: ल आजको सेवा हामी छुटौँ,
2: बाई बाई दिदी।
0: हवस् त नमस्कार। उहाँ सुरेश गिरीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैन, समय कम छ, अब चाहिँ समय सकिन लागिसकेको छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला हामीलाई धेरै साथीहरूले सन्देश पठाउनु भएको छ। हुनुहुन्छ अञ्जना शङ्कर राईजी हुनुहुन्छ, मिस्युअल भन्नुभएको छ। त्यसै गरी हिराबहादुर लगाईजी हुनुहुन्छ, नमस्ते श्री सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ। टेकु छेत्रीजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार गुड आफ्टरनुन, हजुर आरामै आरामको कामना साथ सुन्दैछु है, तनाउबाट अब बस्ने मिठो गीत हजुरको रेडियो होल युनिट लाएर सम्पूर्ण साथीहरूको लागि जय स्नेह सौगात। र साथीले उत्तर दिनुभएको उत्तर हजुरले पनि भनिदिनु न भएमा चाहिँ स्पष्ट हुने थियो भन्दै हुनुहुन्छ, पक्कै पनि हामी भन्नेछौँ है त। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो। कार्यक्रम राम्रो लाग्छ नाना, अब बस्ने गीत मार्फत सम्झिनु पर्दा दिदी हजुरको लागि, दिदी परिवारको लागि र साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ सम्झना प्रधान, दर्नाल मेनुका, सरिना शर्मिला शर्मिला, त्यसै गरी बुनु रमिता श्रेष्ठ, बुनु हुनुहुन्छ प्रशंसा युजन, त्यसै गरी भाइ विशाल तामाङ, सबिन श्रेष्ठ, रमिला तामाङ दिदी हुनुहुन्छ, रमा तामाङ, त्यसै गरी सानो प्रमिला तामाङ हुनुहुन्छ, र सबैको लागि धेरै माया धेरै सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विनिता दाहाल सुवेदीजी हुनुहुन्छ, हेलो दिदी के छ खबर? म चाहिँ विनिता दाहाल सुवेदी धनकुटाबाट चाहिँ सम्झना छ सम्पूर्ण साथीलाई भन्दै हुनुहुन्छ। राजु सुनामजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है सालुबाट, विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ। त्यसै गरी मिना माया घिसिङजी हुनुहुन्छ, मिस यु अल दिदी भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ उहाँले हिराबहादुर लकाईजीलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी बाबुराम मगरजीले पनि लेख्नु भएको छ, दिदी नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु ओखलढुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबियाबाट सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी कुमारी मुहाङ लवातीजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। आजको बसाइमा कार्यक्रममा सहभागिता जनाउनु भएको थियो दर्लामी मगर श्यामजी हुनुहुन्थ्यो, देव माझी, त्यसै गरी दिपा श्रेष्ठ, भावना श्रेष्ठ, सुरेश गिरीजी हुनुहुन्थ्यो, उहाँहरू पाँचैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कतिपय साथीले मिलाउनु भयो भने कतिपय साथीले प्रयास गर्नुभएको छ, उहाँहरू सम्पूर्णलाई एकमुष्टमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधि बढ़ बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास आजको बसाइमा कार्यक्रममा सहभागिता जनाउनु भएको थियो दर्लामी मगर श्यामजी हुनुहुन्थ्यो, देव माझी, त्यसै गरी दिपा श्रेष्ठ, भावना श्रेष्ठ, सुरेश गिरीजी हुनुहुन्थ्यो, उहाँहरू पाँचैजनालाई

पेजबाट आफ्नो आफन्तजन साथी सिंहलाई सम्झना सन्देश पठाउनु भयो। सम्पूर्ण साथीहरूलाई एकमुष्ट धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिसनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो चलचित्रको गीत छोड्दै आजको कार्यक्रम सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना घड़की पनि बिदा हुन्छु। तपाई रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: तिम्रो सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।

0: जुर्कू रेडियो 102.1 मेगाहर्ट्ज।
1: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसन

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0-48-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हामीले मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछा। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
4: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
3: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
4: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
3: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
4: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
3: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848 590 530।
4: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 9740269699।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 98-54-0141-575, 98-41-96-0669, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
5: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
11: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402939, 0485402933 र 98540402939। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी कागजातहरू,
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
7: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
7: फलफूल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
7: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तामाको CFM 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको हो। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे, तर प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको 81औं महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्कदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराइएको छ। प्रधानमन्त्री बालुवाटारमा सिधै विमानस्थल जाने र विशिष्ट कक्षी हुँदै विमानतर्फ जाने तयारीमा रहनु भएको हो। राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डल सहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिएको छ। उहाँले मलेसियाको रोजगारीको क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समूह कक्षसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थानीय समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनु भएको छ। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालीन नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 वटालाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो। निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिगत नाम हटाउन तथा दावी विरोध दर्ता गर्नका लागि असोज 12 गतेसम्म समय सीमा निर्धारण गरेको हो। सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ 15 गतेसम्म नाम दर्ता गराएका मतदाताहरूको नाम विवरण समावेश गरिएको छ। नामावलीमा नाम थर वा जन्ममितिमा कुनै त्रुटि भए मतदाताले आयोगको वेबसाइट मार्फत अनलाइन नै सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभएको छ। आयोगले हाल 2 विधि मार्फत मतदाता नामावली संकलन तथा अद्यावधिक गरिरहेको छ। राष्ट्रिय परिचय पत्र एनआईडीमा आबद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणाली मार्फत नै आफ्नो तस्विर तथा बायोमेट्रिक विवरण पेश गर्न सक्ने भएका आयोगले जनाएको छ। परिचय पत्रमा आबद्ध नभएकाहरूले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ। दिएको समयावधि व्यक्तिगत विवरण सच्याउनका साथै नामावली शुद्धिकरणका लागि समेत उपयोग गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभएको छ। आयोगले तोकिएको म्यापभित्र प्राप्त हुने निवेदन तथा दावी विरोध उपर आवश्यक छानबिन गरी मतदाता नामावलीलाई अन्तिम रूप दिने जनाएको छ। रसुवा र नुवाकोट सहित देशका 22 जिल्लामा मंगलबार पनि आकस्मिक बाढ़ीको जोखिमको पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना ठूला नदीमा पानीको बाव उल्लेख्य बढ़ने सम्भावना रहेको जनाएको छ। मंगलबार
ताप्लेजुङ पाँचथर सुनचरी मोरङ तेह्रथुम शङ्कर सुभाषलु कुम्बु धनगुडा भोजपुर खोटाङ दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक काठमाडौँ भक्तपुर ललितपुर भगवानपुर रसुवा नुवाकोट धादिङ गोर्खा र आसपासका जिल्ला भई बहने सोचाना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। सोही जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाले केही ठूला नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। हृदय सिद्धि यातायातको B5/42/74 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालक उपचारको क्रममा किर्तिपुरको वर्ण अस्पतालमा आज बिहान निधन भएको हो। ज्यान गुमाउनेमा भगवानपुरको इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसके दिलीप घिमिरेले जानकारी दिनुभएको छ। मृतक चालक गएको वर्ष कार्तिकमा बालाझुमा बस पल्टिँदा तीनजना घाइते भएको घटनामा संलग्न रही फरार रहेको प्रहरीले जनाएको छ। तामाङले सुनिल तामाङको नाममा जारी भएको गाड़ी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। तीन महिना अघि काठमाडौँको मूलबानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दावा तामाङको नाममा जारी भएको चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ। त्रिपुरेश्वर घटनामा पनि दावा लामाको नाममा रहेको गाड़ी चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा मृतक चालकले दावा लामाको नाममा रहेको ब्याङ्क खाता तथा नागरिकता समेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला 1300 रूपियाँले घटेको सुनको मूल्य आज तोलामा 1700 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघले मंगलबार आज सुन प्रति तोला 3,02,200 रूपियाँमा किनबेच भइरहेको जनाएको छ। सोमबार सुन प्रति तोला 3,03,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रति तोला 4,805 रूपियाँमा कारोबार भएको थियो, तर चाँदी आज तोलामा 4,775 रूपियाँमा किनबेच भइरहेको छ। यो मूल्य सोमबारको तुलनामा प्रति तोला 30 रूपियाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंश 4,347 अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। नेपाली महिला कबड्डी टोलीले जापानमा जारी 20 एसियाली खेलकुदको आफ्नो पहिलो खेलमा थाइल्याण्ड विरूद्ध 46-43 रोमाञ्चक जित निकालेको छ। टोकाई सिटिजन जिम्नेसियममा मंगलबार समूह बी अन्तर्गतको खेलमा नेपालले शानदार पुनरागमन गरेको हो। नेपाली महिला टोली चीनमा भएको गत संस्करणको 19 एसियाली खेलकुदको काँस्य विजेता समेत रहेको छ। खेलमध्ये एक नेपाली महिला कबड्डी टोलीले उत्कृष्ट पुनरागमन जित्दसँगै एसियाली खेलकुदको शुरूआत गरेको छ। पहिलो हाफमा 15-24 पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै 3 मिनट बाँकी सदा पुनरागमन गरेको हो। नेपालले 39-39 बराबरीमा भेटाएको छ। त्यसपछि लगातार अंक जोड्दै नेपालले अग्रता लिएको छ। दोस्रो हाफमा नेपालले थाइल्याण्डलाई 2 अल आउट गर्न सफल भएको छ। हवस् त अहिलेलाई दिउँसो 2 हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
5: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
4: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
5: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
4: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
5: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
4: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848-590-530।
5: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफेम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सुक्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज मंगलबारको बसाई आजको बसाईमा तपाईँको बाजमा हामीले आधुनिक गीतको ट्र्याक लिएर आएका छौं। ट्र्याक सुनेर तपाईँले कुन गीत हो कसले गाउनु भएको हो भने चिन्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 048 40 40 0026 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मनसुने गीतहरू हिरकोही आफ्नो हुँदैन. प्रमोद खरेलको आवाजमा रहेको मिठो गीत राख्यो र त्यसमा लिरिक्स म्युजिकमा रहेको छ सुनिल बिसी, एरेन्जमेन्टमा रहेको छ विशाल निरौला रहेको छ. सगीत हामीले कार्यक्रममा राखेर रोसाई तपाईँको शुरूआत गरिसकेका छौं. अब पनि पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर तपाईँले सभा एक गर्नुहोला. आज चाहिँ मंगलबारको बसाई हामीले आधुनिक गीतको ट्र्याक लिएर आएका छौं. ट्र्याक सुनेर तपाईँले गीतको नाम र कसले गाउनु भएको गायिकाहरूको नाम भन्नुपर्ने हुन्छ. तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुन्छ. तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रममा वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रममा सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु. र यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कमेन्ट प्राप्त भएको छ. अम्बिका मगर्जी हुनुहुन्छ, मिस यू अल माई फ्रेण्ड भन्नुभएको छ. र त्यसै गरी सुरेन्द्र बानियाजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दै हेर्दैछु. नेपालगंज भागे हाल चाहिँ भक्तपुर भरतपुर चितवनको मिलन चौकदेखि चाहिँ कार्यक्रम सुन्दैछु. सबै मित्रमा मिठोमा सम्झना छ, साथीहरूलाई पनि सम्झना सन्देश छ भनेर चाहिँ छुटिन्छु भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद. त्यसै गरी विष्णु आचार्यजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र कार्यक्रम अनिहरू भइराखेको छ. तपाईँले कार्यक्रम कहाँबाट सुन्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ यो समयमा, उकाली उराली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला. अभियसली कामतिर पनि व्यस्त हुनुहुन्छ होला. तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहनुहोला र तपाईँले प्रयास गर्न सक्नुहुनेछ. आजको बसाइमा तपाईँले मिलाउनु पर्छ भन्ने छैन, प्रयास गर्नुहोला पनि भन्न चाहन्छु. र कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमकोमा अर्को एउटा मिठो गीततर्फ लाग्छौं. गीतपछि हामी फेरि आउनेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रममा एकदमै मनछुने गीत रहेको थियो यो भाग्यमा खोट छ प्रमोद खरेलको आवाजमै रहेको गीत रहेको थियो। लिरिक्स म्युजिकमा रोशन सिंह रहेको छ, एरेन्जर विशाल निरौला रहेको छ। सो गीत हामीले कार्यक्रममा राख्यो। पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर तपाईँले पनि सहभागिता जनाउनुहोला। आजको बसाइमा हामीले चाहिँ ट्र्याक लिएर आएको छौ, तपाईँले ट्र्याक सुनेर गीतको नाम र कसै गाउनु भएको गायककारहरूको नाम भन्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: विनिता दाहाल
0: जी बोल्नुभयो। के छ विनिताजीको खबर?
1: ठिकै छ,
0: ठिक हुनुहुन्छ है? खाजा लिनुभयो त? मेरो पनि बाँकी नै छ, सँगै खानुपर्छ है त। ल, यो समय के गर्दै हुनुहुन्छ त? बसी बसाइमा हुनुहुन्छ? ल ठिकै छ। आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ हजुरलाई? त्यसो भए आज चाहिँ हामीले तपाईँको माझमा ट्र्याक राख्छौँ, ट्र्याक सुनेर चाहिँ कुन गीत हो अनि कसले गाउनु भएको छिन्नु पर्ने हुन्छ है त। तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् है।

0: Günüt Azim.
1: Hadi.
0: Sen ne bayo?
1: Şöyle.
0: Ne bayanızda? Kasley gavunu bayko? Ani git ko nam pani bayanızda?
1: Parma kharel tolago.
0: Gayga se pramod kharel bayanu bayo?
1: Hadi.
0: Ani git ko nam?
1: Git
0: ko bol. Teka ate bidye na. Ha bayo na? Hadi. Rashi sa antim samasundi हाउस नमस्कार वाउनुन्थ्यो पिनिता दहाल जी हुनुहुन्थ्यो उहाँले फ्रेस गर्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पाले तपाईको रहेको छ 40 40 26 मा तपाईले पनि सहभागिता जनाउनु सही ट्रयागामी कार्यक्रममा राख्ने छौ दामोदर गेवाली जीले पनि नमस्कार हजुर म दामोदर गेवाली रुरु चार गुल्मीको मान्छे आज भारतको केरला राज्यबाट सुन्दै छु अब बस्ने गीत मार्फत हजुरको सम्पूर्ण युनिट घर परिवार अनि सम्पूर्ण साथीहरूमा चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ मलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार साथी हुनुहुन्छ छुटिसक्नु भएको छ साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउने प्रयास गर्नुहोला त्यसै गरी हुनुहुन्छ तामाङनी मायाजी हुनुहुन्छ नमस्कार दी म कोपिला तामाङ हो कार्यक्रम सुन्दैछु बनेपादेखि कार्यक्रम राम्रो लाग्छ समयले साथ दिएसम्म सुन्ने गर्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो
0: नमस्ते नमस्कार हजुर हाम्रो दिपाजी बोल्नु भयो कि अन्य साथी भन्नुभयो
2: हजुर दिपा नै हो भन्नुपर्छ है दिदी हजुर
0: के छ अनि हाम्रो दिपाजीको खबर
2: एकदमै ठिकै हुनुपर्छ अनि दिदी हजुरको के छ सुनाउनु
0: मेरो पनि खबर एकदम ठिक छ हाम्रो त कुराकानी 12 बजेको समयमा नै भएको थियो जस्तो लाग्यो अनि अहिले चाहिँ के गर्दै हुनुहुन्छ
2: बस्दै
0: कार्यक्रम
2: सुन्दै
0: हुनुपर्छ
2: है दिदी हजुर
0: कार्यक्रम सुन्दै बसी बसाई भन्नुभएको छ उठ्नु भयो अहिले चाहिँ
2: हजुर
0: अनि खाता लिनु भएको छ कि छैन त
2: मेरो खाती नै छ अनि दिदी हजुरको भएको बाँकी छ
0: मेरो पनि बाँकी नै छ अब के समय पछि हुन्छ हजुरसँग यसरी मिठा कुराकानी गरेर सकिसकेपछि हामी खानेछौँ है त त्यतै आउनुहोस् है दिपाजी ठिक छ हामी कार्यक्रम तर्फै लागौ तपाईँको लागि ट्र्याक कस्तो ध्यान दिएर सुन्नुहोस् है त

0: ازي يا نوكازي؟
1: حضرتك
0: سنو بايو؟
1: سني؟
0: لا بانسنا كسي غاونو بايكو اني جيتكو نامباني بانسنا؟
1: غاونو بايكو وانيرا بايسون داكي لتاكي ترموت خوريل بانتو مايلي ابا مونكي اوكي نمال تاهاينا ترى آجالاي ياتي كاريس مانتو جايكسي اني جيسو جيتكو بولتاي बिछोडको करौतीले काट्नु मनै काट्यो
0: बिछोडको करौतीले काट्नु मनै काट्यो भन्नुहुन्छ
1: जाँदा जाँदै मूल बाटोमा दुईजना त फाट्यो भन्ने भन्ने लाग्छ मलाई चाहिँ अब हुनु र नहुनु थाहा छैन यही भन्छ आजलाई चाहिँ म आधिकारिक यसैलाई
0: भन्छु ल ठिकै छ हामी अन्तिममा पनि राख्छौँ अन्तिममा पनि कसले गाउनु भएको गीतको नाम पनि के हो भनेर म तपाईँलाई जानकारी गराउँछु सुन्दै गर्नुहोस् है त ठिक छ गेस नै गर्ने हो मिल्छ मिल्दैन होइन हजुरले भनेको थियो नि अब झटार हान्दाखेरि अब झर्सेको झर्दैन त्यो थाहा छैन तर झटारो चाहिँ हानेको है
1: हजुर
0: ठिक छ कहिले कहिले झटारो हान्दाखेरि नै सही ठाउँमा चाहिँ लाग्छ होइन हामीले जुन कुरा प्राप्त गर्न खोजेको छौँ त्यो कुरा पनि प्राप्त हुन्छ यसै हो अन्तिमसम्म कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो जानुका मगरजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने हामी कार्यक्रममा एउटा अर्को फेरि मिठो गीत बस्छ त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम भेट गीत गुण भोल्यो पितलको सुन पायो होला सरिका घिमिरेको आवाजमा रहेको यो मिठो गीत हामीले राखिसकेका छौँ। लगभग कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर।
0: नमस्कार दिदी। नमस्कार, के छ खबर? आराम हुनुहुन्छ नि? आउनुहोस् न हजुरहरू, यसरी आउनुभयो भने हामीलाई कति धेरै खुसी लाग्छ। हजुरहरू आउनु भएन भने मात्रै दुःख लाग्ने, आउनुभयो भने त धेरै खुसी लाग्छ। अनि सुनाउनुहोस् अरू खबरहरू।
1: अरू खबर एकदम सबै ठिकै छ भन्नुपर्छ। घाम तर्फको लागिरहेको छ भन्नुपर्छ है दिदी हजुर। अनि खाजा त बाँकी नै छ दिदी हजुरको, हाम्रो सँगै
0: त्यो त छँदैछ। त्यही भएर मैले देवजीलाई चाहिँ कार्यक्रममा आउनुहुँदाखेरि चाहिँ अब खाजा खानु भयो कि भएन भनेर सोधिनँ, किनकि हामी सँगै खाजा खानुहुन्छ, त्यही भएर मैले सोधिनँ है त।
1: हजुर
0: ठिक छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। देवजीले पनि कार्यक्रम सुरुवातीदेखि नै सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर, कार्यक्रम चाहिँ सुरुवातदेखि नै सुनिरहेको छु भन्नुपर्छ। फोन चाहिँ अहिले लाग्यो भन्नुपर्छ है। आज चाहिँ अलिकति मैले ट्राई गर्नु अलि भोलि चाहिँ के भएको नि, खोइ फोन कस्तो लागेन आज भन्नुपर्छ है त।
0: कहिले काहीँ त्यस्तै हुन्छ, साथीहरू पनि धेरै प्रयास गर्नुभएको हुन्छ, त्यो भएर पनि नलाग्न सक्छ। र हजुरको अन्तिममा भए पनि फोन लागिसकेको छ, खुसी हुनुपर्छ नि। अन्तिममा भए पनि होइन हामीसँग कुराकानी गर्न पाउनु भयो। अब आज लिएर आएको ट्र्याक मार्फत कसले गाउनु भएको, गीतको नाम के हो भन्ने कुरा पनि हामीलाई सुनाउनुहुन्छ होइन। खुसी लाग्छ, अन्तिममा भए पनि केही छैन, फर्स्टमा र अन्तिममा हुनु, हामीले सही उत्तर दिनुपर्ने नै हो होइन।
1: हजुर हजुर, फोन त बल्ल बल्ल आउनु त आएँ नि, अब कार्यक्रममा चाहिँ उपस्थित भएर अब मिल्ने नमिल्ने चाहिँ आफ्नो ठाउँमा छ होइन, अब नमिल्नु पनि सक्ला है।
0: अब त्यो मिल्नु नमिल्नु भन्ने केही छैन, म सही उत्तर दिन्छु भन्ने प्रयासमा आउने हो होइन। अब मिल्नु नमिल्नु भनेको कुरा है, ठाउँमा छ मिल्नै पर्छ भन्ने पनि छैन, हाम्रो प्रयास हो होइन, हामीले प्रयास गर्न पाउँछौँ होइन।
1: हजुर हजुर,
0: ठिक छ, हामी कार्यक्रमतर्फ लागौँ। तपाईँको लागि ट्र्याक बस्छौँ, ध्यान दिएर सुन्नुहोस् अनि हामीलाई कसले गाउनु भएको अनि गीतको नाम पनि भन्नुहोस् है त।
1: हुन्छ, राख्नु न ट्र्याक, अब सुन्नु त सुनेको अगाडिदेखि नै फेरि सुन्न चाहन्छु है त।
0: ल हस् हुन्छ।

0: De 100.
1: हजुर दिदी
0: सुन्नुभयो?
1: एकदम मजाले सुने सुने किने जस्तो पनि लाग्यो म भन्ने प्रयास गर्छु अब घटाएर है दिदी
0: खास हुन्छ भन्नुहोस् न
1: हुन्छ प्रमोद खरेलको आवाजमा रहेको हाँस्दा हाँस्दै मेरो आँसु खोसियो भन्ने गीत भन्न चाहन्छु है म चाहिँ
0: ठिक छ हाँस्दा हाँस्दै मेरो आँसु खोसियो
1: हजुर प्रमोद खरेलको आवाजमा है त
0: हस् हुन्छ अब के रहेछ म पनि कार्यक्रमको अन्तिमतिर छु अब भनिहाल्छु हजुरले सुन्नुहुन्छ अनि सोही गीत पनि बज्छ अन्तिमसम्म सुन्दै गर्नुहोस् है त
1: हुन्छ मेरो साथी निर्मला पौडेलले पनि नमस्ते सुनाइदिनु है भनिएको छ है दिदी हजुरलाई
0: ल उहाँलाई पनि मेरो तर्फबाट धेरै सम्झेको छ अरे भनेर सुनाइदिनुहोस् है त
1: सुन्दै कार्यक्रम अघिसम्म सुन्दै होला भन्न चाहन्छु त
0: ल अहिले पछाबाट हामी छोटोमा है हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो देव महाजीजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ धेरै कमेन्टहरू पनि प्राप्त भइराखेको छ तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि भाषण गर्नुपर्ने हुन्छ यति बेला भने तपाईँले पठाउनुभएका सन्देशतर्फै लाग्छु हुनुहुन्छ साथी धनु गजमेरजी हुनुहुन्छ दिदी नमस्कार म पनि ओखलढुङ्गाबाट चाहिँ धनु गजमेर हो सन्चै हुनुहुन्छ म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ अब बस्ने गीत संगीत हजुरको लागि र मेरो घर परिवार मम्मी बाबा दाई भाइ सम्पूर्णको लागि र साथीहरूमा कुमार श्रेष्ठ कृष्ण सुनवार वीरेन्द्र विश्व शिला अधिकारी जेनिसा श्रेष्ठ अनुमगर पासनायोगी पोखरेल सबिना एलिना सुनवार सम्पाली शेर्पा मौसमा छमी सुर बस्नेत प्रकाश खड्का मदन भण्डारी अस्क्री सञ्जय बस्नेत निशा श्रेष्ठ सागर लामा गोले अविनाश मगर विनिता छेत्री सुनिता सुनवार युनिसा तामाङ मुक्तान रमेश गजमेर रमेश गतानी त्यसै गरी हुनुहुन्छ कविता गतानी सोना कन्दुङमा छेत्री आयु सबैमा सम्झना छ र त्यसै गरी डबिन तामाङ हुनुहुन्छ भाइ सरगम अधिकारी र दबिन तामाङ र शङ्ख लामा नरगी सिंह हेराबहादुर लगाई सबै सबैलाई चाहिँ धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ तनुजीलाई पनि विशेष धन्यवाद त्यसै गरी टेक बहादुर पुमाजी हुनुहुन्छ सञ्चालिका सम्झनाजी नमस्कार म पनि कार्यक्रम सुन्दैछु है उदयपुरबाट दशैं तिहार छठको अवसरमा हार्दिक मंगलमय शुभकामना भन्दै हुनुहुन्छ थ्याङ्क यू सो मच हजुरलाई पनि र त्यसै गरी सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुरीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ खाजा खानुभयो त अनि सन्चै हुनुहुन्छ नि भन्नुभएको छ मेरो खाजा चाहिँ बाँकी छ हामी सन्चै आरामै छौं र उहाँले पनि साथीसँगलाई सम्झना गर्नुभएको छ सम्झना प्रधान दर्नाल मेलुका मनिता दर्नाल त्यसै गरी शर्मिला शर्मिला रमिला तामाङ दादा टिका सुन्दैछु है उदयपुरबाट दशैं तिहार छठको अवसरमा हार्दिक मंगलमय शुभकामना भन्दै हुनुहुन्छ थ्याङ्क यू सो मच हजुरलाई पनि र त्यसै गरी सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दै

प्रशंसा योजन भन्नुभएको छ र त्यसै गरी सबैको लागि चाहिँ मिठो माया सम्झना छ भनिदिनुहुन्छ। सपनाजीलाई पनि विशेष धन्यवाद। र हुनुहुन्छ क्षेत्रीय आयुषले पनि बिसी हल भन्नुभएको छ, अर्को साथी हुनुहुन्छ हामीलाई कमेन्ट पठाउनु भएको छ साथी कमल श्रेष्ठजी हुनुहुन्छ। आज मलाई किरण बाबु पुनको शब्द संगीतमा टिका पुन र मनिषा खड्काको आवाजमा रहेको अनौठो परिचय भन्ने गीत बजाइदिनुहोस् भन्नुभएको छ। आज चाहिँ यो लोकदेरी गीत चाहिँ हामी राख्न सक्दैनौ। तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कार्यक्रम सुन्दैछु। देव आजकोट मनोज भोजेल, सुची आरती लिम्बू भोजेल, लोकिन थेक्लेन लिम्बू, राजन कतिवटा चित्र अघि, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला भने, फूलमाया अङ्कुवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिय लगायत सम्पूर्ण साथीहरू भन्दै छुटिन्छु भन्नुभएको छ। बाबुराम मकरजीले पनि नमस्कार, म पनि कार्यक्रम सुन्दैछु। लुगा पोकली घर भइहाल चाहिँ साउदी अरेबियाबाट चाहिँ कार्यक्रम सुन्दैछु। मेरो घर परिवार साथी सङ्गीमा सबैलाई धेरै धेरै सम्झना माया छ भन्नुहुन्छ। राई पीकेजीले पनि गुड आफ्टरनुन दर्शन नमस्कार हजुर सेवारो, म पनि कार्यक्रम सुन्दैछु मोरङबाट भन्दै हुनुहुन्छ। मोरङ केराबारी टाइप नाउ मलेसिया अबबाट चाहिँ फेसबुक लाइभबाट चाहिँ सुन्दैछु, त्यहाँ कार्यक्रम एकदम राम्रो छ भन्नुहुन्छ। राई सम्झनाजीले पनि हेलो सिस नमस्कार, म पनि सिन्धुली जलकन्याबाट चाहिँ सम्झना हायो प्रोग्राम सुन्दैछु मिस यु अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी विनिता दाहाल सुवेदीजीले पनि नमस्कार हजुर, के छ म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँले चाहिँ खुसबु सुवेदी, रोचना सुवेदी, त्यसै गरी लुके सुवेदी, सुषमा दाहाल, विमला दाहाल, जुमा दाहाल, कुमार दाहाल, त्यसै गरी स्मारिका यका, शर्मिला दाहाल, तुलसा खड्का, जानुका सपागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटवाल, डम्बर ढुङ्गाना भन्नुभएको छ। त्यसै गरी विष्णु खनाला, सुकराज रसाइली, निर्दोष हर्पल, रोशनी पूर्वेली, खुशी ममता पया, शमशेर लिम्बू, कुमार पूर्वेली, कान्छा सुभाष कटुवाल, प्रेम भण्डारी, माधव टुङ्गेल, म मिर बाबा सबैको लागि भन्दै हुनुहुन्छ। बान्तबा जेनुजीले पनि मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ। मिनु लम्तरी मगरजीले पनि नमस्कार, म पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कल्पना तामाङजीले पनि रमन मक्तान तामाङलाई सम्झना गर्नुभएको छ। अब चाहिँ हामी छुट्नुपर्ने हुन्छ। आज हामीले लिएर आएको ट्र्याक रहेको थियो झुटो रहेछ यो संसार झुटो रहेछ आफ्नै छाया भन्ने रहेको छ भने आवाजमा प्रमोद खरेल रहेको छ, लिरिक्समा शंकर कोइराला, म्युजिकमा कस्तो पन्त रहेको छ। स्वर्गीत हामी कार्यक्रममा छ र जो जति साथीहरू कार्यक्रममा सहभागिता जनाउनु भयो र उहाँले प्रयास गर्नुभएको सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद। कार्यक्रम अवधिभर बजेका मिठा गीत संगीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद र प्रविधि समिसनमा साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै आजले ल्याएको ट्र्याकको गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हाउस नमस्कार।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा। बंगालको खाड़ीमा विकसित न्यूनतापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिकाको न्यूयर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत न्यूयर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो। उहाँले सेप्टेम्बर 24 अर्थात असोज 8 गते महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर, जलवायु न्याय, हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने देशका समस्या र पछिल्लो भोटेकोसी बाढ़ीबाट भएको क्षतिका विषय उठाउने तयारी छ। यसपटक प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा परम्परागत औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको छ। भोटेकोसी बाढ़ीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहना अनुसार यस्तो निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरिएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। अहिले काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाडौँ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका केही ठाउँहरूमा वर्षा भएको छ। यस्तै कास्की र लमजुङमा पनि सामान्य पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको अवधिमा सिन्धुपाल्चोकमा 35 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसमविदहरूका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली भोलि रातिदेखि पर्सि बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रको रूपमा प्रवेश गर्ने सम्भावना छ। यो प्रणालीले नेपालमा रहेको मनसूनी र पश्चिमी वायुसँग अन्तर्क्रिया गर्ने सम्भावना भएकाले ठूलो वर्षा हुने मौसमविदहरूको आकलन छ। मौसम विज्ञान विभागका अनुसार भोलिदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़न सक्ने अनुमान छ। पर्सि 9 गतेदेखि भने असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै 9 गतेदेखि असर 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा अझ बढ़ी हुन सक्ने महाशाखाको आकलन रहेको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। यस्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। त्यसै गरी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐन अन्यायपूर्ण र अव्यावहारिक रहेको भन्दै यसप्रति आपत्ति जनाउनु भएको छ। यसैबीच हिजो दिउँसो त्रिपुरेश्वरमा आफूले चलाउने बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त, परिवारजन तथा समर्थकहरूले किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही गर्न माग गरेका छन्। अस्पताल परिसरमा प्रदर्शन भएपछि अहिले सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन सिस्नेरीका 25 वर्षीय दोङले हिजो दिउँसो त्रिपुरेश्वरको राजधानी विभाग नजिकै आफूले चलाउँदै आएको 2542 नम्बरको रिद्धिसित यातायातको बसभित्र आगो लगाएका थिए। आगलागीमा शरीरको झण्डे 90% भाग जलेको अस्पतालले जनाएको छ। यस्तै गएको असारमा त्यही ठाउँमा मुगुका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि ज्यान गएको थियो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकको दोस्रो दिन आज निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर नेताहरूले प्रश्न उठाएका छन्। ललितपुरको भणिमण्डलमा चलिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन्। बैठकको शुरूमा नेताहरू झपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापा लगायतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन बैठकमा वितरण गरी त्यसमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको छ। नेता गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने बताउनुभयो। यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज समेत बुझाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य ब्याङ्कमा अहिलेसम्म 1,27,02,60,685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ सबै खातामा गरी 15,56,56,28,167 मौजदात रहेको छ हिमपात र निरन्तर वर्षाका कारण मनासलो गएका आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् 2 हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेका मनासलो हिमाल नजिकैको चुमनुम्री गाउँपालिका 1 सामा गाउँका वडाध्यक्ष कार्मा छेवाङ लामाले राजसलाई बताउनुभयो मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फिट बाक्लो हिमपात भएको छ मनसूनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको अनुमान छ विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यसपटक भने 2 हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयो अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास चलिरहेका बेला ट्रम्पले आज कम्तीमा 11 जना विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचार संस्था रोइटर्सले जनाएको छ ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फेड्रिक निल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ त्यसैगरी उहाँले संयुक्त अरब इमिरेट्स साउदी अरेबिया त्यसैगरी ओमान बहराइन कुवेत र कतारका प्रतिनिधिसँग पनि सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ भेटवार्तामा इरानसँगको युद्ध युक्रेन युद्ध मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षा लगायतका विषयमा छलफल हुने अपेक्षा छ इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ़ेको र यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौतीपूर्ण बनेको खबरमा उल्लेख छ अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंग्याएको छ जापानमा मंगोलियाले नेपाललाई पहिलो सेटमा 25-23 25-17 र 25-13 हरायो नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि बरिदातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो हङकङले नेपाललाई 25-20 25-19 र 28-26 हराएको थियो एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।
4: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
6: तपाईँको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
4: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
6: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
4: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
6: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
4: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848590530।
6: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
7: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
7: फलफूल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
7: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: सहयोगका लागि हार्दिक अपील: रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना:
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1: बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2: साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3: बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
6: उपाय नम्बर 4: 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5: मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
8: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
6: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
9: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
9: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हार जोड्नी तथा मांसपेशी दुख्नु,
9: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
10: रंग बहार रंग बहार
11: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: वर्ज पेंस ते घर रंग आउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर गाउँ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
10: वर्ज पेंस।
12: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
13: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
13: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
14: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ।
15: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
14: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप।
16: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
18: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पात्र चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
6: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
7: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नबनाऊ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
8: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
9: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
9: त्यसो भए ध्यान दिएर सुन्ने
10: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा सुन्नु भए त
8: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुदे।
11: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 48 40 0 114, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845401443, 9863023422।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस् डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
3: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार हजुरको रेडियो 102 मेगाहर्जको अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाल पत्रकार महासंघ रामेछाप शाखाले लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी संशोधित कार्यविधि खारेज गर्न माग गरेको छ। जिल्ला हुँदा कार्यालय रामेछापलाई ज्ञापन पत्र पनि बुझाएको छ। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापनको रकममा कटौती गर्ने गरी सरकारले ल्याएको कार्यविधि संचार माध्यमका लागि विभेदकारी भएको भन्दै विरोध जनाएको छ। महासंघका अनुसार आर्थिक मन्दी, कागजात तथा मुद्रण सामग्रीहरूको मूल्यवृद्धि लगायतका कारण छापा माध्यमहरू आर्थिक संकटमा रहेको बेला विज्ञापनको रकम कटौती गर्ने निर्णयले पत्र पत्रिकालाई थप संकटमा पार्नेछ। कार्यविधि खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निरन्तर आवाज उठाइरहेको अवस्थामा विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको बिल बुझ्ने प्रक्रिया अघि बढ़ाएको प्रति पनि महासंघ रामेछापले आपत्ति जनाएको छ। महासंघले कार्यविधि फिर्ता नभएसम्म र लोक कल्याणकारी विज्ञापनको भुक्तानी सम्बन्धी विवाद समाधान नभएसम्म जिल्ला हुलाक कार्यालय रामेछापले कुनै पनि छापा माध्यमको विज्ञापनको बिल नबुझ्न आग्रह गरेको छ। ज्ञापन पत्र मार्फत महासंघले आफ्नो आग्रह व्यवस्था गरी बिल बुझ्ने काम भएमा असोज 6 गतेदेखि जिल्ला हुलाक कार्यालयमा तालाबन्दी लगायतका आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ। महासंघले प्रेस स्वतन्त्रता र छापा संचार माध्यमको संरक्षणको लागि सरकारले तत्काल सकारात्मक कदम चाल्नुपर्ने माग समेत गरेको छ। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 8 घट्टे टोलमा गाई काटेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। असोज 4 गते दिउँसो गाई काटेर मासु भाग लगाएर घरमा लगेको भन्ने सूचनाको आधारमा खटेको प्रहरी टोलीले खानतलासी गर्दा मासु फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले आइतबार नियन्त्रणमा लिए पनि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटना सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय 63 वर्षीय पान बहादुर तामाङ 57 वर्षीय दिलबहादुर तामाङ, 40 वर्षीय सीता तामाङ, 57 वर्षीय पालमाया तामाङ र 47 वर्षीय सोमबहादुर तामाङ रहेका छन्। उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय दोलखाबाट थप अनुसन्धान भइरहेको छ। ओखलढुङ्गाका स्थानीय हाट बजारमा खसी बोकाको अभाव देखिन थालेको छ। व्यापारीहरू गाउँ गाउँ पसेर काठमाडौँमा खसी बोका पठाउन थालेपछि स्थानीय हाट बजारमा खसी बोकाको अभाव भएको छ। खसी बोका अभाव भएसँगै मूल्य वृद्धि समेत भएको छ। अन्य सिजनको तुलनामा यो समयमा ओखलढुङ्गाका स्थानीय हाट बजारहरूमा खसी बोका धेरै आउनुपर्ने हो, तर यही सिजनमा त्यहाँका स्थानीय हाट बजार सुनसान प्राय छन्। व्यापारीहरू आफै गाड़ी लिएर गाउँ गाउँ पुग्ने र किसानहरू खसी बोका खरिद गरेर सोझै काठमाण्डुतर्फ पठाउन थालेपछि अहिले त्यहाँका स्थानीय हाट बजारमा खसी बोका अभाव हुन थालेको छ। 30 देखि 35 किलोसम्मका खसी बोकालाई गाउँमै स्थानीय बजारको भन्दा 5-6 हजार रूपियाँसम्म बढ़ी मूल्य दिएर व्यापारीहरूले काठमाण्डु पठाउन थालेका छन्, जसका कारण जिल्ला सदरमुकाममा लाग्ने साप्ताहिक बुधबारे र शनिबारे हाट बजारमा खसी बोकाको अभाव हुन थालेको छ। स्वास्थ्य सेवाका विभिन्न सूचकको आधारमा गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लाका 9 वटा स्थानीय तहमध्ये प्रथम हुन सफल भएको छ। आर्थिक वर्ष 2082-83 स्वास्थ्य सेवातर्फको प्रगति तथा विभिन्न स्वास्थ्य सूचकको मूल्याङ्कनको आधारमा गोलन्जोर गाउँपालिकाको स्वास्थ्य शाखा जिल्लामै प्रथम भएको छ। स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा, स्वास्थ्य कार्यक्रमहरूको कार्यान्वयन तथा तोकिएका स्वास्थ्य सूचकको हासिल गरेको प्रगतिको आधारमा गाउँपालिका प्रथम भएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शाहले बताउनु भएको छ। गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन तथा नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन गरेको प्रयासको परिणाम स्वरूप यो उपलब्धि हासिल भएको उहाँले बताउनु भएको छ। सिन्धुलीका 9 स्थानीय तहमध्ये स्थानीय सेवाको सूचकमा प्रथम हुनुले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई देखाएको गाउँपालिकाले जनाएको छ।
सुन्दरीको ग्याङले गाउँपालिका पाँच रामपुर खोलामा खोलाले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने लालबहादुर दोङकी श्रीमती 65 वर्षीय चिउरीमाया दोङ रहेकी छन्। प्रहरीका अनुसार सोमबार साँझ करिब 6 बजे रामपुर बजारबाट घरतर्फ जाने क्रममा उनलाई रामपुर खोलाले बगाएको भन्ने सूचना राति 9 बजे प्रहरी चौकी रामपुरमा प्राप्त भएको थियो। सूचना पाए लगतै प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो। स्थानीय बासिन्दा समेतको सहयोगमा खोजी गर्ने क्रममा खोलाले बगाएको स्थानदेखि करिब 1 किलोमिटर तल राति 9:45 बजे चिउरी मायाको शव फेला परेको प्रहरीले जनाएको छ। मृतका आफन्तहरूको रुहभरमा शवलाई पानीबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको तथा घटनास्थललाई सुरक्षित गरिएको पनि बताइएको छ। घटनाको थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढ़ाउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको पनि प्रहरीले जानकारी दिएको छ। राजनैतिक गतिविधिमा संलग्न भएको भन्दै सिन्धुलीका 4 जना शिक्षकलाई कार्यवाहीका लागि सिफारिश गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले राजनैतिक दलको कार्यक्रममा सहभागी भएका सिन्धुलीका 4 जना शिक्षकलाई कार्यवाही गर्न स्थानीय तहलाई सिफारिश गरेको छ। ज्ञानकुञ्ज मावि पचुरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापीठ दुम्जाका सर्वेश्वर कोइराला, मावि लाप्चन बतासेका अर्जुन कुमार गौतम र आधारभूत विद्यालय लंगुर डाँडाका एतिराज तिमल सिन्हालाई कार्यवाही गर्न भन्दै दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्रचार गरिएको छ। उनीहरूले आचरण शिक्षा नियमावली 2059 उल्लेखित व्यवस्था विपरीत हुने भएकोले प्रचलित कानून बमोजिम कार्यवाही गर्न पत्रमा भनिएको छ। त्यसैगरी गरिएको कार्यवाही बारे शिक्षा विकास तथा समन्वय इकाईलाई अविलम्ब जानकारी गराउन समेत पत्र मार्फत भनिएको छ। पत्रको पदार्थ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभागलाई पनि दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा तीनपाटन गाउँपालिका समितिले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा देखिएको समस्या समाधान गर्न माग गर्दै तीनपाटन गाउँपालिकाका अध्यक्ष समक्ष ध्यानकर्षण पत्र बुझाएको छ। राष्ट्रपाले हिजो गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरको कार्यकक्षमा पुगेर ध्यानकर्षण पत्र बुझाएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा मगर, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार शाह, जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो। गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरूको अनुगमनको क्रममा स्वास्थ्य सेवामा गम्भीर लापरवाही, गुणस्तरीयहीन तथा बिग्रिएको औषधिको वितरण र स्वास्थ्यकर्मीमाथि श्रम शोषण भएको दावी गर्दै राष्ट्रपाले तत्काल आवश्यक कदम चाल्न माग गरेको छ। र ओखलढुङ्गामा कोरेत रोग विरूद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। कोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि त्यहाँ खोप अभियानलाई प्रभावकारी बनाउन तयारी गरिएको छ। अभियानलाई प्रभावकारी बनाउन हिजो भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा जिल्ला स्तरीय प्रमुख सहजीकरण समिति बैठक बसेको छ। जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा बसेको बैठकमा खोपको महत्वबारे कृषकहरूलाई सचेत गराउने तथा अभियानमा सबै सरकारवालाहरूको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिएको थियो। केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईका अनुसार खोरेत रोगको जोखिम कम गर्न नियमित खोप, रोग सम्बन्धी जनचेतना र कृषकको सहभागिता बढ़ाउनु पर्नेमा बैठकमा जोड़ दिएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपराह 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय। टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन। च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्न सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाँका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98064400 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू।
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुल झुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज मंगलबारको बसाई तपाईँको माझमा हामीले एउटा गीतको अन्तरा लिएर आएका छौं। तपाईँले त्यो गीत मार्फत गीतको बोल मात्रै चिन्नुपर्ने हुन्छ। त्यसको लागि 0848 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ। फोन गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली उराली लेखबेचै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा बिटा रमाइला मनसुनी पुराना लोकभागहरू राख्दै तपाईसँग करिब यो 45 मिनटको समय सहयात्रा गर्नेछौ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिटोमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। आज लिएर आएको गीतको ट्र्याक कार्यक्रमको शुरूआतमा हामी राख्छौं किनकि तपाईँलाई पनि सहज होस् होइन, त्यसपछि हामी तपाईँको टेलिफोनलाई लिन्छौं र त्यो ट्र्याक पछि चाहिँ हामी एउटा मिठो गीत पनि राख्छौं कार्यक्रमको शुरूआतमा। यति बेला चाहिँ आज लिएर आएको ट्र्याक बज्छ, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम कस्तो बातमा राख्यौं यो एकदमै बेचेर माइलो गीत हावा चल्यो सरर भन्ने बोलको गीत रहेको थियो। रामजी खाँड अनि देवीघर त्यही धेरै साथीहरूको आवाज रहेको छ। यो एकदमै मिठो गीतबाट कार्यक्रम उकाली उकालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 0848 40 00 26 मा सहभागिता जनाउन सक्नुहुन्छ। र आजको विषयमा हामीले एउटा गीतको अन्तरा लिइरहेका छौं, तपाईँले त्यो अन्तरा मार्फत चाहिँ गीतको बोल चिन्नुभने हुन्छ। फटाफट फोन गर्दै कार्यक्रममा सहभागिता तपाईँले जनाउनु पर्ने हुन्छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम कस्तो लाग्दैछ, के लाग्दैछ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। साथसाथै हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिन्धुली कविता जलबाट लीला मगर।
0: लीलाजी, आवाज के भयो?
1: ए, रुगा मर्की लागेको छ।
0: रुगा मर्की लागेको छ
1: हजुर।
0: ल, रुगा मर्की लाग्दैन, हामीलाई सम्झनु भयो, आवाज फरक हुँदा नि खुसी लाग्यो है त
1: हजुर।
0: आफ्नो स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला, अनि खाजा खानु भयो कि छैन? मेरो पनि भइसकेको छु। कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ होला नि त त्यसो भए? आज सुन्नु भएको छैन? किन सुन्नु भएन त? सन्चो नभएर हो भन्दै हुनुहुन्छ। ल, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, तातो पानीहरू तताएर पिउनु होला है। अब खानेकुरा अमिलो पिरो बार्नु होला है त। ल, कार्यक्रमतर्फै लागौँ त्यस्तो भए। हामी आज एउटा गीतको ट्र्याक बज्नेछौँ, यहाँले गीतको बोल चिन्नुपर्ने हुन्छ। ल, यहाँको लागि ट्र्याक बज्छ है। हुन्छ, हामी अन्तिमसम्म आउने साथीलाई एउटै चिनाउँछौ आज चाहिँ, समय मिल्यो भने कार्यक्रम अन्तिमसम्म सुन्नु होला है त। अब भने तपाईँको लागि ट्र्याक बज्नेछ।

0: कार्यक्रममा यो गीतको ट्र्याक हामीले राखेका थियौं लीलाजीको लागि, उहाँको टेलिफोन सम्पर्क कटेको छ अथवा उहाँ आफैले कटाउनु भयो, ठिकै छ, कार्यक्रममा आउनु भएको छ। उहाँको लागि राखेको ट्र्याक अर्को साथीको लागि सहज पनि हुन सक्छ, तपाईँले पनि फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्कार हजुर, के छ खबर?
1: हजुर ठिक छ नि दिदीहरू, जतिखेर पनि मेरो फोन लाग्छ खुसी लागेको छ, आज पनि लागेको छ भन्नुपर्छ है त।
0: ल फोन त लाग्नै पर्यो नि देवजी।
1: हजुर हजुर पक्कै भयो नि।
0: अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा मेरो बाँकी नै छ भन्नुपर्छ है त दिदी। हजुर
0: ल बाँकी नै छ भन्दै हुनुहुन्छ, आजको दिन कसरी बिताउनु भयो त?
1: आजको दिन यस्तै नै हो दिउँसो नि, अब रेडियोहरू सुन्ने बस्ने, यस्तै घरमा घरेसी कुखुरा बाख्रा हेर्ने, बाख्रा त छैन हाम्रो, कुखुरा चाहिँ अब यस्तो हेर्ने होइन, न्याउरीहरू आउँछ यस्तो कुखुरा चराउने नि बस्ने, यस्तै गरी दिन बित्यो, घाम चर्को लाग्यो, एकदम गर्मी भयो आज पनि, अहिलेसम्म घाम लागिरहेको छ भन्नुहोस् है त।
0: ल अब हामीलाई पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनुभएकोमा, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब कार्यक्रमतर्फै लागौँ त त्यसो भए।
1: हुन्छ ट्र्याक राख्नु न, म तिमी प्रयास गर्छु है त दिदी।
0: ल हुन्छ, यहाँको लागि बस्छ, ध्यान दिएर सुन्नु होला।
1: ओके छ त।

0: देवदेव
1: हजुर
0: सुन्नु भयो
1: सुने चिने चिने जस्तो पनि लाग्यो म भन्ने प्रयास गर्छु अब मिल्ने नमिल्ने अब चाहिँ कति नै थाहा हुन्छ भन्नुपर्छ है त
0: ल हुन्छ भन्नुहोस् न
1: आज मादल बजेको किन गाउँमा बिजुली चम्केर यस्तै यस्तै गीतको बोल भन्नुपर्छ है त
0: आज गाउँमा मादल बज्यो भन्नुभयो
1: हजुर हजुर आज मादल बजेको किन गाउँमा बिजुली चम्केर त्यस्तै लाग्यो भन्नुपर्छ है त
0: ल यो गीतमा कसको आवाज छ यहाँले चिन्नुहुन्छ अथवा केही थाहा छ यहाँलाई
1: आवाज चाहिँ अस्तिसम्म आउँछु आज चाहिँ नाम अलि बिर्सी है कन्फ्युज भयो गाई गाईको नाम चाहिँ नभनौँ होला भन्नुपर्छ
0: ल यहाँले प्रयास गर्नुभएको छ मिलाउनु भयो या भएन कार्यक्रम अन्तिमसम्म सुन्नुपर्ने हुन्छ किनकि आज चाहिँ हामीले सबै साथीलाई एउटै मात्रै ट्र्याक चिनाउँछौं त्यही भएर यहाँले मिलाउनु भयो या भएन सुन्दै गर्नुहोस् कार्यक्रम अहिलेको लागि भने छोड समय
1: हस् हुन्छ जहाँसम्म लाग्छ मिल्यो जस्तो लाग्छ अब नमिल्यो भए पनि केही छैन होइन अरू साथीहरूले के भन्नुहुन्छ पछि नै थाहा हुन्छ भन्नुहोस् है
0: ल हुन्छ हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिप माझी सिन्धुली झाँगाजुलीदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले चिन्नु भयो या भएन म कार्यक्रमको अन्त्य अन्त्यमा मात्र भन्नेछु किनकि सबै साथीलाई एउटै मात्रै अन्तर हामीले चिनाउने गरेका छौं कार्यक्रम उकाली उरालीमा चाहिँ मात्रै तपाईँले गीतको बोल चिन्नुपर्ने हुन्छ फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला 0848400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ तपाई उकाली उराली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ साथै घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ यति बेलाको प्रसङ्ग भने कार्यक्रममा हामी दिलको भित्तामा विमल जागे विष्णु माझीका आवाजमा रहेको गीत राख्छौं त्यसपछि छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485 95 530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
2: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथानी बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: हजुरको रेडियो

0: यादगारमा लागेको विद्यालय मेटेर माइले गीत गीत बसी हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्राम पछि फेरि पनि आइसकेका छौं। आजको बसाई मंगलबारको बसाई छ। तपाईँले गीतको अन्तरा चिन्नुपर्ने हुन्छ, मात्रै गीतको बोल चिन्न सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस्। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी।
1: हजुर,
0: के छ खबर?
1: मेरो ठिकै वैशाखी हुनुहुन्छ?
0: म एकदम सन्चै। हामी छु त काठमाडौँ हुनुहुन्छ कि गाउँतिर हुनुहुन्छ?
1: म खाडा देवी।
0: खाडा देवी आउनुभयो, पुरानो बस्ती।
1: हजुर,
0: पुरानो बस्तीमा कहिले आइपुग्नु भयो त?
1: हिजो भोलि काम छ त्यही भएर।
0: अनि घर चाहिँ कहिले फर्कनुहुन्छ त?
1: म फर्केपछि नि दिदी भनिदिन्छु ल तपाईँलाई।
0: सरप्राइज हो?
1: अहिलेको जमानामा सरप्राइज हो क्या प्राय
0: सबै कुरा। सधैँ गरे सरप्राइज मात्रै दिएर पनि हुँदैन, कतिपय कुरा चाहिँ सरप्राइज भन्दा अगाडि नै थाहा पाउनु पर्ने पनि हुन्छ। कहिले काहीँ सरप्राइजले अप्ठ्यारो पनि पार्न सक्छ अरे क्या रमिलाले।
1: हो क्या, त्यो त हुन त तै पनि अब यदि जान्छ भने त्यतिखेरै हुन नसके सकेन भने हा मलाई फेरि कस्तो कस्तो हुन्छ क्या फुल्लुली हुन्छ।
0: त्यस्तो खुल्दुली मान्नै पर्दैन, त्यो काम भएन काम। अब जस्तो तपाईँ अब भोलि फर्कनुहुन्छ भने म भोलि फर्कन्छु भन्नुहुन्छ, अब भोलि नै काम भएन भने त ए मेरो काम बनेन त्यही भएर भन्दा नि खासै फरक त पर्दैन नि त। काम भने काम हो, अब झुट बोलेको होइन, कहिले काहीँ तल माथि त भइहाल्छ नि होइन र त्यो तपाईँ ममा मात्र नभएर हरेक व्यक्तिमा कहिले काहीँ एउटा सानो कुरा पनि केही न केही त मिस्टेक त भएकै होला हुन्छ नि होइन। ठिक छ, तर रमिला जे चाहिँ जे हो यथार्थ सत्य मात्रै बताउँ भन्ने उद्देश्य खालको भएको मान्छे हुनुहुन्छ जस्तो लाग्छ कि।
1: त्यस्तै हुनुपर्छ कि तै पनि
0: अरूलाई भन्नुहोस्। त्यसो भए आज म तपाईँको कुरा सुन्छु।
1: मेरो कुरा यति नै हो,
0: त्यति मात्रै हो
1: होइन के अरे यदि यो दिन जान्छु भने त्यो दिन जान सक्दैन अनि त्यतिखेर अब काम भएर नि जान सक्दैन कहिले काहीँ अब काम नभएर पनि आ भोलि जान्छु जस्तो हुन्छ अनि त्यही भएर क्या त्यो दिन त फेरि तपाईँले किन जानु भएन भने जस्तो क्वेसन गर्छ नि त कोही मान्छेले त त्यही भएर।
0: म चाहिँ गर्दिनँ, अरूले गर्नु होला अलग कुरा छ, तर मैले रमिलाजीलाई त्यो खालको प्रश्न गर्दिनँ नि त।
1: त्यो त हो कि त्यही भएर
0: तपाईँ र मैलाई चाहिँ थाहा छ, बुझ्छौ कुरा बिर्सिँदैनौ एकचोटि कुरा गरिसकेपछि दोस्रो चोटि, त्यही भएर हामीले चाहिँ त्यस्तो सोध्दैनौ। कतिपय साथीले बिर्सनुहुन्छ होला सायद, त्यो भएर पनि सोध्नुहुन्छ होला कि। सबै मान्छेको सबै कुरा त्यो त दिमागमा बस्दैन कि रमिलाजी, जस्तो तपाईँको आवाज सुन्ने बित्तिकै मेरो दिमागमा चाहिँ तपाईँको आवाज कसरी सेट भयो होला मेरो दिमागमा, मलाई त्यो लाग्छ कि। मलाई त्यो एउटा कुरा चाहिँ आश्चर्य लाग्छ, तपाईँको नाम त्यो आवाज सुन्ने बित्तिकै उहाँ चाहिँ रमिलाजी नै हो है भन्ने, त्यो कसरी माइन्ड सेट भयो भन्ने कुरा त्यो हुन्छ कि। अब कतिलाई थाहा हुँदैन कुरा छ भन्ने ध्यान केन्द्रित गरेर को चाहिँ साथी आउनुभयो त आज भन्ने पनि त लाग्छ नि त होइन। ल ठिक छ, कार्यक्रममा आउनुभयो, अब कुरा गर्न धेरै मन छ तर समय अभाव छ। आज के गर्ने भन्ने कुरा त थाहा छ, यहाँले ट्र्याक त सुनिसक्नु भयो होला।
1: सुन्यौ के अरे आज गाउँमा भन्ने बोल हो दिदी,
0: त्यही नै भन्नुहुन्छ?
1: हजुर।
0: ल अब यहाँले मिलाउनु भयो कि भएन म एकैछिन भन्छु। आज हामीले दुईजना साथीसँग मात्रै कुरा गर्यौं, यही उत्तरलाई आधिकारिक मान्नुहुन्छ?
1: हजुर हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनुभएको छ, सहभागी आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अहिलेको लागि छुटौं, भोलिका दिनमा आउनुहोला है त।
1: हुन्छ दिदी,
0: नमस्ते। हस् त नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो रमिलाजी। अब चाहिँ हामीले कार्यक्रमबाट विदा माग्नुपर्ने बेला हुन लागिसकेको छ। केही साथीहरूको छोटो मिठोमा कमेन्टहरू वाचन गर्दै म कार्यक्रमबाट अब चाहिँ विदा हुनुपर्ने बेला हुन लागिसकेको छ। यति बेला म तपाईँको कमेन्ट वाचन गर्ने तर्फ नै लाग्न चाहन्छु। हुनुहुन्छ यति बेलाको व्यवसायमा साथी, म छोटो मिठोमा मात्र कमेन्ट वाचन गर्छु, सबै कमेन्ट त म शुक्रबार मात्रै वाचन गर्छु। पहिलो कमेन्ट प्राप्त छ शुक्रराज रसाइली निर्दोषीको, उहाँ लेख्नुहुन्छ, नमस्कार साङ्गीतिक अभिवादन, म पास्टर हिर्याङ सात घर भई हाल चाहिँ तिदिन चारबाट भन्नुभएको छ। धुलसी के सिलुरीजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है दैलेखबाट भन्दै हुनुहुन्छ लक्ष्मण मगरजीले पनि नमस्कार हजुर के छ खबर म चाहिँ तीनचुरे मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाक्रीबाट धनकुटा हाल चाहिँ मलेसियाबाट भन्नुभएको छ विनिता दाहाल सुविधीजीले पनि नमस्कार के छ खबर म विनिता दाहाल धनकुटाबाट अब भजन गीत सबैको लागि भन्दै हुनुहुन्छ मीडिया प्रेमी भाइ अनिसाजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ विष्णु आचार्यजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ बाबुराम मगरजीले पनि नमस्ते नमस्कार दिदी म पनि कार्यक्रम हेर्दै अनि सुन्दैछु खोटाङको पोकली उखलढुङ्गाको पोकली घर भइहाल्छे साउदी अरबियाको रियादबाट भन्दै हुनुहुन्छ भावना मगरजीले पनि नमस्ते म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ त्यसै गरी टेक बहादुर पुमाजीले पनि संचालिका जी हजुरमा शुभ सन्ध्या सुन्दैछु उदयपुर चौधरी नगरपालिका चपेलटार भाइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि नमस्कार म पनि हाजिर भए बागमती प्रदेश तीनबाट भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ आजको कार्यक्रमबाट विदा माग्ने बेला पनि भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी लीलाजी हुनुहुन्थ्यो त्यसै गरी देवजी हुनुहुन्थ्यो देवजीले पनि मिलाउनु भएको छ र रमिलाजीले मिलाउनु भएको छ हाम्रो लीलाजीको चाहिँ फोन कटेको थियो पक्कै पनि आज गाउँमा भन्ने बोलको गीत कृष्ण रेउली अनि जुनु रिजालको आवाजमा रहेको थियो यो गीत चिन्ने साथी हाम्रो रमिलाजी र देवजीलाई विशेष भन्दा नि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अन्य साथीले फोन प्रयास गर्नुभयो होला आजको वचनमा फोन लागेन नरिसाउनुहोस् भोलिका वचनमा तपाईँको फोन लाग्नेछ भन्दै तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम उकाली उराली अवधि बरबजीका मीठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै फेरि पनि देवजी र रमिलाजीले मिलाउनु भएको छ आजको अन्तराको चाहिँ गीतको बोल के रहेछ भनेर उहाँहरू दुवैजनालाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र सोही गीत कार्यक्रमको अन्तिममा बस्दैछ आज गाउँमा भन्ने बोलको गीत कृष्ण रेमले जुन रिजालको आवाज मलाई त्यो गीत तपाईँको माझमा छोड्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यो गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै चलाइ
3: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पातोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी पनि आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 मिटर चामलसँग ल्याएर भजन गर्ने, मेरो काम के थियो, किसानको सिद्धान्त ल्याउनु पर्दैन, देख्नु किसान नलागौँ देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष म गीतबाट अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्जसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज, संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो 3200 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसुते नवलपुर, रेडियो कावसुते 102.6 मेगाहर्ज कावसुते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
8: आजको श्रृङ्खलामा हुन त हामीले कार्यक्रम गर्दै गर्दा हाम्रा लक्षित प्रोग्रामहरूमा चाहिँ विशेषतः जैविक खेती प्रबन्धनका कुराहरूलाई हामी उच्च महत्व दिएर प्रबन्धनका कुराहरूमा बढी केन्द्रित भएर छलफलमा केन्द्रित बनाएका पनि छौं र यो आवश्यक पनि छ। रैथाने कृषिका प्रबन्धनका कुरा होस् या हामीले अब अवलम्बन गर्ने कृषि चाहिँ जैविक पद्धतिबाट त्यो पनि विकल्प सहितका जैविक पद्धतिका विकल्प समेत हामीले दिएर चाहिँ यहाँहरूलाई अलिकति बढी अवेरनेस गर्ने काम चाहिँ हामी कार्यक्रमबाट गरि नै रहेका छौँ। यो क्रमलाई पक्कै पनि अगाडि बढाइ नै राखेका छौँ। आजको श्रृङ्खलामा पनि हामीले यस्ता एकजना व्यक्तिलाई निम्त्याएका छौँ जसले भन्ने गर्नुहुन्छ, अहिले हामीलाई विशेषतः खेताला पाउन निकै गाह्रो छ, हाम्रा युवा जनशक्तिहरू वैदेशिक रोजगारमा जाँदै गर्दा चाहिँ निकै गाह्रो छ, जनशक्तिको यो हुँदै गर्दा चाहिँ हाम्रा माटोलाई अथवा कृषिलाई काम लाग्ने खेतालाहरू चाहिँ सित्तैमा दिन्छु अथवा सित्तैमा लिन आउनुहोस्, हामी चाहिँ सित्तैमा दिन तयार छौँ र हाम्रा खेतालाहरूले सित्तैमा काम गरिदिन्छन् भनेर पनि त्यो एउटा अभियान स्वरूप नारा नै अगाडि बढाएर चाहिँ किसानहरूको एउटा सहयात्री बनेर अगाडि बढ्नुभएको छ। अर्थात एउटा यस्तो प्रोडक्ट जसले चाहिँ माटोमा रहेका सूक्ष्म जीवाणुहरूलाई अझै सक्रिय बनाउने र माटोमा सूक्ष्म जीवाणुहरूको संख्या अझै वृद्धि गर्ने र विशेषतः कृषि बालीको लागि आवश्यक सूक्ष्म जीवाणुहरूको संख्या वृद्धि गर्दै माटोलाई उर्वर शक्ति बनाउँदै बढाउँदै हाम्रा उत्पादन गरिएका चिजहरू चाहिँ स्वास्थ्यवर्धक र अझै पोषणवर्धक हुने खालका बनाउने खालको अभियानमा सरिक हुनुभएका विमल कुमार भट्टराई हुन त उहाँ चाहिँ पेसाले अरू नै क्षेत्रमा हुनुहुन्थ्यो, पछिल्लो समयमा चाहिँ किसानको सहयात्री बन्दै अन्यहरूलाई प्रेरित गर्दै पनि आउनु भएको छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी जैविक खेती पद्धतिका कुराहरूमा यहाँले प्रमोसन गर्दै गर्दा किसानहरूले के भन्दै हुनुहुन्छ र वास्तवमा चाहिँ यहाँले कस्तो खालको अभियान चलाउँदै हुनुहुन्छ, यो यहाँले डिकम्पोजरको रूपमा एउटा ल्याउनु भएको प्रोडक्ट चाहिँ वास्तवमा के हो, किसानलाई साँच्चीकै सहयात्री बन्न सक्छ त भन्ने खालका विषयमा हामी उहाँलाई धेरैभन्दा धेरै प्रश्न गर्नेछौँ र आज एउटा विशेष निष्कर्षको विकल्प पनि निकाल्दैछौँ, किनकि धेरैले अब चाहिँ जैविक खेती गर्नुपर्छ, अर्ग्यानिकतर्फ हामी लक्षित हुनुपर्छ भन्ने खालका कुराहरू आउँदै गर्दा चाहिँ विकल्प थिएनन् र विकल्प अब चाहिँ प्राप्त गर्न सक्छौँ भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलाबाट पक्कै पनि दिने प्रयास गरेका छौँ। र हामीले अगाडि पनि भनिसकेका छौँ विमल कुमार भट्टराई विशेषतः उहाँ चाहिँ अन्य क्षेत्रमा पनि आबद्ध हुनुहुन्थ्यो, राष्ट्रिय वाणिज्य ब्याङ्कमा चाहिँ सिनियर अधिकृत रूपमा रिटायर प्राप्त पछाडिको समयमा पनि किसान र कृषि क्षेत्रमा चाहिँ केही न केही मैले सपोर्ट गर्न सक्छु, मैले जानेको कुरा चाहिँ अन्यहरूलाई सेयर गर्न सक्छु जसले गर्दा पक्कै पनि उपलब्धि हुन्छ भनेर पनि लाग्नु भएको छ। र उहाँ खेलकुद क्षेत्रमा पनि आबद्ध हुनुहुन्थ्यो, विशेषतः हामीले अन्य विषयमा भन्दा पनि आज कृषिसँग उहाँको जोडिएको विषय र समृद्धको पथमा चाहिँ उहाँको यात्रा कसरी अगाडि बढ्दैछ भन्ने खालको विषयलाई विशेष कुराकानीको साथमा रहनेछौँ। र हामीले विशेषतः जैविक खेती प्रबन्धनका कुराहरू गर्दै गर्दा जैविक खेती कसरी गर्ने, किन गर्ने र जैविक खेतीबाट हुने फाइदाहरूको विषयमा हामी सटिकमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका अतिथि र हामीले उद्घोष गरिएका विषयमा विशेष संवादको साथमा उपस्थित हुनेछौँ, हामीसँगै रहनुहोला। हाम्रो भू बनोट अनुसारको खेती, बाली पद्धति, हरियो मल, जैविक सामग्रीको प्रयोग, कृषि वन पद्धतिको सम्वर्धन गर्दै रासायनिक पदार्थको प्रयोग बिना नै बाली उत्पादन तथा पशुपालन गर्दै आफू र आफ्नो समुदाय त्यस ओरपरको पर्यावरण संरक्षण गर्दै खेती गर्ने पद्धतिलाई प्राङ्गारिक खेती भनिन्छ। जहाँ जे जस्तो परिभाषा भएको भए पनि आफ्नै बारी बगैँचा स्वीकार योग्य स्थानबाट ल्याएको जैविक सामग्री प्रयोग गर्दै आवश्यक खेती पद्धति र कृषि वा पशुपालनसँग सम्बन्धित उत्पादन गर्ने पद्धति लागू गरिएको छ भने त्यसलाई प्राङ्गारिक कृषि भन्ने गरिन्छ। रासायनिक पदार्थ प्रयोग नगर्नु मात्रै प्राङ्गारिक कृषि भने होइन, यसका अलावा यो पद्धति भनेको हाम्रो वातावरण परम्परा संस्कृतिको जगेर्ना प्रबन्धन र संरक्षण गर्ने विधि पनि हो। यो पद्धतिमा स्थानीय ज्ञान र सिपलाई पनि उत्तिकै महत्व दिएको हुन्छ। हाम्रो देशमा अर्ग्यानिक कृषि पद्धति अवलम्बन गर्न प्रशस्तै सम्भावना हुँदा हुँदै पनि यस्तो कृषि पद्धति स्थापित भने हुन चुनौती देखिएको छ। अर्ग्यानिकका रूपमा कृषि उपज बेच्न मान्यता प्राप्त निकायबाट अर्ग्यानिक प्रमाणीकरण अर्थात् सर्टिफिकेसनको अति आवश्यक हुन्छ। यो प्रक्रिया लामो, झन्झटिलो र खर्चिलो हुने हुँदा अर्ग्यानिक उत्पादन गर्नुभन्दा अर्ग्यानिक प्रमाणीकरण गर्न गाह्रो र महँगो पर्ने किसानहरूको अनुभव सुनिन्छ। ग्रामीण क्षेत्रका किसानको अर्ग्यानिक प्रमाणीकरण गर्ने निकायसँग सहज पहुँच नहुनु र अर्ग्यानिक उत्पादनको कबल गर्न नसक्नु पनि अर्ग्यानिक कृषि विस्तारका लागि महत्वपूर्ण समस्याका रूपमा अगाडि देखा परेका छन्। सरकारले अर्ग्यानिक कृषि उपजको निर्यात कार्यका लागि वैदेशिक बजार खोज्ने तथा अर्ग्यानिक प्रमाणीकरण र ढुवानीका लागि कृषि समूह अथवा सहकारीलाई विशेष सुविधा उपलब्ध गराउनुपर्छ। रैथाने अर्ग्यानिक उत्पादन तरिकालाई सुधार गरी अर्ग्यानिक उत्पादन सम्बन्धित बहुआयामिक अनुसन्धानमा लगानी गर्नुपर्छ। सन् 1960 भन्दा पहिले नेपालमा प्राय सबै उपजहरू परम्परागत रूपमा नै प्राङ्गारिक नै थिए। क्रमशः विकास परियोजना, नेपाल सरकारको प्रयास र लगानी, विदेशमा गएर कृषि शिक्षा हासिल गरेर आएका विज्ञहरू, द्विपक्षीय र बहुपक्षीय दात्री निकायका विज्ञहरूको सल्लाह सुझाव आदि जस्ता प्रक्रियाबाट नेपालको कृषि पद्धति विस्तारै प्राङ्गारिकबाट आधुनिक अर्थात् रासायनिक पदार्थमा आधारित तर्फ परिवर्तन हुँदै गएको देखिन्छ। सन् 1970 अलिकति घनीभूत रूपमा कृषि रसायनको प्रयोग बढेको देखिन्छ। सन् 1987 पनि नेपालबाट हाम्रो मुख्य खाद्यान्न बाली धान निर्यात हुने गर्थ्यो। त्यसपछि भने क्रमिक रूपमा धान निर्यात बन्द भयो भने त्यसको आयात बढ्न थाल्यो। यो सँगै अन्य धेरै किसिमका खाद्य सामग्रीहरूको आयात समेत विस्तारै बढेर गइरहेको छ। नेपालमा रासायनिक कृषिले ज्वरो कार्दै गएको बेला अर्थात् समुद्रका विस्तारै अर्ग्यानिक कृषिको बहस र पैरवी भने शुरू गरेको देखिन्छ। केही संस्थाहरू प्राङ्गारिक कृषिकै प्रबन्धनका लागि स्थापना हुँदै गए र आफ्ना कार्यक्रम त्यसै अनुसार अगाडि बढाउँदै लगे पनि विश्व रंगमञ्चमा भने प्राङ्गारिक कृषिले एक किसिमको अभियान फैलाउन सक्यो। यसको असर नेपालमा पनि पर्दै गयो र नेपाल सरकारले पनि आफ्नो कार्यक्रममा प्राङ्गारिक कृषिलाई पनि केही समेट्न थालेको देखिन्छ। तर यसले सार्थकता नपाएको पनि अवश्य भान हुन्छ। त्यसले अहिले नै पूर्ण रूपमा अर्ग्यानिक वा रासायनिक तर्फ लैजानुपर्ने अवस्था त देखिँदैन, तर पनि रासायनिक मल र विषादी कम प्रयोग भइरहेका हिमाली तथा पहाड़ी जिल्लालाई विस्तारै
7: अर्गानिक कृषितर्फ उन्मुख गराउन सकिन्छ। आन्तरिक र विश्व बजारमा बढ्दै गएको अर्गानिक कृषि उपजको मागको फाइदा नेपाली किसानले लिन सक्नुपर्छ। हाम्रा दुई छिमेकी मित्र राष्ट्रमा अर्गानिक तरकारी, फलफूल, चिया, कफी, मसला जन्य वस्तु तथा जडीबुटीको उत्पादन गरी निर्यात बढाएर देशको व्यापार घाटा कम गर्न सकिन्छ। देशलाई अर्गानिक उत्पादनतर्फ लानु अति आवश्यक छ। बढ्दो उत्पादन लागत, रासायनिक मल तथा विषादीको प्रयोगले जीव जनावर तथा वातावरणमा पर्दै गइराखेको नकारात्मक असर, उत्पादन सामग्रीको अभाव, भौगोलिक विकटताले रासायनिक उत्पादन सामग्रीको वितरणमा अप्ठ्यारो र कृषि कर्मबाट किसानको खस्कन्दो आमदानी जस्ता कारणले देशमा रासायनिक कृषि पद्धतिको विकल्प खोज्नुपर्ने बेला आएको छ। अर्गानिक कृषि पद्धति नेपाली किसानको जीवनस्तर सुधार्न र समग्र कृषिको दिगो विकासका लागि महत्वपूर्ण साबित हुन सक्छ। हजुर, कार्यक्रममा पुनः स्वागत। हामीले अगाडि भनिसकेका छौँ, आज हामीसँग जैविक खेती प्रवर्धनकर्ता अर्थात प्रवर्धक विमल कुमार भट्टराई हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ?
9: आराम छ।
7: अहिले के केमा व्यस्त हुनुहुन्छ यहाँ चाहिँ?
9: अहिले अब यही यो ओडब्ल्युडिसी भन्छ यसलाई, ओरिजिनल वेस्ट डिकम्पोजर। यसले चाहिँ जुन किसानहरूलाई फाइदा हुन्छ त्यो मैले गत छ वर्षभन्दा बढीदेखि चाहिँ मैले यसको प्रयोग गरेर यसबाट जुन मैले अनुभवबाट लिएँ त्यसको फाइदा चाहिँ देशभरिका किसान दाजुभाइ दिदीबहिनीहरूले पाउन् भन्ने मेरो उद्देश्य हो। अहिले त्यसैको प्रवर्धनमा चाहिँ म अहिले समय बिताइरहेको छु।
7: पक्कै पनि निकै महत्त्व विषय। यहाँले केही वर्ष अगाडि हामीले मैले पनि यहाँको घरमै पुगेर पनि यो हेरेको पनि थिएँ र यहाँले बढाउँदै गर्नुभएका जुन यसलाई चाहिँ यो मल्टिप्लाई गरेर चाहिँ धेरै संख्यामा बनाउने र यसलाई चाहिँ निशुल्क रूपमा समेत किसानलाई दिने काम पनि गर्नुभएको थियो, त्यो विषयमा पनि हामी प्रवेश गरौँला। विशेष यो चाहिँ ओडब्ल्युडिसी यहाँले भन्दै गर्दा वेस्ट डिकम्पोजर भनेर किसानको सहयात्रीको रूपमा यसलाई अगाडि बढाउन खोज्नु भएको छ, वास्तवमा यो चाहिँ कसरी आयो, यहाँले चाहिँ कसरी ल्याउनु भयो, वास्तवमा यो चाहिँ के हो, किसानले बुझ्ने गरेर बताइदिनुहोस् न।
9: यो भारतको केन्द्रीय सरकारको कृषि मन्त्रालय अन्तर्गत एउटा अफिस छ, राष्ट्रिय जैविक खेती केन्द्र, दिल्लीको नजिकै गाजियाबादमा छ त्यो। त्यहाँको चाहिँ अब जस्तो अफिसको नामैबाट बुझिन्छ, जैविक खेती प्रवर्धन गर्ने, त्यसको प्रविधि चाहिँ कृषकहरूलाई हस्तान्तरण गर्ने, यस्ता काम गर्ने अफिस हो त्यो। त्यसको चाहिँ डाइरेक्टर हुनुहुन्थ्यो डाक्टर कृष्ण चन्द्र भन्ने, उहाँ चाहिँ माइक्रोबायोलोजिस्ट हो पढाइले र कृषि वैज्ञानिकको रूपमा उहाँले धेरै अनुसन्धान गर्नुभयो। अनुसन्धान गर्दै जाँदाखेरि चाहिँ किसानहरूको एउटा समस्या के थियो भने जुन मललाई कुहाउनलाई चाहिँ जुन समय बढी लागिराखेको थियो त्यसलाई कसरी छोट्याउने भन्ने उहाँ चाहिँ त्यो अनुसन्धानमा चाहिँ लाग्दै गर्दाखेरि लोकल गाईको गोबरहरूबाट चाहिँ उहाँले चाहिँ केही ब्याक्टेरियाहरूलाई आइसोलेट गर्नुभयो र त्यसबाट चाहिँ किसानहरूलाई चाहिँ पहिला जेलको फर्ममा थियो, अहिले लिक्विड फर्ममा आइसकेको छ, किसानहरूलाई चाहिँ वितरण गर्ने काम सुरु गर्नु उहाँले। र आज चाहिँ यो भारत वर्षभरि मात्रै होइन, अब नेपाल लगायत संसारका धेरै देशमा चाहिँ यो पुगेर प्रयोग भइरहेको छ यसको, र यसबाट चाहिँ जुन फाइदा हुन्छ र यसको लागत खर्च धेरै नै कम छ। सबभन्दा कुरो के हो भने किसानको यसले चाहिँ गर्ने के हो भने यसमा भएका जुन सूक्ष्म जीवाणुहरू छन् ब्याक्टेरियाहरू, तिनीहरूले चाहिँ किसानको खर्च घटाइदिन्छ। सबभन्दा ठूलो कुरो खर्च घटाउने, रासायनिक मलको प्रयोगहरू घटाउँदै जाने र अब किसानमा चाहिँ यदि चाहिँ अब प्रयोग गर्ने साहस छ भने पहिलो वर्षदेखि नै रासायनिक मल चाहिँ प्रयोगै नगरेर पनि चाहिँ खालि जैविक मलको प्रयोगले मात्रै पनि उत्तिकै उत्पादन ल्याउन सक्ने, यस्ता धेरै कुराहरू यसबाट गरिरहेको छ। र यसमा चाहिँ करिब 80 बढी ब्याक्टेरियाहरू छन्, यसमा फंगस पनि छ ब्याक्टेरियाहरू पनि छ, है सबै हाम्रो किसानको लागि लाभदायक ब्याक्टेरियाहरू छन्। अनि त्यो ब्याक्टेरियाहरूले चाहिँ गएर जुन किसानलाई फाइदा दिन्छ, माटोमा गएर मल कुहाउनलाई होस्, माटोमा गएर चाहिँ अब चाहिँ खेता अघि तपाईँले भने जस्तै खेतालाको सितेको खेतालाको काम गर्ने, पातहरूमा छर्किने, यसका विविध प्रयोगहरू छन्। त्यसको बारेमा चाहिँ हामी कुरा गर्दैनौँ।
7: सर, यहाँले भनिराख्नु भएको छ जस्तो यो प्रोडक्ट चाहिँ संसारभरि नै धेरै देशहरूमा पुगेको छ भन्दै गर्दा त्यो बिचमा चाहिँ विशेष गरी फर्टिलाइजर कम्पनीहरूले डाक्टर कृष्णचन्द्रलाई चाहिँ अलिकति अप्ठ्यारोमा पार्ने, यो चाहिँ होइन भनेर पनि त्यो खालको न्युज पनि आएको थियो बिचमा चाहिँ
9: हो। त्यसमा चाहिँ के भएको थियो भने अब यो के छ भने यसको प्रयोग, त्यसको पछाडि अर्कै कुरा छ, यसको प्रयोग धेरै हुन थालेपछि के भने किसानहरूले चाहिँ रासायनिक मल किन्न छोडे, रासायनिक विषादीहरू किन्न छोडे, अनि त्यसका व्यापार गर्ने चाहिँ केही अब स्वार्थी मानिसहरूलाई चाहिँ यसले चाहिँ नोक्सान हुन थाल्यो र उनीहरूले चाहिँ अनेक प्रपञ्च गरेर चाहिँ डाक्टर कृष्णचन्द्रलाई चाहिँ त्यहाँबाट चाहिँ त्यो पदबाट हटाएर चाहिँ 2 जति चाहिँ दिल्लीमा कृषि मन्त्रालयमा चाहिँ थन्काएर राखिदिए। उहाँ 2019 अगस्तदेखिको कुरा हो, अनि 2021 अगस्तमा चाहिँ उहाँ रिटायर हुनुभयो। त्यही बीचमा चाहिँ उहाँले पनि आफ्नो केही विश्वासिलो किसानहरूलाई चाहिँ आफ्नो एउटा कम्पनी खोल्न लगाएर चाहिँ आफ्नो प्रविधि चाहिँ उहाँले चाहिँ मदर कल्चरको रूपमा चाहिँ त्यहाँ दिन थाल्नुभयो र त्यो कम्पनीबाट चाहिँ किसानहरूलाई वितरण हुन थाल्यो। तर त्यहाँ पनि चाहिँ अहिले चाहिँ केही किसान के अरे त्यहाँका कर्मचारीहरूले चाहिँ अब के अलिकति बदमासी गरेर अहिले त्यो कम्पनीबाट पनि छोडेर चाहिँ अहिले अर्को कम्पनीसँग गरेर गर्नुभएको छ र त्यसमा चाहिँ अहिलेको बोटलहरूमा चाहिँ उहाँको फोटो पनि छ, उहाँको नाम पनि लेखिन्छ र त्यो चाहिँ ओरिजिनल हो, अरू चाहिँ अब डुप्लिकेट भनेर माने हुन्छ।
8: जस्तो अहिले हामीले लिएको चाहिँ यो मदर प्लान्टको रूपमा मदर कल्चरको रूपमा यो चाहिँ मल्टिप्लाई गरेर जति पटक पनि लम्ब्याउन सकिने
9: जिन्दगीभरि तपाईँले यसलाई चाहिँ यो दहीको ज्वरन जस्तै हो, जस्तो दहीको ज्वरन तपाईँको घरमा एकचोटि आइसकेपछि त्यसलाई चाहिँ तपाईँले चाहिँ सदुपयोग गरेर चाहिँ प्रयोग गरिरहनु भयो भने
8: जिन्दगीबाट
9: चल्छ, फेरि तपाईँले कोहीसँग माग्न जानु पर्दैन अथवा किन्नु दही बाहिरबाट किनेर ल्याउनु पर्दैन। त्यस्तै हो यो पनि, तपाईँले चाहिँ यसलाई मल्टिप्लाई गर्ने र मल्टिप्लाई गरेको चाहिँ त्यसबाट अलिकति बिउ राख्ने अनि त्यसबाट फेरि अर्को मल्टिप्लाई गर्ने अर्को मल्टिप्लाई गर्ने गरेको गरे तपाईँले चाहिँ प्रयोग गर्नुहोस् मल्टिप्लाई गर्नुहोस्।
8: विमल सर यहाँले भनिराख्नु भएको छ, मैले सुनिराखेको छु, हाम्रा किसान विशेष गरी कृषिमा चासो राख्ने दर्शक श्रोताहरूले पनि सुनिराख्नु भएको छ। जस्तो यो भन्दै गर्दा अहिले हामीलाई चाहिएको लागत कम, उत्पादन बढी र हाम्रो उत्पादन चाहिँ स्वस्थकर हुनुपर्छ, पोषणवर्धक हुनुपर्छ भन्ने कुरा हामी सबैको यही नै चाहना छ, यही नै पूरा गर्नको लागि यो चाहिँ सक्षम छ भनेर यहाँले भनिराख्नु भएको छ। यो भन्दै गर्दा अब यसको विशेष गरी प्रयोगकर्ताहरूको रेस्पोन्स राम्रो पाउनु भएको छ है?
9: एकदमै
8: यहाँले भन्नुभएको छ 73 जिल्लामा नेपालमा पुर्याइसकेका छु भन्नुभएको छ।
9: म मार्फत मात्रै, म जस्ता अरू पनि अभियन्ताहरू हुन्छ यसमा लागिरहनु भएको, म मात्रै छैन। अहिले अब यसको फेरि कस्तो छ भने अब मैले कसैलाई दिएँ भने मैले मानिलिउँ तपाईँलाई नै दिएँ, तपाईँले पनि फेरि अरूलाई दिन मिल्नु सक्छ। सात दिनपछि तपाईँले त्यसलाई मल्टिप्लाई गरेको सात दिनपछि तपाईँले पनि त्यसबाट चाहिँ 1 लिटर 5 लिटर जति तपाईँलाई दिनु मन लाग्छ तपाईँले दिनुभयो, जसले लान्छ फेरि उहाँले बनाउनु भयो, फेरि उहाँले पनि आफूले बनाएर फेरि अरूलाई पनि दिनु, यसरी चाहिँ बाँड्न एकले अर्कालाई अर्कोले अर्कालाई यसरी चाहिँ यो नेटवर्क बन्छ, यो जसले जसलाई पनि बाँड्न मिल्छ, यति सजिलो कुरो छ यो। अनि यति सस्तो भनौँ न, जस्तो उदाहरणको लागि अहिले 100 लिटर बनाउनलाई चाहिँ पहिला 1 किलो भेली भन्नुहोस् सक्खर भन्नुहोस् या गुण भन्नुहोस् हाल्नु पर्थ्यो भने अहिले उहाँले चाहिँ फेरि त्यो अहिले वैज्ञानिकले कृष्ण डाक्टर कृष्ण चन्द्रले अहिले त्यसमा पनि फेरि चाहिँ उहाँले चाहिँ सुधार गरेर अहिले 100 लिटरको घोल बनाउनु छ भने जम्मा आधा किलो चाहिँ सक्खर हाले पुग्छ, गर्दाखेरि अहिले बजारको भाउमा चाहिँ तपाईँले चाहिँ 100 रुपियाँ किलो किनेर ल्याउनु भयो भने पनि, काठमाडौँको म कुरा गर्दैछु, 100 रुपियाँ किलोमा किनेर ल्याउनु भयो भने पनि 100 लिटर बनाउँदाखेरि तपाईँको जम्मा चाहिँ 50 रुपियाँ पर्नुको मतलब चाहिँ 1 लिटरको 50 पैसा पर्यो मलाई, र त्यति धेरै चाहिँ ब्याक्टेरिया र चाहिँ फङ्गसहरू छ त्यहाँभित्र। जस्तो उदाहरणको लागि भनौँ न, नाइट्रोजन फिक्सिङ ब्याक्टेरियाहरू 4 किसिमको छ, राइजोबियम, एसिटोब्याक्टर, एजोटोब्याक्टर, एजोस्पोरिलियम भन्ने, अनि फङ्गस छ ट्राइकोडर्मा, त्यसपछि तपाईँको चाहिँ बिभेरिया बेसियाना छ, अनि अब अरू ब्याक्टेरियाहरू चाहिँ स्युडोमोनस फ्लोरोसेन्स छ, तपाईँको ल्याक्टोबेसिलस ग्रुपहरूको ब्याक्टेरियाहरू छ। अनि यो मैले भनेर मात्रै होइन कि यसको ल्याब रिपोर्टहरू नै तपाईँहरूले आफैले पनि हेर्न सक्नुहुन्छ, युट्युबमा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ है। अब यति धेरै किसिमको ब्याक्टेरियाहरू कार्बन फिक्सिङ ब्याक्टेरियाले थपेको छ, के अरे फोटोसिन्थेसिस ब्याक्टेरिया थपेको छ, यी सबै ब्याक्टेरियाहरूको ल्याब रिपोर्टहरू पनि छ है। अनि यति धेरै ब्याक्टेरियाहरू चाहिँ तपाईँले अलग अलग ब्याक्टेरिया पाउनुहुन्छ बजारमा, अहिले पनि गएर किन्नुभयो भने तपाईँले पाउनुहुन्छ, त्यो सबै ब्याक्टेरियाहरू त तपाईँले किन्नतिर लाग्नु तपाईँ 20,000 रुपियाँ खर्च हुन्छ, जबकि तपाईँले चाहिँ अब यो आफैले पनि बगाउनु भयो भने पनि अब
8: करिब करिब निशुल्कै कुरा पनि भयो। यो सुरुमा यो मदर कल्चर लिँदा चाहिँ थोरै पैसा लाग्ने हो, त्योभन्दा पछाडि कहिले चाहिँ तिर्नु
9: पर्दैन, खालि गुणको खर्च मात्रै हो यसको, यसमा यसलाई मल्टिप्लाई गर्नलाई जुन खर्च लाग्ने भनेको यसको गुणको मात्रै, पानीको हिसाब नगरौँ, अब कल्चर त भइहाल्यो,
8: एउटा ड्रम या
9: ड्रम त अब यसको प्लास्टिकमै ड्रममा बनाउनु पर्ने हुन्छ, एउटा चाहिँ त्यो कन्डिसन छ, कारण के भने फलामको ड्रममा अथवा सिमेन्टको ड्रम उसमा हौदीहरूमा बनाउनु भयो भने ट्याङ्करहरूमा बनाउनु भयो भने यसमा भएका ब्याक्टेरियाहरूले चाहिँ तिनीहरूलाई चाहिँ बिस्तारै जस्तो कुटुकुटुको खाएर जस्तो गरेर चाहिँ त्यसलाई चाहिँ त्यो कन्टामिनेटेड गरिदिन्छ, त्यो प्योर रहँदैन, त्यसैले गर्दाखेरि चाहिँ
8: प्लास्टिकको
9: ड्रममै हो, त्यो चाहिँ एउटा चाहिँ कन्डिसन छ, र चलाउनलाई पनि काठको डन्डा अथवा चाहिँ प्लास्टिकको डन्डाले चलाउनु। अब बनाउने विधिको बारेमा पनि अब तपाईँले भन्नुहुन्छ भने म अलिकति त्यसको बारेमा पनि
8: अलिकति यो कुराकानी गरौँ, अनि यहाँभन्दा पछाडि चाहिँ यहाँले अभियानमा जुन नाराको कुरा गर्नुभएको छ हामी त्योभन्दा पछाडि मात्रै जान्दा हुन्छ।
9: अब यो बनाउने विधि चाहिँ के हो भने, जस्तो मैले दिएँ अथवा तपाईँले चाहिँ कतैबाट चाहिँ मदर कल्चरको रूपमा बोटल पाउनु जुन तपाईँको हातमा छ, त्यसलाई चाहिँ मल्टिप्लाई गर्नलाई तपाईँको प्लास्टिकको ड्रम चाहिहाल्छ मैले भनिहालेँ। त्यसमा चाहिँ अब पानी तपाईँले पहिलो पटक चाहिँ बनाउँदाखेरि म्याक्सिमम 200 लिटर बनाउनु होला, त्योभन्दा अब तल 100 लिटर बनाए पनि भयो, 50 लिटर बनाए पनि भयो, 20 लिटर जति तपाईँको चाहिँ अब भाँडोको क्षमता छ अथवा तपाईँको इच्छा छ, तपाईँले आवश्यकता छ, त्यसमा चाहिँ तपाईँले त्यसको 0.5% चाहिँ तपाईँले सक्खर हाल्ने हो पानीको। भन्नुको अर्थ के भने तपाईँले 100 लिटर पानीमा चाहिँ जम्मा आधा केजी सक्खर हालिदिए पुग्यो है, र यो कल्चर हालिदिनुहोस्, कल्चर या मदर कल्चर यो हालिदिनुहोस् त्यसमा ज्वरनको रूपमा, अनि त्यसपछि चाहिँ काठको डण्डाले या प्लास्टिकको डण्डाले चाहिँ क्लक वाइज एन्टी क्लक वाइज जसरी चलाए पनि हुन्छ तपाईँले चलाउनुहोस् र छोपेर राखिदिनुहोस् ताकि माथिबाट कुनै धुलो सुलोहरू यस्ता अथवा चाहिँ किरा फटेङ्ग्राहरू नपरून्, प्लस वर्षातको पानीहरू पनि त्यसमा नपरोस्। यसलाई खुल्ला ठाउँमा राखे पनि हुन्छ, छायामुनि राखे पनि हुन्छ, तपाईँको चाहिँ बरन्डाहरूमा पनि राखे हुन्छ, कोठाभित्र चाहिँ भरसकै नराख्ने, किनभने त्यसमा चाहिँ लाइट पनि चाहिन्छ, त्यो ब्याक्टेरियालाई अलिकति हिट पनि चाहिन्छ, त्यसले गर्दाखेरि चाहिँ भरसकै बाहिर उज्यालो ठाउँमै राखिदिनु होला। र त्यसरी चाहिँ अनि त्यसपछि बिहान बेलुका प्रत्येक दिन कम्तीमा 2 मिनटदेखि 3 मिनट चलाइदिने त्यो पानीलाई, चलाउँदै गर्ने, छोपेर राख्ने।
8: यो कति दिनसम्म गर्ने
9: त्यो म भन्दैछु, अब 6 दिन भएपछि चाहिँ तपाईँको चाहिँ त्यो ब्याक्टेरियाहरूको चाहिँ संख्या चाहिँ अप्टिमम लेभलमा पुग्छ है, र 7औं दिनदेखि तपाईँले त्यसलाई प्रयोग गर्न मिल्छ है। अनि त्यो प्रयोग विधि पनि के छ भने तपाईँले 7 दिनदेखि 15 दिनको बिचको चाहिँ जुन घोल हो त्यसलाई चाहिँ तपाईँले चाहिँ ताजा घोल भन्ने नाम दिनुहोस्, र त्यो 15 दिनभन्दा पछि हुँदै गएपछि के हुन्छ भने ब्याक्टेरियाहरूको संख्या चाहिँ ग्रोथ रेट जुन हो यिनीहरूको बिस्तारै घट्दै जान्छ। ग्रोथ रेट चाहिँ यिनीहरूको कस्तो हुन्छ भने प्रत्येक 3 देखि 6 घण्टाको बीचमा चाहिँ यिनीहरूको संख्या चाहिँ डबल हुँदै जान्छ यो ब्याक्टेरिया, त्यो चाहिँ जियोमेट्रिकल प्रोग्रेसनमा जान्छ, अर्थात 1 करोड 2 करोड 2 करोड 4 करोड 4 करोड 8 करोड 8 करोड 16 त्यसरी चाहिँ यिनीहरूको संख्या वृद्धि हुँदै जान्छ, र 7 दिनपछि चाहिँ उनीहरू स्टेबल हुन्छ अलिकति, र 15 दिनदेखि पछि चाहिँ उनीहरूको चाहिँ ग्रोथ रेट चाहिँ कम हुँदै जान्छ, र त्यो पछि भन्छ 20 दिन 25 दिन 30 दिन पछिको चाहिँ तपाईँले त्यो सोल्युसन जुन घोल हो त्यसको चाहिँ ल्याब टेस्ट गराउनु भयो अथवा लिटमस पेपरहरू पनि टेस्ट गर्नुभयो भने चाहिँ तपाईँले त्यसमा चाहिँ पीएच लेभल चाहिँ कम पाउनुहुन्छ, अर्थात त्यसमा एसिडको मात्रा चाहिँ बढ्दै जान्छ है। तर एउटा फाइदा के हुन्छ भने जति पुरानो घोल भयो त्यसले चाहिँ डिकम्पोजिसनको कामलाई चाहिँ छिटो गरिदिन्छ, अर्थात तपाईँहरूलाई फोहोरहरूलाई कुहाउनु पर्ने छ भने चाहिँ मलहरू छिटो बनाउनु छ भने चाहिँ पुरानो घोलले चाहिँ छिटो बनाइदिन्छ ताजा घोलको तुलनामा, र अरू कामलाई चाहिँ जस्तो माटोमा बगाउने पातहरूमा छर्किने बोट बिरुवाहरूमा छर्किने कामहरूको लागि चाहिँ यसले चाहिँ बेस्ट काम गर्छ 7 दिनदेखि 15 दिनको घोलले।
8: भनेपछि जस्तो किसानहरूले चाहिँ त्यो समयमा स्प्रे गर्नुपर्ने समय यो चाहिँ छ भनेर चाहिँ त्यही अनुसार तयारी गरेर बनाउनु पर्थ्यो, यो चाहिँ आफूले ठ्याक्कै छेडहरू चाहिँ मिलाउनु पर्छ।
9: हजुर हजुर त्यसरी नै छ, अनि यसले चाहिँ खालि यो अब खेतीबालीहरूमा मात्रै कृषिमा मात्रै काम गर्ने होइन, तपाईँको चाहिँ कोठाहरूमा चाहिँ तपाईँले भुइँ पुछ्नलाई पनि यसलाई चाहिँ अलिकति मिलाएर चाहिँ भुइँ पुछ्ने पानीमा अलिकति मिलाइदिनुहोस्, त्यो पानी चाहिँ यसले चाहिँ भुइँ पुछ्ने काम गर्नुहोस्, टोयलेट सफा गर्नुहोस्, तपाईँले चाहिँ बाहिरबाट चाहिँ क्लिनिङको चाहिँ कमोडहरू चाहिँ सफा गर्ने चाहिँ काम यसैले गरिदिन्छ, तपाईँले किनेर ल्याइरहनु पर्दैन। गाईबस्तुलाई नुहाइदिने काम गर्नुहोस्, गोठहरूमा चाहिँ छर्किदिने काम गरिदिनुहोस्, भित्तामा छर्किनुहोस्, भुइँमा छर्किनुहोस्, जतातिर पनि तपाईँले छर्किदिनुहोस्, त्यो पनि काम हुन्छ। प्लस गाईबस्तुहरूलाई खुवाउन पनि मिल्छ, गाईहरू होस्, भैँसी होस्, बाख्राहरू हुन्, तपाईँले खुवाउने मात्रा पनि छ, त्यो जस्तो गाईहरूलाई खुवाउनु पर्ने भयो भने तपाईँले चाहिँ 100 ml चाहिँ प्रत्येक दिन चाहिँ पानीमा मिलाएर दिनुहोस्, त्यसबाट सुरु गर्नुभयो भने म्याक्सिमम 500 ml पर डेको हिसाबले तपाईँले दिने गर्नुहोस्। इन्डियामा रिसर्चबाट चाहिँ के पाइयो भने चाहिँ 20 दिनदेखि 42 दिनसम्ममा चाहिँ दुध चाहिँ बढ्न थाल्यो गाईहरूको, उनीहरूको चाहिँ डाइजेस्टिभ सिस्टम चाहिँ राम्रो भयो है, अनि उनीहरूले बढी चाहिँ गाईबस्तुहरूले चाहिँ बढी खान थाले र दुधको रूपमा कन्भर्ट जुन भयो त्यो खाना बढी खाएको, त्यो चाहिँ तपाईँको 200 ml 1 लिटरसम्म चाहिँ गाईको चाहिँ दुध बढेको पनि पाइयो, र उनीहरू चाहिँ स्वस्थ, त्योभन्दा पनि सबभन्दा राम्रो कुरा उनी गाईहरू स्वस्थ हुन थाले, अनि बाख्राहरूको पनि त्यही स्वस्थ हुने र प्रजनन पनि, अब यी नेपालमा नि मकर्ण लिएर गएकाहरू किसानहरू 2-3 जना किसानहरूको चाहिँ एउटा मात्रै पाठापाठी जन्मिनेको, कसैको 2 जन्मेको छ, कसैको 3 जन्मेको छ एउटै बाख्राबाट, त्यस्तो पनि भएको छ, त्यसरी पनि किसानहरूलाई चाहिँ लाभ दिइरहेको छ। अर्को कुरा तपाईँको यसबाट चाहिँ दही जमाउन पनि मिल्छ, हेर्नुहोस् सुन्दाखेरि चाहिँ अचम्म लाग्ने कुरो हो, यसमा ल्याक्टिक बेसिलस ग्रुपहरू छ, त्यो जुन दहीमा पाउने ब्याक्टेरियाहरू हो त्यो ब्याक्टेरिया यसमा हालेको छ, तपाईँले दही नै यसबाट शुद्ध पानीमा चाहिँ उ गरेर बनाउनुहोस् र त्यसबाट चाहिँ के 1 चम्चा जस्तो चाहिँ दुधमा चाहिँ दहीको जसरी जोरन हाल्छ त्यसरी नै घाल गर्नुहोस् दही पनि जम्छ होइन
8: दही पनि बढाउन सकिने भएछ
9: सकिन्छ
8: दुधको मात्रा कम भए पनि
9: हजुर
8: यो र अलिकति दही राखिदिएपछि भयो
9: दही राख्नै परेन यसैबाट यदि यसले भन्दा दही राख्नै पर्दैन दहीमा हुने दहीमा दही किन जम्छ भने दहीमा भएको ब्याक्टेरियाले त्यो जमाउने होइन त्यही ब्याक्टेरिया यसमा छ है त्यसरी चाहिँ तपाईँलाई चाहिँ दही पनि जमाउने काम हुन्छ अनि बिउ उपचार गर्न मिल्छ यसबाट बिर्ना उपचार गर्न मिल्छ माटो उपचार गर्न मिल्छ नर्सरीको माटोहरू गर्नुहोस् या खेतको माटोहरू गर्नुहोस् अनि तपाईँले चाहिँ उब्जनी बढी लिनको लागि चाहिँ अब कसरी उब्जनी बढी लिने भनेर भन्दाखेरि चाहिँ अब उहाँको सिफारिस डाक्टर कृष्ण चन्द्रको सिफारिस चाहिँ के छ भने एक एकड अर्थात हाम्रो पहाड़को आठरो पनि तराईको बाह्र कट्ठा बराबरको क्षेत्रफलमा तपाईँले चाहिँ पानी लगाउँदाखेरि जब खेतमा हामीले पानी लगाउँछ चाहे धान बाली होस् चाहे गहुँ बाली होस् चाहे मकै बाली होस् जेमा पनि हामीले पानी लगाउँछौँ त्यो पानी लगाउँदाखेरि त्यो सँगसँगै चाहिँ यसलाई चाहिँ एकपटकमा चाहिँ त्यति एक एकड क्षेत्रफलमा 1000 लिटरको दरले चाहिँ तपाईँले बगाइदिनुभयो भने पटक पटक गरेर वर्षभरिमा 10000 लिटर बगाइदिनुभयो भने त्यहाँ असंख्य गणेलाहरू चाहिँ तपाईँले चाहिँ पाउनुहुन्छ एक वर्षपछि गणेलाहरू र त्यो गणेलाहरूको संख्या जति बढी भयो त्यति माटो फुकुलो हुन्छ तपाईँको चाहिँ माटोमा चाहिँ यिनीहरू गणेलाहरू माथि तल पालबाट माथि आउने फेरि तल जाने गर्दाखेरि चाहिँ जुन गणेलाहरूले चाहिँ पाल बनाउँछ त्यसबाट चाहिँ हावाहरू चाहिँ माटोभित्र जाने बाटो एउटा पाउँछ अर्को कुरा आकाशबाट परेको पानी होस् अथवा चाहिँ तपाईँले हामीले हालेको पानी होस् बगाएको पानी होस् त्यो चाहिँ तल गएर चाहिँ वाटर रिचार्ज पनि राम्रो हुन्छ अनि मोइस्चर लेभल पनि तपाईँको चाहिँ बढ्दै जान्छ त्यसले गर्दा के हुन्छ भने किसानहरूको चाहिँ त्यही खेतमा पहिला चाहिँ अब एउटा बालीको लागि चारचोटि पानी लगाउनु पर्थ्यो भने दुईचोटि मात्रै लगाए पनि पुग्ने हो किनभने त्यहाँ मोइस्चरको लेभल माथि नै छ वाटर रिटेन्सन कपासिटी चाहिँ माटोको बढाइदिन्छ यसले गर्दाखेरि है भने जलग्रहण क्षमता नेपालीमा भनौँ न जलग्रहण क्षमता चाहिँ बढाइदिन्छ अनि जति तपाईँको चाहिँ माटोमा चिसान भयो त्यसमा त तपाईँले चिसान छँदैछ भने त तपाईँले त फेरि पानी लगाइदिनु परेन नि त त्यसले गर्दा किसानको खर्च उहाँको उद्देश्य चाहिँ डाक्टर कृष्ण चन्द्रको उद्देश्य चाहिँ के छ भने किसानको जसरी हुन्छ खर्च चाहिँ कम गराइदिने र उब्जनी बढाएर चाहिँ आमदानी बढाउने अनि त्यो बीचको मार्जिन चाहिँ तपाईँले चाहिँ अब तपाईँले बजार भाउ त तपाईँले नियन्त्रण गर्न सक्नुहुन्न किसानले नियन्त्रण गर्न सक्दैन बजारमा त तपाईँले जति व्यापारीले अथवा चाहिँ बजारले मूल्य तोकेको हुन्छ त्यतिमा तपाईँले बेच्नुपर्ने हुन्छ भनेपछि त आज किसानले चाहिँ किसान खेतीबाट चाहिँ अलिकति टाढा हुन थालेको एउटा कारण के हो भने चाहिँ मार्जिन त्यसमा चाहिँ प्रफिट मार्जिन कम छ
8: उत्पादन लागत बढी छ
9: उत्पादन लागत बढी छ हो अब यसले चाहिँ उत्पादन लागत यति घटाइदिन्छ कि तपाईँले कल्पना र आज तपाईँले चाहिँ त्यो खेतमा 10000 लिटर एक वर्षमा बगाइदिनु भयो भने एक एकडमा अर्थात आठरो पनि क्षेत्रफल बराबरमा तपाईँले 10000 लिटर बगाइदिनु भयो भने त्यही जग्गामा चाहिँ अर्को वर्ष 5000 लिटर र तेस्रो वर्षदेखि 2500 लिटर मात्रै हालिदिने गर्नुहोस् तपाईँको रासायनिक मलको पनि तपाईँलाई विश्वास लाग्दैन भने पहिलो वर्ष 50% मात्रै हाल्नुहोस् जति हालिरहनु भएको थियो दोस्रो वर्ष 25% हाल्नुहोस् तेस्रो वर्षदेखि रासायनिक मल चाहिँ प्रयोग गर्नुपर्छ
8: निकै महत्वपूर्ण विषय यहाँले भनेर राख्नु भएको छ अनगिन्ती फाइदा छन् हामी धेरै यो विषयमा छलफल गरिरहेका छौँ समय अन्तिम खण्डमा आइसकेका छ यो हुँदै गर्दा चाहिँ सठिकमा अब चाहिँ यहाँले यही नै अर्थमा भन्नुभएको छ है सित्तैमा चाहिँ खेताला दिन्छु सित्तैमा लानुहोस् सित्तैमा काम गर्छ खेतालाले भनेर चाहिँ यही अर्थमै भन्नुभएको छ यहाँले है
9: हजुर अब यसमा भएका ब्याक्टेरियाहरू चाहिँ तपाईँलाई माटोमा गएपछि अथवा मलको रूपमा चाहिँ कुहेर चाहिँ त्यो तपाईँले मल जब चाहिँ खेतमा प्रयोग गर्नुहुन्छ भनेपछि त खेतैमा जाने हो त्यो बारीमै जाने हो या गमलाहरूमै जाने हो अनि त्यो खेतालाको रूपमा चाहिँ त्यो ब्याक्टेरियाले जुन तपाईँलाई काम गरेर चाहिँ जुन तपाईँलाई लाभ दिन्छन् नि त्यो चाहिँ तपाईँले चाहिँ अब अकल्पनीय लाभ पाउनुहुन्छ अनि यो यो यति यति कम मूल्यमा यति चाहिँ प्रभावशाली काम गर्ने तपाईँले चाहिँ अरू चिजहरू चाहिँ पाउन गाह्रो छ मैले त्यही अर्थमा चाहिँ भनेको यसबाट चाहिँ लाभ लिनुहोस् होइन सम्पर्क गर्नुहोस् होइन मेरो सम्पर्क नम्बर पनि म भन्न
8: मिल्छ
9: मेरो सम्पर्क नम्बर चाहिँ 98512205577 हो
8: 98512205577
9: हजुर मलाई फोन गर्नुहोस् बिहान 8 बजेदेखि बेलुका 9 बजेको बिचमा कुनै पनि बेला मैले सम्पर्क गर्नुहोस् म कहाँ आउनुहोस् लिएर जानुहोस् अथवा चाहिँ म कहाँ आउन मिल्दैन भने पनि तपाईँ जुन जिल्लामा हो मेरो प्रयास हुनेछ तपाईँलाई त्यही जिल्लामा पनि मैले उपलब्ध गराइदिन सक्छु
8: अनि तीर्थ जिल्ला भन्नुभएको
9: हजुर हजुर डोल्पा पुगेको छ मुस्ताङमा पुगेको छ स्याउ कृषकहरूले लग्नु भएको छ अब जुम्ला पुगेको छ अब अरू बाजुरा र मुनाङ मैले सम्झेसँग अनि कालीकोट र अर्को एउटा कुन जिल्ला अछाम सायद गएको छैन, अदरवाइज सबै पूर्वदेखि पश्चिमसम्मको सबै जिल्लामा चाहिँ म मार्फतै पुगिरहेछ। अब म जस्ता अन्य पनि अभियन्ताहरू हुनुहुन्छ यसमा लागिरहनु भएको, उहाँहरू मार्फत सायद त्यहाँ पनि पुगेको होला मैले भन्न सकिन्छ।
8: निकै महत्वपूर्ण विषय सर यहाँले भनिराख्नु भएको छ, हाम्रो समय चाहिँ सकिसकेको छ, यो प्रयोग पछाडि चाहिँ किसानहरूको ठ्याक्कै प्रतिक्रिया कस्तो छ त्यो चाहिँ हामी पक्कै पनि कुनै दिन गएर त्यहाँ उहाँको आवाज भिजुअलाइज कुराहरू पक्कै पनि हामी पक्कै पनि गर्नेछौँ। हामी यहाँप्रति कृतज्ञ छौँ किनकि निशुल्क रूपमा पनि यसरी अभियान चलाएर चाहिँ किसानलाई सहयात्री बन्ने प्रयासमा यहाँ निरन्तर रूपमा लाग्नु भएको छ। हामी फेरि पनि यहाँप्रति कृतज्ञ छौँ र यो निरन्तर अभ्यासलाई अगाडि बढाइराख्नु होला। फेरि पनि धन्यवाद भन्दै यहाँलाई शुभकामना पनि दिन चाहन्छौँ।
9: नमस्कार।
8: हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले जैविक खेती प्रबन्धनका कुराहरू गर्दै गर्दा विकल्प सहितका कुराहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरेका थियौँ। आज हामीले खोजेको ठ्याक्कै यही हो, उत्पादन लागत कसरी घटाउन सकिन्छ र हाम्रो उत्पादन चाहिँ कमभन्दा कम रसायन युक्त हुन् अथवा चाहिँ रसायनको प्रयोग नभइकन पनि हामीले उत्पादन गर्न सकिन्छ, जैविक खेती प्रबन्धन कसरी गर्न सकिन्छ र विशेष गरी विकल्प चाहिँ के छन् भन्ने खालको महत्वपूर्ण विषयमा आजको सन्दर्भ जोड्दै थियौँ। पक्कै पनि यहाँहरूलाई आजको कुराकानी अझै बढी उपलब्धिमूलक लाग्यो होला। यदि कन्फ्युज रहनुभयो भने हामीले आजका अतिथिको नम्बर पनि सेयर गरेका छौँ। अझै कन्फ्युज हुनुभयो भने नम्बर टिप्न भ्याउनु भएको छैन भने हामीले हटलाइन नम्बरको रूपमा यहाँहरूलाई पटक पटक सेयर पनि गर्ने गरेका छौँ। 98510 97192 यो सेल नम्बरमा चाहिँ यहाँहरूले टेलिफोन एसएमएस गरेर आफ्ना गुनासाहरू समस्या राख्न सक्नुहुन्छ। यहाँहरूका समस्याहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विज्ञसम्म पुर्याउने, सम्बन्धित निकायसम्म पुर्याउने काममा प्रतिबद्ध छौं, कटिबद्ध छौं भन्दै असीम सापरेहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: 1787
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
4: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
4: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
4: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
5: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475-90-466, 9896-62-99-8।
8: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
5: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
8: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
5: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
8: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
5: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
8: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485-90-530।
5: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि

0: 12806156 मा सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: रंगबहार उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर फेन्स।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप। डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसार भनेको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाँदा विमानस्थलमा तामझाम नहुने, प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 15 अर्ब नाग्यो। भारी वर्षाको चेतावनीपछि बागमती प्रदेश सरकारको आग्रह, पूर्व तयारी सहित सतर्क रहन अनुरोध। असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षाको सम्भावना, रामेछापमा उच्च सतर्कता अप्नाउन आग्रह। जापानमा शक्तिशाली सामुद्रिक आँधी, 20 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सर्न निर्देशन। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मलेसियासँग पराजित।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।

0: पूजा र बारे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कचकरा मसँग तपाईँ छैन हुँदैन र
1: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
3: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किनी शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692695998
1: हजुरको रेडियो 102.1 MHz
9: अब पूरा समाचार प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवनराष्ट्र विमानस्थलमा तामझाम नहुने भएको छ यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईका लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे तर प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायहरूलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्कदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ प्रधानमन्त्री बालुवाटारबाटै सिधै विमानस्थल जाने र विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डलसहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ रसुवाको भटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ हालसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कहरूमा हाल 11 अर्ब 27 करोड़ 2,60,685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ सबै खातामा गरी 15,06,56,28,167 मौजदात छ सरकारले यो कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब भन्दा बढ़ी बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको छ। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत झगडा कोष राख्न र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीको क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दालले बताउनुभएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको पनि बताउनु भएको छ। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको भन्दै त्यहाँका श्रमिकहरूलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 मात्रै छनौट गरेको विषय विवादित भएको थियो। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर, पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यानकर्षण गराएको छ। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकहरूलाई भ्रमित पार्ने भएकोले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरिएको छ। सूचनामा कानून विपरीत त्यस्ता गतिविधिहरू सञ्चालन गराइएको भए 15 दिनभित्रै त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ। साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
12: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेन थियो।
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रूखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुर सब स्टेशनदेखि चक्रघट्टा गाउँपालिका सात चैनपुरसम्मको लालबन्दी सलेमपुर 132 केबी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ। लालबन्दी सलेमपुर 132 केबी प्रसारण लाइन आयोजना अन्तर्गत चैनपुरमा निर्माण गरिएको 132/33/11 केबी सब स्टेशन समेत संचालनमा आएको छ। सब स्टेशनमा 132/33 केबी 30 एमभीए क्षमताका दुईवटा तथा 33/11 केबी 24 एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सब स्टेशनको कुल क्षमता 84 एनभीए पुगेको छ। स्थानीय क्षेत्रमा विद्युत वितरणको लागि सब स्टेशनबाट 33 केबीका 5 र 11 केबीका 6 फिडर निकालिएका छन्। प्रसारण लाइन र सब स्टेशन संचालनमा आएपछि सर्लाहीको मलंगवा, हरिपुर, हरिपुरबा, डुमरिया, भरथवा लगायतको क्षेत्रहरूमा विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ। यसबाट विद्युत चुहावट घट्नुका साथै न्यून भोल्टेज र बारम्बार हुने विद्युत विच्छेद अर्थात ट्रिपिङको समस्या न्यूनीकरण हुने अपेक्षा छ। बागमती प्रदेश सरकारले 3 दिने भारी वर्षाको चेतावनीसहित उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून सहकारी मन्त्रालयको ए असोज 9-11 गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले आज जारी गरेको सूचनामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्व तयारी अपनाउन भनिएको छ। मौसम विज्ञान विभागका अनुसार सो अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ। मन्त्रालयले भारी वर्षाको कारण नदी तथा खोलामा पानीको सतह बढ़ने, आकस्मिक बाढ़ी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले यात्रा गर्नुअघि सड़क र मौसमको अवस्थाबारे अनिवार्य जानकारी लिन आग्रह पनि गरेको छ। साथै नदी तथा खोला किनार, पहिरोको जोखिम क्षेत्र, भिरालो जमीन र डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै मौसमको संकेत देखिएमा, जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न र अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न मन्त्रालयले आग्रह पनि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेशसहित देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले पनि प्राधिकरणले जारी गरेको सतर्कताका लागि अनुरोध सम्बन्धी सूचना सार्वजनिक गर्दै जिल्लावासीहरूलाई सम्भावित विपदबाट जोगिन आवश्यक पूर्व तयारी तथा सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राधिकरणका अनुसार उक्त अवधिमा भारी वर्षाको सम्भावनाका कारण नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएको क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। त्यसैले नदी तथा खोलाको आसपास र पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध पनि गरेको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय, सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यालय, राजनैतिक दल, नागरिक समाज, संचार माध्यम तथा विभिन्न संघ संस्थाहरूलाई समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी गर्न आग्रह गरेको छ। त्यसैगरी सम्बन्धित निकाय तथा सरकारवालाहरूले आफ्नो क्षेत्रबाट सूचना प्रवाह, समन्वय, सहयोग र सहजीकरणको कार्यलाई प्रभावकारी बनाउनु पर्ने प्रशासनको भनाइ छ। भारी वर्षाको कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ़न सक्ने भएकोले सर्वसाधारणले मौसमको अवस्था र सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिन प्रशासनले अनुरोध पनि गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले विपदको सम्भावित जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई आवश्यक सावधानी अपनाउँदै पूर्व तयारीमा जुट्न समेत आग्रह गरेको छ। समाचार। जापानमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न वा बस्ती खाली गर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनको लागि खतरा हुन सक्ने चेतावनी जारी गरेको छ। टाइफुन नामको आँधीको कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा पनि प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत रहेको अधिकारीहरूले बताएका छन्। आँधीका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएको छ। जापानी प्रधानमन्त्री सनाय ताकाइचीले उद्धार तथा राहतको लागि उच्च सतर्कताको साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानको प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा 11 जना विश्व नेताहरूसँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रोइटर्सले जनाएको छ। ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नम, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेन्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन तथा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिकसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसै गरी उहाँले संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ओमन, बहराइन, कुवेत र कतारका प्रतिनिधिहरूसँग पनि सामूहिक भेटवार्ता गर्नुहुनेछ। र अन्त्यमा खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंग्याएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको छ। नेपालले प्रतियोगितामा कुल 5 खेल जितेको थियो। समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरियतातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो, तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रधानमन्त्री शाह अमेरिका जाँदा विमानस्थलमा तामझाम नहुने, प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 15 अर्ब नाघ्यो। भारी वर्षाको चेतावनीपछि बागमती प्रदेश सरकारको आग्रह, पूर्व तयारी सहित सतर्क रहन अनुरोध, असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षाको सम्भावना, रामेछापमा उच्च सतर्कता अप्नाउन आग्रह। जापानमा शक्तिशाली सामुद्रिक आँधी, 20 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सर्न निर्देशन। रसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। अवस्थ हजुरको रेडियो 102.1 MHz, तामा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिन स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: रंग बहार, रंग बहार।
4: वर्ज सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स।
1: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
5: हावा हुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
5: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

यो संस्कृति जेसुकै गरुन् जेसुकै गरुन् मलाई जस्तो तनावमा नपरुन्।

संस्कार भन्दा धनमाथि उठ दिनु

हे तनव दिन्छन् अर्कैले झ्याप्पार्छन् अर्कैले झ्याप्पार्छन् राम्रा जति ओ कृष्णले च्याप्पार्छन्।

यहाँ भन्दनी नपुछर सिंह आउँछ नपुछर सिंह आउँछ केटी देख्दै ए मन भन्ती रिङ्गाउँछ।

आज मेरो होप्स अबै खस्यो होप्स अबै खस्यो हात्ती गैंडा रे बिचैमा स्याल बस्यो।

0: हजुरको रेडियो 102.1 मेगा।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अप्नाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845401443, 9863024022।

0: 你这都
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
2: सहयोगका लागि हार्दिक अपील रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारी गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले

0: 96 69 97 97 96 46 26 69 97 96. डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: अहिले साँझको 7 बजे

0: हजुरको रेडियो 102.1 मेगा
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
2: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
2: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
2: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: हजुरको रेडियो 102.1 MHz।
5: अन्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग कोटी मधेस बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासनविहीन होइन। शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन। विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ। अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
3: अब आउँदो दुई तिन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा सृष्टि भइरहेको न्यूनचापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपाली सम्भावना रहेको छ। बुधबार राति र बिहिबारदेखि नै पूर्वी भूभाग कोशी मधेस बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चाहिँ हावाहुरी भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी बागमती गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदीनालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी,
6: यही असोज 9 देखि 12 गतिसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनतम व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
5: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको ले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिता बारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पछि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। हृदय सिद्धि यातायातको 5 ख 42 चौरात्तर नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आग लागि हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
7: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ, सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उत्ताउलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
5: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
5: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
1: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
5: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: सन्तोषी रावल, बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुजुलका बनाउन नभुल्नुहोला।
8: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुजुलका बनाउनुपर्छ।
0: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: ग्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: बच्चा जन्मेदेखि छ महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
15: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने यसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दूध कम आएको हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी वर्षस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको, होइन, कुराहरू टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
14: छ महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोषिलो झोलिलो खानेकुरा खान अनि दूध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुन। बारीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी।
8: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो स्थिति छ भनेर एउटा सरजिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कनेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्टरको कार्यालयमा भने त्यही अब त्यो मुचुल्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ। त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो लिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
14: नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी। बारीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढ़ीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौ।
16: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। जो पोस्टमार्टम स्याम्पल बोन तथा टिथको अलि जटिल अलि समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात् 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात् बोन र टिथको भनौँ 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ बोन अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ 25-30% को रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ
14: रसुवा भोटेकोसी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन् तपाईंलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौंला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल
17: 86 स्वास्थ्य संस्था छन् ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्
0: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो सहकर्मी बालकुमार शर्मा
19: जाजरकोटमा बाल बालिका महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था पोषण सुधारका लागि भइरहेका प्रयास विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो
20: हामीले पोषण डाइरेक्टली पोषणमा त हामीले काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा तर हामीले किशोरी तथा नवजात तथा माथि नवजात शिशुमा काम गरिराख्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कर्पोरेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै पोषणको कुरालाई लिनुपर्छ आमादेखि बच्चासम्मलाई पोषण सोपर्नुपर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत किशोरी आमाहरू समूह बनाएका छौँ हामीले
19: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौं तर स्वस्थ जीवनका लागि बालबालिका महिला पुरुष ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन् विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव सुरक्षित खानेपानीको समस्या सरसफाईको कमी नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार स्वास्थ्य संस्था विद्यालय नागरिक समाज संचार क्षेत्र धार्मिक संस्था समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो स्वास्थ्य सेवाकाले जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की
17: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटिसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका 7 स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ हामीसँग 86 स्वास्थ्य संस्था छन् ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन् 27 एउटा स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्, त्यसमा चाहिँ स्पेसल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
19: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा धेरै नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
4: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन आ भने उनीहरूलाई त्यो साग
19: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि शिक्षा खानेपानी सरसफाई महिला तथा बालबालिका खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा,
21: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
19: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखा बीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घर्तीले बताउनु भएको थियो।
22: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
19: पोषणको सवालमा संचार माध्यमको भूमिका, नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउनु उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम तथा बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनु पर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताए।

0: गोथिया सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएम को सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक बाल क्लब नागरिक समाज अधिकारकर्मी पत्रकार धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत 3 वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुधी साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाडेको तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
1: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: हजुरको रेडियो 102.1 मेगा।
3: रंग बहार रंग बहार
4: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ष पेन।
5: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज जारी सन्देश।
7: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
8: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
8: हार जोड्ने तथा मांसपेशी दुख्नु,
7: वाकवाकी लाग्नु, बान्ता हुनु,
8: शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा खुला पानी में बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झुलभित्र

0: छुट्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
1: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
0: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
1: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
0: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्टियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
1: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
0: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
1: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
0: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: नमस्कार हजुर, धेरै धेरै धन्यवाद
1: हजुर। अब शुरूआत म यो गर्दैछु, प्रधानमन्त्री बालेन तपाईँ हामी कुरा गर्दै गर्दा उहाँ संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरिराख्नु भएको अवस्था छ। त्यहाँ प्रधानमन्त्रीले हामीलाई छोड्नै नमिल्ने उठाउनै पर्ने विषयको रूपमा हामीले सम्झ्यौं भने यो विपत्तिको पृष्ठभूमि बीच उहाँ त्यहाँ पुग्दै हुनुहुन्छ। हामीले छोड्नै नमिल्ने मुद्दाहरू हाम्रो दर्विलो उपस्थिति, हाम्रो जलवायु न्यायको विषय, यो कसरी समावेश हुनुपर्छ, कसरी उठाउनुपर्छ?
2: धेरै धेरै धन्यवाद। अब यो पछिल्लो समय चाहिँ विभिन्न प्रकारको विपदहरूको कारणले गर्दाखेरि नेपाल प्रताडित हुन पुगेको छ। हामीले सोलुखुम्ब थामेमा त्यहाँ ग्लेसियर लेक आउटबर्स्ट फ्लड भन्छ हिमताल विस्फोटको घटना हामी भोग्यौँ। त्यस्तै गरेर उल्लाको तिलगाउँमा हामीले त्यहाँ थर्मो क्रास भन्ने चाहिँ के भने नयाँ किसिमको विपद त्यहाँ चाहिँ हामीले देख्यौँ। त्यसै गरेर चाहिँ गत वर्ष यो प्रसवा भटेको सीमा चाहिँ हामीले सुप्रा ग्लेसियल भन्ने चाहिँ के भने त्यहाँ त्यसको बाढी हामीले देख्यौँ होइन। यो पछिल्लो दुई तिन वर्ष यता कुरा गर्यो भने यो विभिन्न किसिमका चाहिँ के भने जुन हिमालसँग सम्बन्धित विपदहरू चाहिँ हामीले भोगिरहेका छौँ। अब पछिल्लो समय अहिले जुन चट्टान लिरुङबाट चाहिँ 2250 मिटरबाट चाहिँ झन्नै 1000 मिटर तल झर्यो र त्यसले चाहिँ जुन विपद चाहिँ सिर्जना गर्यो, विभिन्न किसिमको चाहिँ विपदहरू हामीले पहिला चाहिँ यो ग्लेसियल लेक आउटबर्स्ट फ्लड भनेर चाहिँ हिमकाल विस्फोटलाई मात्रै भन्थ्यो भनेदेखि अब पछिल्लो समयमा चाहिँ विभिन्न किसिमको हामी प्रत्येक वर्ष अनौठो किसिमको चाहिँ देखिरहेको छौँ।
1: अब
2: यो यसको मुख्य कारण भनेको चाहिँ अब यसमा विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनलाई हामीले भन्ने गरेका छौँ, त्यसको प्रत्यक्ष हामीले चाहिँ प्रभावहरू भोगि पनि रहेका छौँ। जस्तै उदाहरणको लागि काठमाडौँमै भन्नुहुन्छ भने पनि 30-30 वर्ष अगाडि 30-35 दिन चाहिँ राम्रोसँग तुसारो पर्थ्यो, अहिले चाहिँ तुसारोहरू देख्नै पाइँदैन काठमाडौँमा होइन। त्यो हामीले नै भोगेको कुराहरू त्यही यो विश्वव्यापी तापमान वृद्धिको कारणले गर्दाखेरि त्यो तुसारो कम परेको काठमाडौँमा। त्यसै गरेर चाहिँ हिमालतिर पनि पहिला 20-30 वर्ष अगाडि जाँदाखेरि पर्याप्त हिउँहरू हामीले देख्न पाइन्थ्यो भने अहिले चाहिँ हिउँहरू एकदम कम भएको छ। त्यसले गर्दाखेरि कुनै न कुनै रूपमा चाहिँ के भने हामीलाई प्रभाव परिरहेको छ होइन। र यसरी प्रधानमन्त्री जाँदाखेरि उहाँले जलवायु न्यायको कुरा गर्नु पर्यो होइन, हानि तथा क्षतिकोष र त्यसबाट उपलब्ध हुने वित्तीय सहायता कुराहरू, त्यसै गरेर जलवायु अनुकूलन र उत्थान शिक्षाका लागि वित्तीय स्रोतहरूको कुराहरू, अनि यो अब यो सबभन्दा हामीले चाहिँ एडभोकेसी गर्नुपर्ने भनेको चाहिँ यो घटेको सुधी विपदको यसो वैज्ञानिक प्रमाण, खेती र पुनर्निर्माणका आवश्यकताहरूको कुराहरू त्यहाँ राख्न सक्नु पर्यो। हिमाल, हिमनदी, हिमताल र यो हिममण्डल सम्बन्धी चाहिँ जोखिमलाई संसारसँग चाहिँ बुझाउन सक्नु पर्यो
1: हजुर,
2: र त्यसमा चाहिँ पूर्व सूचना प्रणाली र विपद पूर्व तयारीका कुराहरूलाई महत्व दिनु पर्यो। त त्यति भन्दाखेरि चाहिँ हिमाली देशहरूबीच अन्तर्राष्ट्रिय सहकारी कस्तो हुनुपर्छ र नेपालले न्यून उत्सर्जन गर्ने तर उच्च जलवायु जोखिम र क्षतिको अवस्था पनि प्रष्टा दिन सक्यो भनेदेखि चाहिँ एउटा चाहिँ विश्वको हामीले चाहिँ ध्यान आकर्षण गर्न सक्छौँ जस्तो मलाई लाग्छ।
1: तर डाक्टर साहब, एउटा विषय चाहिँ जस्तो अब नदीले त सीमा पनि चिन्दैन हेर्नुहोस् होइन, त्यसको यति हामी नदी पार पनि सीमा पार पनि पुगिरहेको देखिन्छ। तपाईँ बादलले नकुनै नक्सा चिन्दछ हेर्नुहोस्, त्यो सीमा यदि नक्सा मात्रै चिन्यो भने चीनको मात्रै बादल, चीनको सीमाना मात्रै रहनु पर्थ्यो, किन त्यो हामीसम्म आइपुग्थ्यो वा अमेरिकाको बादल किन हामीसम्म आइपुग्थ्यो होला। अनि यसको त धेरैवटा तर धेरैवटा तर्कहरू होला, तर क्षतिको र राजनीतिक कुरा गर्ने हो भने चाहिँ यस्तो क्षतिको चाहिँ सीमामा अड्केको छ कुरा, हामी क्लेम गर्न सकेका छैनौँ, हाम्रो क्लेम दर्विलो हुन सकेको छैन। जोखिमको जो सीमा छ, त्यो जोखिमको सीमा र त्यसबाट उत्पन्न मानव संकट माथिको जो सीमा लागेको छ नि, यो चाहिँ यो देशको मात्रै समस्या हो भनेर अहिले त्यसमा हाम्रा दर्विला गरेका प्रमाणहरू के पेश गर्न सक्छौँ हामीले?
2: यो पछिल्लो समयको कुरा गर्दाखेरि हामीले जुन तरिकाले विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको असरहरू हामीले भोग्दै आयौँ
1: हजुर,
2: त्यो अनुसार हामीले अलिकति चाहिँ त्यसमा चाहिँ इन्भेस्टमेन्ट गरेर यो खोज अनुसन्धानहरू गर्नु पर्थ्यो
1: हजुर।
2: यो भनेको कस्तो कुरा हो भने अदालतमा तपाईँ चाहिँ एकदम चाहिँ के भने तपाईँलाई धेरै समस्याहरू परेका छ होइन, तपाईँ चाहिँ पीडित हुनुहुन्छ, तर चाहिँ के भने त्यो पीडित भइकन पनि यथेष्ट प्रमाणहरू लिएर चाहिँ जान सक्नु भएन भनेदेखि तपाईँले चाहिँ पीडित भएको चाहिँ क्षतिपूर्ति पाउनलाई चाहिँ गाह्रो हुन्छ। यो पनि ठ्याक्कै त्यस्तै किसिमको कुरा हो
1: हजुर।
2: हामीले अब यसरी जलवायु परिवर्तनको जोखिम र विश्वव्यापी तापमान वृद्धिको चाहिँ जोखिम हामीले यो दिन प्रतिदिन बढिरहेको अवस्थामा नेपालले पर्याप्त गृह कार्य गरेर अध्ययन अनुसन्धान राम्रोसँग गर्नुपर्ने थियो तर हामीले त्यो ग्याप गऱ्यौँ। अरू देशहरूले चाहिँ त्यसमा असाध्यै अध्ययन अनुसन्धान गरेर आफ्नो चाहिँ प्रमाण तथ्यहरू त्यहाँ राख्न सफल भए
1: हजुर,
2: र कति चाहिँ किन राम्रा अध्ययन अनुसन्धानहरू कति चाहिँ किन त्यो पेयर रिभ्यू जर्नलहरूमा चाहिँ पब्लिस गरिरहेका छन् र त्यसले एक किसिमले चाहिँ उनीहरूलाई चाहिँ इस्टाब्लिस गरिसकेका छ, उनीहरूमा चाहिँ जलवायु परिवर्तनको असर पर्यो
1: हजुर
2: तर हाम्रोमा चाहिँ त्यो पर्याप्त अध्ययन अनुसन्धान नभएको कारणले गर्दाखेरि अहिले ठ्याक्क राख्नको लागि प्रमाणहरू छैन, हामी
1: क्लेम गर्ने गतिलो गरेको प्रमाण छैन,
2: प्रमाण छैन किनभने त्यो चाहिँ अध्ययन अनुसन्धान भर हुनु पर्यो, अध्ययन अनुसन्धानै त्यसलाई पुष्टि गर्नु पर्यो होइन। जलवायु परिवर्तनको असर भनेर तपाईँ यति चाहिँ व्यापक छ भनेर भन्छ होइन, तपाईँले चाहिँ हेर्नुभयो भने यो चाहिँ लैङ्गिक हिंसा सम्बन्धमा चाहिँ जलवायु परिवर्तनलाई दोष दिएको छ होइन। पछिल्लो समय 2024 एउटा चाहिँ के भने यो क्यानेडियन वैज्ञानिकहरूले गरेको रिसर्चले के देखाएको छ भने जलवायुको परिवर्तनको असरको कारणले गर्दाखेरि भूकम्प पनि हुन्छ भनेर, भूकम्पको भूकम्पीय गतिविधि पनि हुन्छ भनेर भनेको छ। त्यसको उदाहरण के भने यो चाहिँ के भने हिमालतिरका हिउँहरू पग्लिने होइन र चाहिँ के हिउँहरू पग्लेर समुद्रमा थुप्रिँदै जाँदाखेरि समुद्रमा थप दबाव परेको कारणले गर्दाखेरि टेक्टोनिक प्लेटमा चाहिँ त्यसले असर पारेर भूकम्प जान सक्ने समग्र कुराहरू, त्यस कारण जलवायु परिवर्तनले चाहिँ असर नगरेको विषय नै छैन भन्ने कुरा छ हाम्रो होइन। यसलाई पनि जलवायु परिवर्तनसँग जोडिया छ, हामीमा पनि त्यहाँ असर पर्या, जस्तै हिमालतिर चाहिँ हिउँ कम हुँदाखेरि हाम्रो त चाहिँ मुख्य पानीको स्रोतै त्यही हो, मूल पानीका मूलहरूको स्रोतै त्यही हो होइन, खोलाहरूमा पनि त्यही स्रोत त्यही हो, तर अब धेरै कुरा छ योसँग जोडिएको, हामी हाम्रो नेपालमा झन् त्यो प्रत्यक्ष विपदसँग जोडिएका कुराहरू अनेकौँ हुने भइहाले।
1: हाम्रो डाक्टर सर हाम्रो लिमिटेसन चाहिँ के हो त, हाम्रो लिमिटेसन
2: हामीले अध्ययन अनुसन्धानै गरेनौँ त्यसमा, अब चाहिँ त्यो जति हुनुपर्ने त्यो भयो, त्यस कारण तथ्य प्रमाणहरू के पेस गर्ने त, हाम्रो चाहिँ फलाना पेयर रिभ्यू जर्नलमा चाहिँ यसरी पब्लिस भएर चाहिँ त्यसले चाहिँ के भने यति चाहिँ साइटेसन भएको जर्नलमा यति चाहिँ यति साइट भयो भन्ने किसिमको हामीले के काम गर्यो त्यो गरेको छैन नि त, अनि त्यसलाई पनि जलवायु परिवर्तनमा जोडिदिन्छौँ, अनि त्यो चाहिँ के भने त्यसको चाहिँ पत्याउने प्रमाणहरू के छ भनेर भनिदिन्छ,
1: भनेपछि वैज्ञानिक तथ्याङ्क वा कुनै पनि प्रमाणको विश्वसनीयतामाथिकै प्रश्न छ हामी कहाँ चाहिँ, हामीलाई
2: त्यो छ हामी प्रभावित हो, तर यस्तै प्रमाणहरू चाहिँ त्यसरी त्यहाँ राख्न नसक्दाखेरि हामीले चाहिँ त्यो जुन चाहिँ त्यसबाट क्षतिपूर्ति पाउनु पर्ने हो
1: हजुर
2: पाउने कुरा चाहिँ अलिकति गाह्रो हुँदै गयो।
1: अब आज हिमालको सुरक्षासँग हामी आफ्नै सुरक्षा पनि जोडिएको छ नेपालीको,
2: हजुर हजुर,
1: उपाय के हामीसँग, हामी क्लेम गरेर जलवायु न्यायको कुरा गर्ने, मान्छे मरे बापत हाम्रा संरचनाहरू ध्वस्त भए बापत त्यो लिएर मात्रै बस्ने कि सुरक्षित खालको कुराहरू पनि गर्दै जानेहरू, उपाय के छन्?
2: अब यो त चाहिँ किन प्रिभेन्सन इज बेटर देन क्योर भन्छ होइन, यो रोग लाग्नु भन्दा रोग नदिनको लागि चाहिँ हामीले चाहिँ के कस्तो काम गर्नुपर्ने हुन्छ, यसको लागि जलवायु परिवर्तन भइरहेछ, विश्वव्यापी तापमान वृद्धि भइरहेछ, तर त्यसको असरहरूलाई न्यूनीकरण गर्नु होइन र त्यो अनुसार अनुकूलित हुनु पर्यो कि हामी पनि, र अनुकूलनको कार्यहरू पनि गर्नु पर्यो, र जस्तै अब भनौँ न हरूलाई जिराफको बारेमा थाहा छ नि होइन, जिराफको चाहिँ घाँटी पहिला चाहिँ त्यति लामो थिएन अरे, तर चाहिँ के भने समय कालखण्डमा उसको जब चाहिँ घाँसहरू सकिँदै गयो त्यसपछि चाहिँ त्यो झाडी मात्रै रह्यो, झाडीको नै घाँस सकेपछि अब डाले घाँसमा चाहिँ के भने भर पर्नु परेको कारणले गर्दाखेरि उसले चाहिँ घाँटी लम्याउँदै लम्याउँदै गएर चाहिँ ऊ आजसम्म पृथ्वीमा छ भन्छ कि, भनेपछि अनुकूलित हुँदै जानु पर्यो, समय सापेक्ष हामी अनुकूलित हुँदै जानु पर्यो, त्यसको लागि त्यही अनुसारको हाम्रो पूर्व तयारी हुनु पर्यो होइन।
1: अब हाम्रो अहिलेको चाहिँ खास बस हुनुपर्ने जस्तो यो राहतको हामी क्लेम भन्दा पनि जोखिम घटाउने लगानीमा चाहिँ जोड दिने विषय हाम्रो प्राथमिकता पर्नु पर्थ्यो कि,
2: जलवायु अनुकूलनको कुराहरूमा चाहिँ अलिकति हामीले बढी जोड दिनुपर्छ होला होइन
1: हजुर।
2: अब हामीसँग जस्तै 47 हिमतालहरू चाहिँ एकदम जोखिमपूर्ण अवस्थामा रहेका छन्, त्यसमध्ये 21 चाहिँ के त नेपालमै ती हिमतालहरू छन् जुनसुकै बेला चाहिँ फुट्न सक्छ, हजुरले सुन्नुभएको होला, जस्तै इन्द्राको हामीले चाहिँ 3.5 मिटर चाहिँ त्यसको हाइट जुन घटायौँ होइन
1: हजुर,
2: त्यो त्यसको पानी फ्याल्यौँ 3.5 मिटर सन् 2016 त्यो सोरलतामा पनि त्यसरी नै हामीले चाहिँ पानी घटायौँ होइन, र अब यो त दुईवटा तालहरू कुरा भयो, अरू तालहरू अरू जुन चाहिँ किन 19 तालहरू एकदम जोखिमपूर्ण अवस्थामा छन्। फेरि हिमालतिरको कस्तो हुन्छ भन्दाखेरि जुन ठाउँमा चाहिँ हिमताल हुन्छ त्यो ठाउँमा चाहिँ माटो ढुङ्गा र हिउँ समेतले एउटा लाइक ग्लु जस्तो गरेर टाँसेर चाहिँ के भने राखेको हुन्छ, र त्यो हिउँ नै चाहिँ त्यो अलिकति तापमान वृद्धि हुँदाखेरि त्यो पग्लिने बित्तिकै चाहिँ लोड धान्न सक्दैन र कुनै पनि बेला विस्फोट हुन्छ। अब पछिल्लो समयमा त्यो हिमतालहरूको चाहिँ के भने आकारहरू चाहिँ बढ्दै गएको छ होइन, र बढ्दै जाँदाखेरि चाहिँ के हुन्छ भने त्यसले त्यो कुनै पनि बेला चाहिँ हिउँ पग्लेर हिमतालहरूको चाहिँ के भने जुन साइजहरू बढ्दै जाँदाखेरि त्यो चाहिँ त्यसले धान्न सक्दैन, धान्न नसकेर कुनै पनि बेला चाहिँ विस्फोट हुन सक्छ, विस्फोट भयो भने अर्को जस्तै अब यदि चाहिँ के भने यो स्वीकार किसिमको कुनै हिमतालहरू चाहिँ ठुलो हिमतालहरू विस्फोट भयो भनेदेखि त्यसले चाहिँ नेपालमा त चाइनाको कति भागमा असर गर्छ, त्यसपछि चाहिँ के भने नेपालमा असर गर्छ, त्यसपछि चाहिँ के भने इन्डियामा असर गर्न सक्छ, र थोरै मात्रै भए पनि बङ्गलादेशमा पनि त्यसले चाहिँ असर गर्न सक्ने चाहिँ अवस्था छ।
1: हजुर,
2: त्यसैले गर्दाखेरि मैले यहाँ चाहिँ यहाँहरूलाई भन्न खोजेको के भयो भन्दाखेरि चाहिँ अब त्यो हामीले 47 हिमतालको मात्रै हामीले चाहिँ जुन कुरा गर्छ, तर चाहिँ के भने एउटै रिभर बेसिनमा जस्तै यो कोशी रिभर बेसिनमा 2000 भन्दा बढी हिमतालहरू छ, यता कर्णाली रिभर बेसिनमा 1000+ हिमतालहरू छ।
1: त्यो
2: कोशी रिभर बेसिनको एउटै नदीको कुरा गर्छ तम्बर, त्यहाँ चाहिँ 280 जति हिमतालहरू छ, कुनै सानो साइजमा छ कुनै ठुलो साइजमा छ, तर त्यो हिमतालहरू त्यो भयो। त्यस्तै हिमतालै नभए पनि अहिले रसवा भोटेकोशीको कुरा गर्ने हो भने त्यहाँ त स्लोप फेल भएर हिमनदीको केही भाग र चाहिँ के भने भित्तो खसेर चाहिँ के भने त्यो बाढी आएको हो नि, भने त्यो जोखिम पनि छ, हिमताल बाहेक त्यो जोखिम पनि छ होइन। अर्को कुरा चाहिँ त्यो अघि मैले हुम्लाको तिर्याङको कुरा गरेँ, त्यहाँ चाहिँ के भयो भने भित्रभित्र चाहिँ पर्माफ्रस्ट भन्छ कि, पर्माफ्रस्ट भनेर चाहिँ के भने माटो ढुङ्गा र चाहिँ के भने हिउँ
1: पिठामा
2: मिसिएर चाहिँ के भने जमेको हो त्यो होइन,
1: र
2: त्यो भित्रभित्र त्यो जमेको थियो, अनि विश्वव्यापी तापमान वृद्धिको कारणले हुनसक्छ त्यो भित्रभित्र चाहिँ के भने हिउँ पग्लिँदै पग्लिँदै गएर धसियो, धसेपछि त्यसले एउटा पोखरी जस्तो बनायो भित्रभित्रै जमिनभित्र, र त्यो एकैचोटि चाहिँ के भने फेरि वातै कुनै समयमा खोलिएर गएर त्यहाँ चाहिँ त्यसरी बाढी आएको थियो होइन।
1: भनेपछि
2: यो त हिमताल मात्रैको कुरा नगरौँ, अरू अरू पनि त्यस्तो किसिमका अनेक किसिमका विपदहरू हुनसक्छ, अहिले मैले सुक्खा ग्लेसियर भने, थर्मोग्लास भने होइन, त्यसले गरी यो चाहिँ आइस रक अवलान्सको कुरा गरे होइन, यस्तो धेरै किसिमको हामीले भइसकेका छौँ।
1: हजुर डाक्टर साहब, ती जस्तो यी अतिरिक्त हामी कहाँ चाहिँ अब बाढी पहिरो यो नियमित विपत्ति त छँदै छ, यस्ता विपत्तिमा मैले थाहा नपाएको पनि हुन सक्छ, जस्तो विपत्ति पर्खेर हामी बसेका छौँ अनि विपत्ति आउँछ, विपत्ति आएपछि सहायता माग्छौँ, यो चक्र यो क्रम उपक्रम त चलिरहेको छ। हेर्नुहोस्, यसको साथ हो हामी जस्तो हिमाली देशहरू भौगोलिक रूपमा यो अवस्थाबाट गुज्रिएका देशहरूले चाहिँ एउटा लगानी प्रस्तावक इन्भेस्टमेन्ट मोडालिटीको एउटा चाहिँ देशको रूपमा हामी अफर गर्न विकसित देशहरूलाई किन सक्दैनौ, जस्तो कि पूर्व सूचनामा लगानी गर्ने कुरा, बस्तीहरू सुरक्षित गर्ने सवालमा कुराहरू होला, बाढी पहिरो नियन्त्रण गर्ने सवालका कुराहरू होलान् होइन, स्थानीयहरूको क्षमता अभिवृद्धि गरेर यस्तो हुँदाखेरि यो जोखिम हुन सक्छ, हामी बेलैमा बस्नतिर जानुपर्छ भने यस्ता चीजहरूमा लगानी गरेर, ताकि विपत्ति आए पछाडि लगानी माग्ने होइन कि सहायता माग्ने होइन कि, पहिले नै सम्भावित जोखिम देखेर लगानी सुनिश्चित गरेर लगानी गरेर त्यो जोखिमलाई तार्ने अथवा कम गर्ने तर्फ लाग्ने ठाउँमा हामी किन छैनौँ?
2: हो, यो चाहिँ अलिकति एकदम गम्भीर प्रश्न छ। जस्तै हामीले यसो चाहिँ हेऱ्यौँ भनेदेखि हाम्रा बस्तीहरू र पछिल्लो 20-30 वर्षमा यता सहरीकरण हुँदाखेरि हामीले बस्ती कहाँ बसालेको छौँ, अधिकांश बस्तीहरू भनेको बाटोहरू भनेको खोलाको किनारमा छ नि होइन, अनि हामी चाहिँ त्यत्रो चाहिँ हजारौँ हिमतालहरू छ माथि भएर भनिरहेको छौँ होइन, केही हिमतालहरू त चाहिँ के भने यसले बङ्गलादेशसम्म पनि असर पार्छ भनेर भनिरहेको छौँ होइन, त्यस्तै गरेर चाहिँ अहिले मैले भने जस्तो चाहिँ हिमतालै विस्फोट नभए पनि अरूहरू पनि विपरीत घटनाहरू हिमालबाट चाहिँ सिर्जना हुने रहेछन् होइन, त्यसले चाहिँ बाढी ल्याउने रहेछ, त्यो भनेर जान्दा जाँदै हामीले चाहिँ पछि कहाँ बसायौँ भन्दाखेरि चाहिँ यो खोलाको किनारमा खोलाको तटीय क्षेत्रमा चाहिँ हामी बसा बाटो पनि त्यहीँबाट लगाएका छौँ होइन,
1: अनि
2: त्यसले गर्दाखेरि चाहिँ हामी एकदमै जोखिम अवस्थामा छौँ।
1: हजुर,
2: र त्यसको लागि महत्त्वपूर्ण कुरा अब त्यो बस्ती नै अहिले चाहिँ सार्ने भन्ने कुरा त अब धेरै गाह्रो भएर गइसकेको, मान्छेले चाहिँ अरबौँ पैसा चाहिँ इन्भेस्ट गरिसकेको कारणले गर्दाखेरि राज्यले चाहिँ क्षतिपूर्ति दिएर त्यसलाई चाहिँ स्थानान्तरण गर्ने कुरा पनि व्यवहारिक नहोला। तर महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि हामीले पूर्व चेतावनी प्रणालीबाट चाहिँ जलहरूको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। जस्तै यो वर्षको कुरा छोडेर विगत 10 वर्षको तपाईँले इतिहास हेर्नु हो भनेदेखि नेपाल सरकारले यो जल तथा मौसम विज्ञान विभागलाई धेरै पैसा दियो, धेरै लगानी गर्यो, त्यहाँ पूर्व चेतावनी प्रणालीमा एकदमै चाहिँ राम्रोसँग लगानी गरेको कारणले गर्दाखेरि पहिरोबाट हुने क्षति चाहिँ बढेर गरे, तर बाढीबाट चाहिँ हुने मानवीय क्षति चाहिँ घटेर वात्तै घटेर गएको थियो कि।
1: हजुर,
2: त्यसले के हुन्छ पूर्व चेतावनीमा लगानी गर्दाखेरि चाहिँ जस्तै बाढीबाट हुने मानवीय क्षति घट्यो नि त, भनेपछि त्यो एकदमै घटेको छ, झन्डै चाहिँ 40% जति त्यो मानवीय क्षति घटेको छ, भनेपछि लगानी गर्दै पूर्व चेतावनी लगाएको कुरामा
1: होइन
2: पूर्व तयारीको कुरामा लगानी गर्दाखेरि खेतीलाई विगत जोखिम र विगतको क्षतिलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने हामीले धेरै उदाहरणहरू छ। र अब हामीले यस्तो कुराहरूमा चाहिँ आगामी दिनहरूमा ध्यान दिनुपर्ने चाहिँ देखिन्छ होइन। त्यो बाहेक अब यो चाहिँ भर्खरै रसमा भरेको सिको चाहिँ कुरा गर्ने हो भने यसले पनि मान्छेले पासी सिकाएको छ, तर पनि नेपालीहरूको बानी कस्तो छ भन्दाखेरि म चाहिँ 20 वर्ष विपद व्यवस्थाको क्षेत्रमा काम गरेको हिसाबले के देख्छु भने 9 दिनमा नौलो र 20 दिनमा बिर्सिने
1: होइन,
2: त्यस्तो चाहिँ नेपालीहरूको बानी छ। र अब महरूलाई मेलम्चीको कुरा गर्छु, मेलम्चीमा चाहिँ के अरे अझै पनि 60-70% चाहिँ ढुङ्गुर डेब्री चाहिँ के अरे माथि थुप्रेर रहेको छ र त्यो कुनै पनि बेला तल आउँछ भनेर भनिरहेको छ नि होइन, मेलम्चीमा त्यत्रो तलाई भयो। अहिले भन्नुहुन्छ भने मेलम्चीमा चाहिँ के अरे त्यो जुन तीन तलासम्म पुगेको होटलहरू त त्यसको दुई तिन महिनामा फेरि त्यहाँ त्यो फोहोर सोर सफा गरेर चलाउन थालिसकेको थियो होइन। अनि कति होटलहरू खोले त व्यवसाय पहिला चाहिँ चाहिँ चलाउन भइसकेको छ। मैले त्यहाँ जाँदाखेरि देखेको छु नेपाल सरकारले त्यहाँ चाहिँ के भने 3 करोड लगानी गरेर चाहिँ के भने त्यहाँ कभर हल चाहिँ बनाएको रहेछ होइन। त्यो चाहिँ ठ्याक्क डुङ्गुर त्यो चाहिँ डेब्री भन्छ नि त्यो डुङ्गुर मुनि छ क्या। भनेपछि चाहिँ के भने हामीले त्यो विपदबाट पाठ सिकेका छैनौँ, सिक्दैनौँ क्या, सिक्ने प्रयास पनि गर्दैनौँ। अब त्यस कारण गर्दाखेरि यो के पनि देखिन्छ भने खडेरीको कारणले गर्दाखेरि पहाडतिर चाहिँ मान्छेहरू बिस्तारै त्यहाँबाट बसाइसकेको देखिन्छ। तर चाहिँ के भने बाढीको कारणले बाढी भयो अब चाहिँ अब त्यो दुई चार दिन मान्छेले चाहिँ त्यसलाई चाहिँ गम्भीर रूपमा लिन्छ, त्यसरी त्यो बिर्सिँदै जान्छ र त्यहाँ फेरि बस्ती बसाउन सुरु गरेको हुन्छ, जीवन उपार्जनको चाहिँ के अरे स्रोतहरू त्यहाँबाट जुटाउन थालिसकेको हुन्छ होइन। त्यस कारणले गर्दाखेरि यो हामीले सिक्न सकिरहेको छ, विपदबाट सिक्न सकिरहेको छैन होइन। हामी यस्तो ठाउँमा छौँ नि जस्तै अब भूकम्पकीय दृष्टिकोणले भन्यो भने थ्री डिग्रीको टाइम बम मारिन्छौँ। हाम्रो संरचनाहरू हेऱ्यो भने मैले अस्ति चाहिँ जाँदाबाट भूकम्पको कुरा गर्दाखेरि त्यहाँ चाहिँ के अरे त्यहाँ हेरेको मैले गोलो ढुङ्गाले जोडेर बनाएको घर, अब गोलो ढुङ्गा र किलोमिटर लाएर बनाएको घर त त्यतिकै पनि स्लोप फेल हुन सक्छ, भइसल नै ढल्न पर्दैन। यस्ता किसिमको दुर्घटनापूर्ण संरचनाहरू बनिरहेका छन् होइन, र हामीले बनाउन दिइरहेका छौँ। त्यस कारणले गर्दाखेरि हामीले पूर्व तयारीका कुराहरूमा अलिकति ध्यान नदिएको कारणले गर्दाखेरि दुर्घटना घटनाहरू बढी भइरहेछ। त्यसमा चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्छ र एउटा चाहिँ के भने विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको कुरालाई चाहिँ अनुकूलित गर्दै
1: अनि डाक्टर साहब यस्ता विषयलाई हामीले अन्तर्राष्ट्रियकरण कसरी गर्न सक्छौँ? यो चाहिँ मैले अघि फेरि दोहोऱ्याउँछु, विपद पर्खेर होइन कि जोखिम देख्ने बित्तिकै लगानी प्रस्तावक हामी सबै खालको विपदमा। अब तपाईँको साहसिक पर्यटनको कुराहरू पनि आउँछन्, जोखिमयुक्त क्षेत्र हेर्नका लागि पनि कतिपय ठाउँहरूमा यो अनेक मोडालिटी हुन सक्थ्यो होला नि त, हामी त्यसमा कति काम गर्न सक्छौँ अथवा यो बालेन सरकारले त्यस्ता कामहरू कति अग्रसरताका साथ गर्न सक्ला?
2: अब यस्तो यो चाहिँ अहिले मैले अनुकूलनको कुरा राखेँ नि त्यो सन्दर्भमा, अनुकूलन गर्ने भन्ने कुरा जस्तै चितवनमा अब जङ्गली जनावरको आतंक छ र चाहिँ जङ्गली जनावरको आतंक भएर बाली लगाए सबै जङ्गली जनावर नै खाइदिइहाल्छ होइन, र त्यसबाट चाहिँ राम्रो फसल पनि लिन सकिँदैन भनेर भन्दाखेरि अब त्यो बालीमै चाहिँ त्यसमा ध्यान दिने होइन होइन, त्यो बरु चाहिँ त्यो ठाउँमा चाहिँ गैडा आउँछ होइन, हात्ती आउँछ, त्यस्तो भनेदेखि चाहिँ त्यहाँ बरु यो टुरिज्मको लागि चाहिँ होमस्टेहरू त्यस्तो बनाएर
1: होइन
2: त्यसरी गर्यो भने चाहिँ त्यसले चाहिँ त्यो बाली नालीबाट चाहिँ आउने भन्दा पनि धेरै चाहिँ कुरा चाहिँ रेभेन्यू दिन सक्छ, त्यो रकम सङ्कलन गर्न सकिन्छ। अफ्रिकातिर पनि त्यो चाहिँ मोडालिटी मान्छेले त्यसरी त्यो मोडालिटीमा काम गरेका छन्, जहाँ चाहिँ जङ्गली जनावरको आतंक हुन्छ त्यहाँ चाहिँ टुरिस्टिक डेस्टिनेसन बनाएर चाहिँ एकदमै राम्रो आमदानी गरेका छ। अब सबै विपदले चाहिँ त्यहाँदेखि खेती गर्छ भन्ने मात्रै छैन, कति विपदहरूले चाहिँ अवसरहरू पनि सिर्जना गर्छ। जस्तै बङ्गलादेशमा बाढी आयो भने मान्छेहरू खुसी हुन्छ, हुने पनि अवस्था हुन्छ, किनभने त्यसले चाहिँ धानको उत्पादन र माछाको उत्पादन बढ्छ
1: होइन।
2: विपदलाई चाहिँ हामीले त्यसरी चाहिँ के भने रूपान्तरण गरेर त्यसको असरहरू चाहिँ हामीले चाहिँ असरहरूको फाइदा चाहिँ हामीले लिन सक्नुपर्छ। र अब अर्को कुरा चाहिँ के भने अन्तर्राष्ट्रिय यो पक्षहरूसँग कुरा गर्दाखेरि होइन यो चाहिँ के भने अहिले मैले भनिहालेँ कुन कुरा उठाउनुपर्छ भनेर पनि मैले त्यहाँ राखिसकेको छु। अर्को चाहिँ अब हामीले यो अन्तर्राष्ट्रिय पक्षहरूसँग सहयोग मागेहरू भनेको चाहिँ यो ट्रान्सपरेन्सी कोलाबरेसन भन्छ नि, अब अन्तर्दृष्टिय कुराहरू जस्तै अब हामीले तल्लो तटीय क्षेत्र माथिल्लो तटीय क्षेत्रको कुराहरू अफिसियल ट्रान्समिसन भन्छ, यो जस्तै चाइनाबाट कति हिमतालहरू डिस्पोज भएर चाहिँ त्यसले नेपाललाई असर गर्छ इन्डियालाई असर गर्छ भनेदेखि त्यो चाइना बाटो चाहिँ के हिमकाल विस्फोट हुँदै गर्दा चाहिँ उनीहरूको चाहिँ पूर्व चेतावनी प्रणालीले चाहिँ त्यसलाई इन्डिकेट त्यो थाहा पाउन सक्छ नि होइन, हो त्यो जितै गर्ने बित्तिकै त्यो चाहिँ सूचनाहरू प्रो नेपाल सरकारलाई दिने होइन, नेपालले त्यस्तो जितै गर्दाखेरि इन्डियालाई दिने र चाहिँ त्यो तटीय क्षेत्रको मान्छेहरू सुरक्षित ठाउँमा जानको लागि पूर्व सूचना दिनसक्यो भने त्यसले चाहिँ जमघनको क्षति न्यूनीकरण गराउन सकिन्छ। यही कुराहरू चाहिँ अलिकति हामीले विशेष
1: यो अहिलेको यस्तो चर्चित यति प्रभावशाली संसारमै ख्याति कमाउनु भएको प्रभावशाली व्यक्तिहरूकै सूचीमा परिसकेको व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपटक सार्वजनिक पनि हुँदै हुनुहुन्छ प्रधानमन्त्रीका रूपमा, त्यहाँबाट उहाँलाई हामीले कति आशा कति भरोसा त्यो आशा र भरोसालाई विश्वासमा कति परिणत हुन्छ भनेर हामीले अपेक्षा गर्न सक्छौँ? यो अन्तिम प्रश्न हो मेरो तपाईँलाई।
2: यो विगतमा पनि हामीले यसरी चाहिँ अन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल सरकारका प्रतिनिधि सरकार प्रमुखहरू गएर चाहिँ बेला बेलामा यो कुरा उठाइरहेको कुरा हो, यो चाहिँ नौलो कुरा पनि होइन होइन, तर चाहिँ के पछिल्लो समय चाहिँ अलिक बढी यो भोटेको सिक्यो बाढी अनि अकल्पनीय महाप्रलय देखिएको कारणले गर्दाखेरि विश्व समुदायको ध्यान खिचिरहेको बेला यतिखेर चाहिँ फलाम तापे बेला चाहिँ आकार दिनुपर्छ भन्ने हिसाबले यो कुरा राख्न चाहिँ सकियो र चाहिँ राख्नुपर्छ अलि जबरजस्त तरिकाले र चाहिँ उहाँले यसलाई राम्रोसँग आर्टिकुलेट गर्नुहुन्छ होला उहाँको टिम उहाँले त्यहाँ अनुसारको टिम बनाएर चाहिँ जानुहुन्छ होला भन्ने हामीले सोच्दछौँ. अब यसमा विशेष गरेर समस्या भनेको पहिलादेखि हामीसँग अहिले पनि मैले भने फेरि पनि दोहोऱ्याउँछु हामीसँग यस्तो प्रमाणहरू हामीले जुटाउन खोजिरहेको छैनौँ. अब त्यो प्रमाणहरू पनि सँगै चाहिँ जुटाउने होइन र चाहिँ अलि नेपालको चाहिँ त्यहाँ कुराहरू राखिरहँदाखेरि राखेर आइसकेपछि पनि त्यो प्रमाणहरू जुटाउनुतिर चाहिँ सरकारको ध्यान आकर्षण हुनुपर्छ.
1: हामी कति अपेक्षा गर्न सक्छौँ त प्रधानमन्त्री बालेनबाट? मेरो यो चाहिँ तपाईँलाई जोडदारका साथ प्रश्न छ.
2: यो पछिल्लो समय जुन रसुवा भोटेको सिटको जुन घटना आलैछ र विश्व समुदायले त्यो जुन चाहिँ त्यो महाप्रलय चाहिँ विभिन्न संचार माध्यमबाट देखेका छन् त्यस हिसाबले पनि नेपालप्रति एउटा सिम्प्याथी हुन सक्छ र उहाँले राम्रोसँग इस्युहरू उठाउन सक्यो भनेदेखि चाहिँ यो हामी जलवायु न्याय चाहिँ हामीले पाउँछौँ होला र चाहिँ यो धानी तथा खेतीको प्रतिस्पर्धा उपलब्ध हुने वित्तीय सहायताहरू र जलवायु अनुकूल तथा उत्थानशीलताका लागि
1: हस् डाक्टर साहब यो महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
0: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-0921-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
0: हजुरको रेडियो 102.1 MHz। पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क तर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
8: भोलि कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
9: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली निम्नचापीय प्रणाली मात्रै भयो, त्यो हामीले त मन्त्रण गर्दैछौँ।
0: र श्रीलङ्काको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
10: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डडेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढ़ाई चढ़ाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डडेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डडेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
8: सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भरे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
11: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ, हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना देशमा डकुमेन्टहरू छन्, आशावादी हुने ठाउँ देख्छु।
0: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार्य आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
12: शुरूमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने शुरूमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली निम्नचापीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो होइन, 7 गते राति र 8 गतेको बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नुभएको छ तपाईँहरूले अहिलेसम्म?
12: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ
12: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
12: अहिले भर्खरै पनि हाम्रो गृह मन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनुभएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन, अनि जोखिम उनीहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेछौँ।
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न।
12: त्यस्तो
9: आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो 3 दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेको चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरले नहुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1551 कल गर्नु पनि अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
13: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका 5 की नारायणी चौलागाई।
14: छिटो पकाउनु पनि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला बित्तौ खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ, त्यो एक त कार्यबोझ घटेको छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
13: जुम्लाको पात्रासी गाउँपालिका कि अर्की स्थानीय बासिन्दा माया देवी बोहरा।
15: गाउँघरको दिदी पनि एकदम खुसी भएको छ, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवाँ धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
13: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
16: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 46,000 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ, त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चूलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
13: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चूलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ।
16: त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
13: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुन्छ।

0: र 500 भन्दा बढी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
1: दोषी ठहर गरिएकामा नौफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 जना विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले रातको 9 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेंस ते घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ष पेंस
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
3: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
4: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
3: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
4: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
3: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
4: हावाहुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
4: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने

0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
2: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प सुरु हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
1: बजाज सँगै यात्रा सुरक्षित यात्रा।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्से, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946 98692965998।
8: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
13: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
12: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
12: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल, के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
15: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली 1 कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटरबोट रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस,
7: अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: के तपाईँ कब्जियत, पाइल्स, फिचर तथा फिस्चुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
9: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 0845410043, 98-63-023-422।

0: हजुरको रेडियो 102.1 मेगा।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .rg.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यापर तामाको CFM 95.5 MHz बाट पनि सुनिरहनु भएको छ।

रसुवाको भोटीकोसी नदीमा आएका बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजात छ। प्रधानमन्त्री तथा 9 वटा वाणिज्य ब्याङ्कमा हाल 11 अर्ब 27 करोड़ 2 लाख 60 हजार 685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2 करोड़ 48 लाख 4 हजार 702 अमेरिकी डलर मौजात छ। सबै खातामा गरी 15 अर्ब 6 करोड़ 56 लाख 28 हजार 167 मौजात छ।

प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर, भाइरस लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ताउने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण गराएको हो। सर्लाहीको लामबन्दी नगरपालिका एक नवलपुर र सब स्टेशनदेखि चक्रकट्टा गाउँपालिका 7 चैनपुरासम्मको लामबन्दी सलेमपुर 132 केबी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। लामबन्दी सलेमपुर 132 केबी प्रसारण लाइन आयोजना अन्तर्गत चैनपुरामा निर्माण गरिएको 132/133/11 केबी सब स्टेशन समेत सञ्चालनमा आएको हो। बागमती प्रदेश सरकारले 3 दिने भारी वर्षाको चेतावनी सहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बागमती प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले यो असोज 9 देखि 11 गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको मन्त्रालयले आज जारी गरेको सूचनामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्व तयारी अपनाउन भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेशसहित देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ र आवरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले प्राधिकरणले जारी गरेको सतर्कताका लागि अनुरोध सम्बन्धी सूचना सार्वजनिक गर्दै जिल्लावासीलाई सम्भावित विपदबाट जोगिन आवश्यक पूर्व तयारी तथा सतर्कता अप्नाउन आग्रह गरेको हो।

सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सर्जन खरिद ऐन अनुसार सबभन्दा कम मूल्य कबुल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिने स्पष्ट

सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 शहीदका छोराछोरी, सहोदर, दाजुभाइ, दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र वाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ।

नेपाली कंग्रेसको पन्ध्र महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज 7 देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजन हुन लागेको छ। यही असोज 3 गते एउटा अधिवेशनबाट विधिवत प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको हो।

विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्र पत्रिकालाई बिल बिजक सहितका आवश्यक कागजात बुझाउने समय थप गरेको छ। बोर्डले आर्थिक वर्ष 2079-80 पत्र पत्रिका वर्गीकरण पुनरावलोकन सहितको अन्तिम नतिजा सम्बन्धी प्रतिवेदन 2082 समावेश पाएका पत्र पत्रिकाका लागि यस्तो समय थप गरेको हो।

संयुक्त राष्ट्र संघको एकासौं महासभामा सहभागी हुन उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह सांसद कतारी अरवेज मार्फत यसतर्फ प्रस्थान गर्नुभएको। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई यही असोज 8 गते सेप्टेम्बर 24 सम्बोधन गर्नुहुनेछ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजे समाचार। नमस्कार, शुभरात्री।

खम्खुराको पानी पोखी भुइँमा तालै पाथे, कागजको ढुङ्गा बनाई कमिलालाई थापे, नपढाइको चिन्ता थियो न जागिरको चिन्ता, खेल्दै खाँदै बितिहाल्थे आनन्दले दिन्छ यो छातीमा थप्छ।

जानु पर्थ्यो पैसा कमाउनलाई एक रुपियाँमा बाह्रवटा पिपल गढी आउँथे जसले किन्यो सबैजना उसकै पछि लाउँथे एक रुपियाँमै कति ठुलो पावर बिस्कुट आउँथ्यो।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: साइडलाइन कूटनीतिमा चुक्दै नेपाल। प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा। नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै। बाढ़ी पीड़ितलाई नयाँ शहरमा सार्ने तयारी। एमाले बैठकमा अधिकांशले राखे नेतृत्व परिवर्तनको माग। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको शुभ समाचार।
3: विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। रोजगारीका लागि बाहिरी नै पर्ने बाध्यात्मक परिस्थितिका बीच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्राइरहेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न 5 प्रकृतिका सेवा बेचेर 6 अर्ब 81 करोड़ 64 लाख आमदानी गरेका छन्। नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्श लगायतका सेवा बिक्री गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यसबाहेक प्राविधिक, व्यापार सम्बन्धी र अन्य व्यवसाय सेवा, श्रव्य दृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री गरी नेपालीको आमदानी मध्यम देखिन्छ। साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले 3 अर्ब 18 करोड़ रूपियाँ आमदानी गरेका छन्। त्यसपछि प्राविधिक, व्यापारसँग सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्री मार्फत 2 अर्ब 36 करोड़ रूपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा भित्रिआएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड़ रूपियाँ बढ़ी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? ए भतिस, यो चाड पर्व भन्यो कहिले यता कहिले उता,
6: जहिले माछा मासु कति खानु हो?
7: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
8: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
7: हामीले राजा च्याउ त्यसै भनेको हो र।
9: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
10: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 महासभा साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेशनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मंचहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मंचहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरूबीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, यूएई र इजिप्टका नेताहरूसँगको साइडलाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्यूरोक्रेटिक रेड टेपलाई पन्छाएर सीधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भोटेकोशी बाढ़ीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेण्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन उड़ेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य कुनै राष्ट्र प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबरसँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा शीर्षकमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उड़े। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर। राष्ट्रसंघको 81 महासभा साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
3: अध्यादेशबाट हटाइए 1500 भन्दा बढ़ी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकै पटक 1500 भन्दा बढ़ी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमै लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो। कानूनलाई राजनैतिक स्वार्थप्रतिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढ़ी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो। तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनै पुराना कानूनी व्यवस्था बिउताउन खोजेको छ। अध्यादेशको उद्देश्य कानून सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
2: भोटेकोशी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढ़ीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रीनिङका क्रममा 509 बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ। जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषदको भनाइ छ।
3: यस्तै प्रसंग आजको मध्याह दैनिकमा लेखिएको छ। बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ दश गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनस्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ शहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढ़ाइएको हो। बाढ़ी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनस्थापनाका लागि 277 कित्ता जग्गा पहिचान गरेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम